शुभ प्रभात श्रोता, हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। आज शुक्रबार विक्रम सम्वत 2083 सालको असोज 9 गते, तदनुसार शक सम्वत 1948 सालको 4 गते अश्विन तथा सन् 2026 सालको सितम्बर महिनाको 25 तारिक। समय यस बेला बिहानको 6:25 अनि 47 सेकेन्ड भइरहेछ र आजको बिहानी अधिवेशनमा आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र सीएल ब्राह्मीण, प्रसारण सहयोगी रेशमा छेत्रीको साथमा म उद्घोषिका दिपा राणाको तर्फबाट हार्दिक स्वागत तथा बिहानीको न्यानो अभिवादन। र श्रोताहरूले हाम्रो कार्यक्रमहरू न्युज अन एआईआर मोबाइल एप लगायत आकाशवाणी खरसाङ दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटीटी प्लेटफर्म मार्फत पनि सुन्न सक्नुहुनेछ।

0: श्रोता अधिवेशनको थालनीमा प्रस्तुत छ कार्यक्रम गान्धी कथा।
1: जय रघुनन्दन जय सियाराम।
2: समाजलाई बलियो बनाउनु हो भने प्रत्येक देशवासीले सकारात्मक भावना लिनु सक्नुपर्छ। यो भनाइ हो राष्ट्रपिता महात्मा गान्धीको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो अभिवादन अनि शुभ प्रभात।

श्रोताबिन्द, गान्धीजीको अधिकार र कर्तव्यहरूमा दृष्टिकोणको उनको असङ्गतता र पूर्ण न्याय र समृद्धिको सिद्धान्तमा आधारित छ। उनले भनेका थिए कि व्यक्तिहरूले कुनै पनि समयमा आफ्नो अधिकारहरू प्रयोग गर्नुपर्छ, तर यी अधिकारहरूलाई समृद्धि र सामाजिक कल्याणको लागि बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र समृद्धि र सामाजिक भलाइको प्रोत्साहनमा योगदान गर्नुपर्छ।

श्रोताबिन्द, महात्मा गान्धीले अधिकार र कर्तव्यको बीचको सम्बन्धमा अनेक विचार प्रस्तुत गरेका छन्। उनी भारतीय समाजमा अधिकारको महत्वलाई सम्झाउँदा सामाजिक न्याय, स्वतन्त्रता र समानताको महत्वलाई बुझाए। उनले अधिकारलाई सहज, स्थायी र सम्पूर्णतासँग सम्बोधन गरेका थिए। कर्तव्यको पक्षमा गान्धीजीले समाजसँगै सहकार्य गरेर सामाजिक सुरक्षा, सामाजिक उन्नति, शान्ति र समृद्धिका लागि पनि प्रयास गर्न उत्कृष्टता देखाए। गान्धीजीले अधिकार र कर्तव्यमा सामञ्जस्य राखेका थिए। उनले भ्रष्टाचार, असमानता र अज्ञानता विरुद्ध लड्नका निम्ति जनहितमा काम गरेका थिए र यो उनको आपसी सम्बन्धमा थियो। उनले आत्मनिर्भरता, सत्याग्रह औ अहिंसाको मूलमा राखेका थिए र यी मूलहरूले उनको अधिकार र कर्तव्यको सिलसिलामा एक सशक्त समाज निर्माण गर्नमा पनि मद्दत गरेका थिए।

श्रोताबिन्द, महात्मा गान्धी एउटा यस्तो गहकिलो नाम हो जो सुन्न साथ हरेकको मनमा सत्य र अहिंसाको सम्झना आउँछ। गान्धीजी एउटा यस्तो व्यक्तित्व जसले कसैलाई केही सुझावहरू दिन अघि ती सुझावहरूलाई प्रथम आफूमाथि प्रयोग गर्ने गर्दथे। उनले जस्तै विघ्न बाधाहरूमा पनि अहिंसाको बाटो कहिले त्यागेनन्। उनी एक महान व्यक्तित्वका धनी राजनैतिक नेता थिए। उनले भारतवर्षको स्वतन्त्रतामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनलाई सन् 1944 नेताजी सुभाष चन्द्र बोसले राष्ट्रपिता भनेर पनि सम्बोधन गरेका थिए।

अधिकार र कर्तव्यको सम्बन्धमा गान्धीजीको दृष्टिकोण अत्यन्त महत्त्वपूर्ण थियो। उनले भनेका थिए, अधिकार र कर्तव्यले हाम्रो जीवनलाई सन्तुलित बनाउँछ र समाजमा शान्ति र समृद्धि ल्याउँछ। अधिकारले मानिसहरूलाई सजीवतामा परिचय गराउँछ र सोही समयमा कर्तव्यले परिस्थितिहरूमा सहयोग पनि गर्छन्। उनीले सत्याग्रहको माध्यमद्वारा यो सिद्धि गर्न प्रयास गरे कि मानिसले आफ्नो अधिकारको निम्ति जागृत हुनुपर्छ, आवाज उठाउनुपर्छ, तर यसलाई अहिंसाको साथमा गर्नुपर्छ अनि समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि ध्यानमा राख्नुपर्छ।

0: प्रस्तुत थियो आकाशवाणी खरसाङको साप्ताहिक कार्यक्रम गान्धी कथा, जसमा हजुरहरूले गान्धीजीमाथि एक चिन्तन सुन्नुभयो, साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस गान्धी कथा कार्यक्रमबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते
1: श्रोता, अवसम्म प्रसारण गरी सुनाउन लागिरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार, क्रमैले संस्कृत अनि हिन्दीमा।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत छ बिहानी सूचनामूलक कार्यक्रम शुभ प्रभात, जसमा हामी यहाँहरूलाई खेतीपाती

सम्बन्धी जानकारी साझा त गर्ने नै छौँ, सँगसँगै मनोरञ्जन पनि गराउनेछौँ आधुनिक गीतहरूबाट। त कार्यक्रमको थालनी पनि हामी साङ्गीतिक प्रस्तुतिबाट नै गरिरहेछौँ। त स्वीकार्नुहोस् स्नेहश्री थापाको स्वरलाई।

अब खेतीपातीबारे सल्लाह अन्तर्गत आज हामी श्रोताहरूलाई मटरको खेती कसरी गर्नुपर्छ यस विषयमा जानकारी दिइरहेका छौँ। मटरको उच्च फल्ने थरीमा अलस्का, अर्केल, वेनावेली, हरिचेल, डेन्टाम इत्यादि पर्दछ। बिउको परिमाण एक एकड़ जमिनमा 20 किलो मटरको बिउ चाहिन्छ, त्यसै गरी 45 देखि 50 केजी मटरको बिउ एक हेक्टरमा चाहिन्छ। रोप्ने समय पहाडमा अप्रेल मई महिनामा पनि रोपिन्छ, उसरी नै मधेसमा अक्टोबर नोभेम्बर महिनामा रोपिन्छ। दूरत्व लाइनदेखि लाइन 75 सेन्टिमिटर भए असल हुन्छ, अनि एउटा मटरको बिउदेखि अर्को मटरको बिउको फरक 10 सेन्टिमिटर हुनुपर्छ। जमिनको तयारी, जमिन कमसेकम 3-4 पल्ट खनजोत गर्नुपर्छ। जमिनमा भएको अघिल्लो फसलका ठुटाहरू एक ठाउँमा जम्मा गरेर चलाइदिनुपर्छ। यसरी अघिल्लो फसलका ठुटाहरू चलाउनाले ती किराहरूले फुल पार्न पाउँदैन अथवा भनौँ वंशवृद्धि गर्न सक्दैन। फसलमा किराहरूको प्रकोप कम्ती हुन्छ। त्यसपछि जमिनलाई समान गर्नुपर्छ। डल्ला र ढेलाहरू फुटाएर माटो भुरभुराउँदो बनाउनुपर्छ। अन्तिम जोताइ वा खनाइमा जमिनमा कमिला, धमिरा, खुम्ले किराको प्रकोपदेखि बाँच्नको लागि एकर प्रति 10-12 केजी एल्ड्रिन, 5% धुलो अथवा हेप्टोक्लोर 5% धुलो प्रयोग गर्नुपर्छ। मल एक एकड़ जमिनमा गाईको पाकेको मल 100-150 मन प्रयोग गर्नुपर्छ। त्यसमा रासायनिक सार 22 केजी युरिया, 125 केजी सिङ्गल सुपर फस्फेट जमिन तयार गर्दा नै प्रयोग गर्नुपर्छ। यदि मटर बाक्लै भएर उम्रेको छ भने त्यसलाई अघि भने चाहिँ पातलो गरेर 10 सेन्टिमिटरको फरकमा मिलाउनुपर्छ। 15-20 दिनको अन्तर अन्तरमा झार गोडगार गर्नुपर्छ। यसरी मटरको खेती गर्नाले उत्पादन 100-120 क्विन्टल प्रति हेक्टर हरियो मटर पाउन सकिन्छ। मटरमा पाउडरी मिल्ड्यु अर्थात् खैरे रोग लाग्छ। यसको रोकथामको निम्ति 0.05% क्यारेथिनको घोल बनाएर पातको दुवैपट्टि भिस्ने गरी प्रयोग गर्नुपर्छ। त श्रोताहरूले खेतीपातीबारे सल्लाह अन्तर्गत मटरको खेतीबारे जानकारी पाउनुभयो। र अब भने फेरि राखिरहेछौँ आधुनिक गीत अनुपमा प्रधानको स्वरमा।

श्रोता, समय यस बेला बिहानको 7:15 भइरहेछ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र अहिले बिहान 8:45 हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब केही छन् आनन्द लिउ भक्ति सङ्गीतबाट। प्रथममा राखिरहेछौँ अजनिश विश्वराईको स्वरमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ जस व्यञ्जन प्यासीको शब्द रचनामा केही नेपाली भजन। र अहिले श्रोताले सुन्नुभयो भावना थापाको स्वरलाई। अब अघिल्लो क्रममा सुनाउन लागिरहेछौँ अजनिश विश्व राईको स्वरमा यो अन्तिम वचन।

0: जसयन्जन प्यासीको शब्द रचनामा श्रोताहरूले क्रमैले सुन्दै हुनुहुन्थ्यो भवना थापा अनि अजनीश विश्व राईको स्वरमा नेपाली भजन। अब पनि समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्।

0: प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत उत्तर प्रदेशको वाराणसीबाट गुजरातको वडनगर गइरहेको सेवा यात्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमले बातचित गर्नुहुनेछ। उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इण्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आज चौथो उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार सो सुरु हुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक अर्थव्यवस्थामा भारतको भागीदारी लगातार बढ़िरहेको छ। इटली सरकारले स्कूलहरूमा बुर्खा अनि नकाब लगाउनेमाथि रोक लगाउन मंजूरी दिएको छ र भारतले पहिलोचोटि यूसीआई रोड वर्ल्ड च्याम्पियनशीपको आयोजना गर्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत उत्तर प्रदेशको वाराणसीबाट गुजरातको वडनगर गइरहेको सेवा यात्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमले बातचित गर्नुहुनेछ। यस अवधि सेवा यात्रीहरूले प्रधानमन्त्रीसित आफ्नो अनुभव साझा गर्नेछन्। यो सेवा यात्रा 17 सितम्बरमा सुरु भएको थियो अनि प्रधानमन्त्रीको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा चलाइएको सेवा संकल्प अभियानको भाग हो। यात्रा अवधि युवा विभिन्न राज्यहरू, जिल्लाहरू, तहसीलहरू अनि गाउँहरू हुँदै स्थानीयहरूसित संवाद गरिरहेका छन् अनि जनसेवासित जोडिएका गतिविधिहरूमा भाग लिइरहेका छन्। सेवा यात्राहरूले स्वच्छता अभियान चलाउनका साथै स्कूलहरू, अस्पतालहरू, नर्सिङ होम अनि अन्य सामुदायिक स्थानहरूमा मानिसहरूसित भेट गरेको छ अनि सेवा कार्यहरूमा भाग लिएको छ। वाराणसी अनि वडनगर बीच विभिन्न स्थानहरूमा चलिरहेको यो मोटरसाइकल यात्राको उद्देश्य युवाहरूलाई जनसेवा अनि सामाजिक समाजसित जोड्नु हो। यो यात्रा 7 अक्टोबरसम्म जारी रहनेछ। प्रधानमन्त्रीले हिजो वडनगरबाट वाराणसी गइरहेका सेवा यात्रीहरूसित बातचित गर्नुभयो। उहाँले यात्रीहरूसित यात्राको अनुभव साथै स्थानीयहरूसितको संवादको बारेमा जानकारी लिनुभयो। श्री मोदीले भन्नुभयो, देशको अलग अलग भागबाट गइरहेको यस्ता यात्राहरूले युवाहरूलाई भारतको विविधतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्दछ। प्रधानमन्त्रीले भन्नुभयो, यो यात्रा केवल एक स्थानदेखि दोस्रो स्थानसम्म पुग्ने माध्यम मात्र होइन तर आम मानिसहरूसित जोड्नसित समुदायलाई बुझ्ने अनि सेवाको भावनालाई कार्यमा बदल्ने अवसर हो।
1: 2047 तक विकसित भारत के निर्माण में हमें युवा शक्ति की बहुत बड़ी भूमिका को एकदम से मजबूती के साथ आगे बढ़ाना है। आज की युवा पीढ़ी विकसित भारत की निर्माता भी है और यही पीढ़ी एक बड़ी लाभार्थी भी होगी। और इस दायित्व को निभाने के लिए भारत को जमीन पर जानना, समझना, देश की हर बारीकियों को अनुभव करना बहुत जरूरी है और इसमें सेवा संकल्प यात्रा निश्चित रूप से आपके जीवन में अहम भूमिका निभाने वाली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गरिरहनु भएको छ। उहाँको यात्रा जनसेवादेखि देश सेवाको संकल्प अनि निरन्तर जनसेवाको भावनाबाट प्रेरित रहेको छ। यसै सेवा अनि सुशासनको सोच सहित सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यको दिशामा कार्य गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमले आम मानिसको जीवनमा बदलाव ल्याउने प्रयास गरिँदैछ। यस विशेष श्रृङ्खलामा आज हामी बात गर्नेछौँ कि श्री अन्न अर्थात् मिलेट्सको माध्यमले यस दृष्टिकोणलाई व्यवहारमा ल्याइनेछ।
2: भारत की पारंपरिक कृषि व्यवस्था में बाजरा, ज्वार, रागी, कोदो, कुटकी, सावा और राजगिरा सदियों से भोजन का हिस्सा रहे हैं। इन्हें श्री अन्न के नाम से आज व्यापक रूप से प्रोत्साहित किया जा रहा है। भारत सरकार ने श्री अन्न को बढ़ावा देने के लिए कई महत्वपूर्ण कदम उठाए हैं। वर्ष 2023 को अंतर्राष्ट्रीय मिलेट्स वर्ष के रूप में मनाए जाने के बाद श्री अन्न को वैश्विक स्तर पर पहचान मिली है।
0: उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इण्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आज चौथो उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार सो सुरु हुनेछ। 5 दिनको यस आयोजनको उद्घाटन गृह अनि सहकारिता मन्त्री अमित शाह अनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नुहुनेछ। उत्तम खरिदारीको सुरुवात यहाँबाटको थिममा आयोजित यो ट्रेड सो 29 सितम्बरसम्म चल्नेछ, जसको उद्देश्य उत्तर

प्रदेशका उद्यमीहरू, निर्माताहरू अनि निर्यातकहरूलाई सोझै वैश्विक बजारसित जोड्नु हो। संवाददाताहरूसित बातचीतमा हिजो राज्यका सूक्ष्म लघु तथा माध्यम उद्यम मन्त्री भूपेन्द्र चौधरीले भन्नुभयो, सरकार उत्तर प्रदेशलाई वैश्विक खरिद केन्द्रको रूपमा विकसित गर्न चाहन्छ। उहाँले बताए अनुसार राज्यमा 96 लाख भन्दा अधिक एमएसएमई इकाईहरू छन्। व्यापार सोको माध्यमले यी इकाईहरूलाई बजार विस्तार, निवेश, निर्यात अनि रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। यस आयोजनामा 2400 भन्दा अधिक प्रदर्शकहरू, लगभग 1.5 लाख बिजनेस खरिदहरू अनि 4.5 लाख भन्दा अधिक आम दर्शकहरू सामेल हुने आशा गरिएको छ। 85 देशबाट 550 भन्दा अधिक अन्तर्राष्ट्रिय खरिददार पनि यसमा सामेल हुनेछन्। यसपल्टको आयोजनामा अस्ट्रिया, जापान, रूस, सिङ्गापुर, बेलारूस अनि भियतनाम साझेदार देश रहेको छ। व्यापार अनि उद्यममा महिलाहरूको बढ्दो भूमिकाको मध्यनजर लगभग 300 महिला प्रतिनिधिहरूले पनि यस आयोजनामा सक्रिय रूपले भाग लिनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जानक लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, वैश्विक अर्थव्यवस्थामा भारतको भागीदारी लगातार बढ़िरहेको छ। भारतले वैश्विक मूल्य अनि आपूर्ति श्रृंखलामा आफ्नो भूमिका मजबूत गर्ने प्रयास गरिरहेको छ। नयाँ दिल्लीमा 13 पीएएफआई वार्षिक फोरम 2026 उहाँले भन्नुभयो, भारत आज 4 ट्रिलियन डलरको अर्थव्यवस्था हो अनि 30 ट्रिलियन डलरको अर्थव्यवस्था बन्ने दिशामा अघि बढ़िरहेको छ। श्री गोयलले भन्नुभयो, क्रय शक्तिको आधारमा भारतको अर्थव्यवस्था लगभग 20 ट्रिलियन डलरको छ अनि यस आधारमा भारत विश्वको तेस्रो ठूलो अर्थव्यवस्था हो। उहाँले बताउनुभयो, आगामी 5 वर्षमा भारतमा सेमी कन्डक्टरको माग बढेर हरेक वर्ष 150 अरब डलर भन्दा अधिक हुन सक्नेछ। उहाँले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि क्षमता बढाउनमा जोड दिनुभयो। आगराका फतेपुर बाँधबाट बीजेपी विधायक छोटीलाल वर्माको हिजो नोएडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। थाहा लागे अनुसार पछिल्लो 2 दिनदेखि उहाँ ज्वरोले पीड़ित थिए। इटली सरकारले स्कूलहरूमा पुर्खा अनि नकाब लगाउनेमाथि रोक लगाउने मंजूरी दिएको छ। सरकारले तय गरे अनुसार कुनै एक कक्षामा यस्ता विद्यार्थीहरूको संख्या 30% भन्दा अधिक हुने छैन जसलाई इटालिनियो भाषाको कम ज्ञान छ। प्रधानमन्त्री जर्जिया मेलोनीले भन्नुभयो, यी नियमहरूको उद्देश्य नानीहरूलाई समाजमा असल तरिकाले जोड्नु हो। विपक्षी दलले सरकारको यस निर्णयको आलोचना गरेको छ। उनीहरूको आरोप अनुसार सरकारले दक्षिणपन्थी पार्टी फुतुरो नाजियोनालेको नीतिहरूलाई बढ़ावा दिइरहेको छ। संयुक्त राष्ट्र महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भाषण अघि कैयौं देशका प्रतिनिधि सभागृहबाट बाहिर निस्किए। न्यूयोर्कमा सम्पन्न महासभालाई सम्बोधित गर्दै नेतान्याहुले बाहिर निस्कने प्रतिनिधिहरूलाई नैतिक रूपले कायर बताउनुभयो। उहाँले भन्नुभयो, मानिसहरू जो उनको बातसित सहमत छैनन् उनीहरू पनि बाहिर जान सक्नेछन्। भारतले पहिलोचोटि यूसीआई रोड वर्ल्ड च्याम्पियनशीपको आयोजना गर्ने भएको छ। वर्ष 2032 हुने यस प्रतिष्ठित प्रतियोगिताका लागि पुणेलाई आयोजक सहर चुनिएको छ। यो निर्णय महाराष्ट्र अनि सम्पूर्ण देशले खेल महत्वाकांक्षाका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ। क्यानाडाको मोन्ट्रियलमा आयोजित यूसीआई च्याम्पियनशीप काँग्रेसमा पुणेको दावेदारीको अन्तिम प्रस्तुतिपछिको यो घोषणा गरियो। महाराष्ट्र सरकारका वरिष्ठ अधिकारीले पनि पुणेको दावेदारीको समर्थनमा मोन्ट्रियामा उपस्थित थिए। यस विश्व च्याम्पियनशीपको आयोजनले अन्तर्राष्ट्रिय साइक्लिङ मानचित्रमा पुणेको पहिचान अनि अझ मजबूत हुने आशा छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि।
प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत उत्तर प्रदेशको वाराणसीबाट गुजरातको बडनगर गइरहेको सेवा यात्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमले बातचित गर्नुहुनेछ। उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इण्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आज चौथो उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार सो सुरु हुनेछ। इटली सरकारले स्कूलहरूमा बुर्खा अनि नकाब लगाउनेमाथि रोक लगाउन मञ्जुरी दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, बिहानीको पहिलो किरणले प्रकृतिलाई उज्यालो बनाएछे, मधुर सङ्गीतले पनि मनलाई उज्यालो बनाउँदछ। त्यसैले त सङ्गीत आफैमा एउटा प्रवाह हो, एउटा उज्यालो हो, एउटा मधुर अनुभूति हो। यही मधुर सङ्गीतको प्रभावले तपाईँहरूको बिहानीलाई अझ उज्यालो र आनन्दमय बनाउन लिएर आएका छौँ कार्यक्रम सङ्गीत प्रभा। त प्रथम प्रस्तुति राखिरहेछौँ एलबी थापाको शब्द रचनामा, सङ्गीत अनि स्वर छ प्रणय गुरुङको।

श्रोता संगीत प्रभा कार्यक्रमको अन्तिम प्रस्तुति हजुरहरू समक्ष राखिरहेछौ अञ्जली प्रधानको स्वरमा। संगीत अनि शब्द रचना रहेको छ नरेन्द्र गुरुङको।

अब प्रस्तुत छ समसामयिक समीक्षा. अनुवादक तथा वाचिका सबिना गिरी. विषय भारतले व्यापार तथा प्रविधि परिषद र होराइजन युरोप मार्फत बृहत्तर अनुसन्धान सहकार्यबाट ठोस परिणामहरू चाहन्छन् एनएसडी आकाशवाणी. युरोप एन्जेलिका विन्जिग र अस्ट्रिया राफेल स्टान कानेलीको नेतृत्वमा उद्योग युरोपेली संसदको अनुसन्धान तथा ऊर्जा समिति आईटीआरईमा प्रतिनिधिमण्डलले 22 सेप्टेम्बर भारतीय विज्ञान तथा प्रविधि राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहलाई भेटेर भारत ईयू मुक्त व्यापार सम्झौता एफटीएको प्रभावकारी कार्यान्वयन र विज्ञान प्रविधि अनुसन्धान र महत्वपूर्ण र उदयमान प्रविधिहरूमा ईयूसँग गहिरो सहयोगमा केन्द्रित व्यापक छलफल गरे. मन्त्रीले भारत ईयू रणनीतिक साझेदारीले पारस्परिक प्राथमिकताका क्षेत्रहरूमा सहकार्यका लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्ने बताउनुभयो, जसमध्ये विज्ञान र अनुसन्धान साझेदारीको अभिन्न अङ्ग हो. प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै अस्ट्रेलियाली एमईपी आईटीआरईका पूर्ण

0: सदस्य एन्जेलिका र भिन्जिगलले मन्त्रीलाई बैठकको लागि धन्यवाद दिनुभयो र भारत युरोपेली संघको लागि एक प्रमुख रणनीतिक साझेदारी भएको बताउनुभयो। उहाँले प्रतिनिधिमण्डललाई भ्रमणको उद्देश्य भारतको औद्योगिक र प्राविधिक नीतिहरूको गहिरो बुझाइ प्राप्त गर्नु र सहयोगका लागि क्षेत्रहरू पहिचान गर्नु रहेको बताउनुभयो। उहाँले औद्योगिक प्रतिस्पर्धात्मकतालाई सुदृढ पार्ने, सुरक्षित र लचिलो महत्वपूर्ण आपूर्ति श्रृंखलाहरू सुनिश्चित गर्ने र हरित र डिजिटल संक्रमणलाई अगाडि बढाउने साझा चासोहरू उल्लेख गर्नुभयो र यी मुद्दाहरूमा भारत र युरोपेली संसद बीच निरन्तर संवादको स्वागत गर्नुभयो। छलफलको क्रममा डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारत ईयू एफटीए को प्रारम्भिक र प्रभावकारी कार्यान्वयन सामूहिक प्राथमिकता हुनुपर्छ र यसको प्रारम्भिक हस्ताक्षर र अनुमोदनको लागि युरोपेली संसदबाट निरन्तर समर्थनको अपेक्षा व्यक्त गर्नुभयो। एफटीएले व्यवसाय, उपभोक्ता र दक्ष पेशेवरहरूका लागि नयाँ अवसरहरू खोल्ने पनि उहाँले बताउनुभयो। बहुआयामिक भारत ईयू रणनीतिक साझेदारीलाई थप प्रोत्साहन प्रदान गर्ने पनि उहाँले बताउनुभयो। भारतको अनुसन्धान र नवप्रवर्तन प्राथमिकताहरूमध्ये मन्त्रीले भन्नुभयो, अनुसन्धान र नवप्रवर्तन सरकारले गर्नुपर्ने उहाँले बताउनुभयो। विकसित भारत 2047 को लागि दृष्टिकोण उच्च प्रभाव अनुसन्धान प्रविधि र उत्पादनहरूमा अनुसन्धानको अनुवाद र बढ्दो उद्योग संलग्नताको दृष्टिकोणको केन्द्रबिन्दु हुनुपर्छ। उहाँले राष्ट्रिय अनुसन्धान प्रतिष्ठान एएनआरएफ र ईयूआर 10 अरब अनुसन्धान विकास र नवप्रवर्तन आरडीआई पहलको उल्लेख गर्नुभयो, जसले उच्च जोखिम उच्च प्रभाव अनुसन्धानलाई उत्प्रेरित गर्ने र गहिरो प्रविधि स्टार्टअपहरूलाई पोषण गर्ने लक्ष्य राख्छ। डाक्टर जितेन्द्र सिंहले कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, उन्नत सामग्री, जैव प्रविधि र अर्धचालक उच्च प्रदर्शन कम्प्युटिङ र पुस्तकालय र दूरसञ्चार 6G सहित सीमा र उदयमान क्षेत्रहरूमा भारत ईयू सहयोगलाई अझ बढी आमन्त्रित गर्दछ। उहाँले भन्नुभयो, क्वान्टम प्रविधिहरूले व्यापक क्वान्टम इकोसिस्टममा अनुसन्धान, अनुप्रयोगहरू र विकास समर्थनको लागि महत्वपूर्ण अवसरहरू प्रदान गर्दछ। एआईएमए भारत स्वच्छ सेवा र विज्ञान जस्ता क्षेत्रहरूमा अनुप्रयोगहरूमा विशेष रूपमा रूचि राख्छ, जबकि जिम्मेवार र भरपर्दो अपनाउने सुनिश्चित गर्दछ। अर्धचालकहरूको बारेमा मन्त्रीले भन्नुभयो, भारतको बढ्दो अर्धचालक र इकोसिस्टममा यसले इलेक्ट्रोनिक्स इकोसिस्टम र लचिलो र सुरक्षित अर्धचालक आपूर्ति श्रृंखलाहरूतर्फ ईयूको प्रयासहरूले ठूलो सहयोगको लागि अवसरहरू प्रदान गर्दछ। उहाँले भन्नुभयो, भारतको अर्धचालक पहलहरू र ईयू चिप्स संरचित अनुसन्धान, नवप्रवर्तन, तैनाती र परिस्थितिहरूको विकास तालमेल अन्वेषण गर्न सकिन्छ। मन्त्रीले स्वच्छ र हरियो प्रविधिहरू, जलवायु र वातावरणीय चुनौतीहरूमा बलियो सहयोगको लागि आह्वान, यी अनुसन्धान सहयोगको लागि महत्वपूर्ण क्षेत्रहरूको रूपमा पहिचान गर्दछ। भारत ईयू व्यापार तथा प्रविधि परिषद टीटीसी अन्तर्गत फोहोरबाट हाइड्रोजन, समुद्री प्रदूषण र विद्युतीय गतिशीलता सवारी साधनहरूको लागि ब्याट्रीहरूको पुनर्चक्रणमा अनुसन्धानलाई समर्थन गर्न 4 वर्षमा ईयूआर 60 मिलियन संयुक्त प्लेसमेन्ट सहित स्वच्छ र हरियो प्रविधि कार्यप्रवाहलाई प्राथमिकता दिन महत्वपूर्ण प्रगति भएको छ।
1: समप्रसारण गरी सुनाउन लागिरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा।

श्रोता, समय यस बेला बिहानको 8:30 भइरहेछ र हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। नमस्कार, कथा सफलताको आजको श्रृङ्खलामा यहाँहरू सबै श्रोताहरूलाई म दिपाको तर्फबाट हार्दिक स्वागत एवं आत्मीय अभिवादन। मानिसको जीवनमा केही यस्ता क्षणहरू आउँछन् जसले एकै पलमा उसको संसार बदलिदिन्छ। बिहानसम्म सबै सामान्य लागिरहेको हुन्छ, तर दिन बित्दा नबित्दा जीवनले नयाँ मोड लिइसकेको हुन्छ। आज हामी यस्तै एक असाधारण व्यक्तित्वको जीवन यात्रासँग परिचित हुनेछौँ। र श्रोता, आजको कथा हो युद्धको विभीषिकाबाट बाँचेर हजारौँ किलोमिटर पैदल हिँडेर

0: शरणार्थी जीवन बिताउँदै अन्तत लाखौं मानिसका लागि आशाका मुहान बनेका साल्वा डुडको। अफ्रिकाको उत्तर पूर्वी भागमा रहेको दक्षिण सुडानमा साल्वा डुडको जन्म डिङ्का समुदायको एउटा सामान्य परिवारमा भएको थियो। गाउँका अन्य बाल बालिकाहरू झै उनी पनि बिहान विद्यालय जान्थे, बेलुका साथीहरूसित खेल्थे। उनको संसार सानो थियो तर खुसीले भरिएको थियो। तर श्रोता, एउटा दिनले त्यस बालकको सम्पूर्ण जीवन बदलिदियो। सन् 1985 को एक सामान्य दिन, विद्यालयमा पढाइ चलिरहेको थियो। शिक्षकले पाठ पढाइरहेका थिए। टाढाबाट बन्दुक पड्केको आवाज सुनियो। पहिला सबैले त्यो सामान्य ठाने, तर केही क्षणमै गोलीको आवाज नजिकिँदै गयो। शिक्षकले झ्यालबाट बाहिर हेर्यो। बाहिर धुवा उडिरहेको थियो। शिक्षकले हतारिँदै सबै विद्यार्थीहरूलाई भने, भाग, आफ्नो ज्यान जोगाऊ। 11 वर्षीय साल्वा पनि अन्य बाल बालिकाहरूसितै जङ्गलतिर दौडिए। चारैतिर धुवा, धुलो, मानिसहरूको चिच्याहट र निरन्तर चलिरहेका गोलीका आवाज मात्र थिए। युद्धको ज्वालाबाट ज्यान जोगाउँदै भागिरहेका हजारौं मानिसहरूमा साल्वा पनि एकजना थिए। त्यो भिडमा अधिकांश बालकहरू उनकै उमेरका थिए। पछि यिनै बालकहरूलाई एउटा नाम दियो, लस्ट बोइज अफ सुडान। साल्वालाई लागिरहेको थियो कि सायद साँझ घर फर्किन्छु, तर त्यो साँझ कहिले आएन। सबैको मनमा एउटै प्रश्न थियो, अब के गर्ने, कहाँ जाने। उनीहरूसित न खाना थियो, न पानी, न गन्तव्यको टुङ्गो। भोक, प्यास, जङ्गली जनावर र युद्धको त्रासबीच सबना ग्रासल्यान्डको त्यस क्षेत्रमा उनका धेरै साथीहरूले ज्यान गुमाए। सबै थाकिसकेका थिए, तर रोकिने वा विश्राम लिने साहस भने कसैको थिएन। कारण सबैलाई थाहा थियो, रोकियो भने मृत्यु नजिकिन सक्छ। तर साल्वाले एउटा कुरा कहिले छाडेनन्, आशा। उनका काकाले भन्नुभएको एउटा कुरा, पूरा यात्रा नसोच, केवल एक कदम चाल, त्यसपछि फेरि अर्को एक कदम। यही सानो सन्देश उनको जीवनको सबैभन्दा ठूलो शक्ति बन्यो। श्रोता, जीवन पनि यस्तै हो। कहिलेकाहीँ पूरा बाटो सोच्दा डर लाग्छ, तर एक एक कदम चाल्दै जाँदा असम्भव देखिएको यात्रा पनि पूरा हुन्छ। लगभग 1600 किलोमिटर भन्दा लामो कठिन यात्रा गरेपछि उनीहरू अन्तत इथियोपियाको शरणार्थी शिविरमा पुगे। शिविरमा हजारौं मानिसहरू थिए। सबैका पीडा फरक थिए, तर दुःख एउटै थियो। युद्धले सबैबाट केही न केही खोसेका थिए। त्यहाँको जीवन पनि सहज थिएन। सीमित खाना, असुरक्षित वातावरण र भविष्यको अन्यलता। साल्वाले त्यहाँ केही वर्ष बिताए, तर त्यहाँको शरणार्थी जीवन पनि स्थायी थिएन। सन् 1991 इथियोपियाको राजनीतिक परिस्थिति फेरि अशान्त बन्यो। शान्ति खोज्दै आएका हजारौं मानिसहरू फेरि भाग्न बाध्य भए। हजारौं शरणार्थी एउटै दिशातिर दौडिरहेका थिए। अगाडि थियो ठूलो गिलो नदी। वर्षायामको कारण नदीको उर्लदो पानीले विकराल रूप लिएको थियो। तर नदीमा खतरा पानीको मात्र थिएन, पानीको गहिराईमा लुकेका थिए संसारकै विशाल नाइल कोहीहरू। उनीहरूको निम्ति यो नदी पार गर्नु बाहेक अन्य विकल्प थिएन। पछाडि निश्चित मृत्यु थियो, अगाडि थियो जीवनको झिनो आशा। त्यही आशालाई अंगाल्दै उनीहरूले नदी पार गर्ने साहस गरे। नदी पार गर्ने क्रममा धेरै गोलीका शिकार भए। कतिलाई गोहीले आफ्नो शिकार बनाए, अनि हजारौं मानिस नदीले आफ्नै गर्भमा सधैँका लागि समेट्यो। तर साल्वालाई भाग्यले फेरि बचायो। अब उनी 17 वर्षका युवा भइसकेका थिए। अभाव र विपत्तिका बीच साल्वा आफू जस्तै 1500 बालकहरूको आशाको केन्द्र बन्यो। उनको नेतृत्वले उनीहरूलाई निराश होइन, जीवनतर्फ अघि बढ्न प्रेरित गर्यो। धेरै सातापछि उनीहरू केन्याको काकुमा शरणार्थी शिविर पुगे। त्यहाँ पहिलो पटक उनीहरूले अपेक्षाकृत सुरक्षित वातावरण पाए। युद्धले उनको विद्यालय खोसेको थियो, तर सिक्ने इच्छा खोज्न सकेको थिएन। शिविरमा सञ्चालन गरिएका अस्थायी कक्षामा उनी नियमित जान थाले। वर्षौपछि फेरि हातमा पुस्तक समात्दा उनका आँखामा नयाँ आशा उदायो। उनले अङ्ग्रेजी भाषा सिक्न थाले। केन्याको शरणार्थी शिविरमा केही वर्ष बिताएपछि सल्वाको जीवनमा एउटा नयाँ मोड आयो। सन् 1996 संयुक्त राज्य अमेरिकाले सुडानी शरणार्थीहरूलाई पुनः स्थापना गर्ने निर्णय गर्यो। हजारौं युवाहरू मध्ये केही सय छनौट गरिएको नाममा सल्वा पनि एकजना थिए। केन्याको शरणार्थी शिविरदेखि उनी न्यूयोर्कको रोचेस्टर शहरमा पुगे। एउटा उदार अमेरिकी परिवारले उनलाई धर्मपुत्रको रूपमा अपनायो, जसले जीवनभर केवल युद्ध, भोक, शरणार्थी शिविर र अभाव मात्र देखेको थियो। उहाँको निम्ति अमेरिका स्वर्गभन्दा कम थिएन। अमेरिकामा उनले अङ्ग्रेजी सिके, बिजनेस एडमिनिस्ट्रेसन लिएर कलेज पढे। बिस्तारै नौलो समाजमा घुलमिल भए, तर उनको मन भने बारम्बार दक्षिण सुडानमा नै फर्किन्थ्यो। सन् 2001 एक दिन उनलाई इमेल आयो। त्यो इमेल उनका एकजना साथीले पठाएका थिए, जसमा लेखिएको थियो, सल्वा, तिम्रा बुबा जीवित हुनुहुन्छ। उहाँ सुडानको एउटा युएन क्लिनिकमा उपचार गराइरहनु भएका छन्। 16 वर्षपछि आफ्ना बुबा जीवितै हुनुहुन्छ भन्ने थाहा पाएपछि उनी तत्कालै सबै छोडी सुडानतर्फ लागे। अस्पतालको त्यो कोठामा जब सल्वाले आफ्नो वृद्ध बुबालाई देखे, बुबाले पहिला सल्वालाई चिन्न सकेनन्। तर जब सल्वाले डिङ्का भाषामा आफ्नो बाल्यकालको नाम भने, दुवैका आँखा आँसुले भरिए। सल्वाले त्यहाँ एउटा दुःखद कुरा थाहा पाए। उनका बुबा पानीजन्य परजीवीको कारण पेटको गम्भीर रोगले पीडित हुनुहुन्थ्यो। पानीको अभावको कारण सुडानका मानिसहरू फोहोर र दूषित पानी पिउन बाध्य थिए। सफा पानीको अभावमा हजारौं मानिसहरू मरिरहेका थिए। आफ्नो बुबाको र त्यहाँको मानिसहरूको अवस्था देखेर उनले सोचे, यदि ईश्वरले मलाई अमेरिकासम्म सुरक्षित ल्याएर नयाँ जीवन दिनुभएको छ भने यो जीवन केवल आफ्नो लागि होइन, अब मेरो सम्पूर्ण जीवन आफ्नो दुःखमा परेका मानिसहरूको सेवामा समर्पित गर्नेछु। यही संकल्प लिएर अमेरिका फर्केपछि सन् 2003 सल्वा डुटले वाटर फर साउथ सुडान नामक एउटा संस्थाको स्थापना गरे। उनले अमेरिकाको चर्च, विद्यालय र समुदायहरूमा गएर आफ्नो कथा सुनाए। उनका शब्दहरूले मानिसहरूको हृदय छुयो र स्वेच्छाले सहयोगी हातहरू अघि बढ्न थाल्यो। सन् 2005 सल्वाले ठूलो ड्रिलिङ मिसिन लिएर सुडानको मरुभूमिमा फर्के, जहाँ मानिसहरू पानीका लागि तडपिरहेका थिए। त्यहाँ उनले जमिनबाट स्वच्छ, चिसो र शुद्ध पानी निकाले। जब पहिलो पटक कुवाबाट पानी निस्क्यो, गाउँलेहरू खुसीले नाच्न थाले। सल्वाले आफ्नै गाउँमा पहिलो कुवा खनेर बुबालाई सफा पानी उपहार दिए। जहाँ कुवा खनिए, त्यहाँ जीवनको लय नै बदलिन थाल्यो। बालक बालिकाहरूले विद्यालय जाने समय पाए। महिलाहरूले आफ्नो समय अन्य उत्पादनमूलक काममा लगाउन सके। दूषित पानीको कारण फैलिने धेरै रोगहरू कम हुन थाले। अब त्यहाँ विकासका नयाँ सम्भावनाहरू पलाउन थाले। दक्षिण सुडानमा डिङ्का र नोएर समुदाय बीच वर्षौंदेखि दुश्मनी र हिंसाको इतिहास रहँदै आएको थियो। तर सल्वाले आफ्नो समुदायका लागि मात्र होइन, तर नोएर समुदायका गाउँहरूमा पनि कुवा निर्माण गरे। यो कार्य मार्फत उहाँले एउटा गहिरो सन्देश दिए, पानीको कुनै जात हुँदैन, मानवताको कुनै सीमा हुँदैन। आजसम्म वाटर फर साउथ सुडान संस्थाले दक्षिण सुडानमा 650 भन्दा बढी कुवाहरू खनिसकेका छन् र लाखौं मानिसहरूको जीवन बचाइसकेका छन्। उनको यही प्रेरक जीवनमा आधारित पुस्तक अ लङ वॉक टु वाटर आज संसारभरका विद्यालयहरूमा पढाइन्छ। सल्वा डुटको कथाले हामीलाई यही सिकाउँछ, परिस्थिति जस्तो सुकै किन नहोस्, यदि हाम्रो मनमा दृढ संकल्प र अरूप्रति करुणा छ भने हामी मरुभूमिमा पनि जीवन उमार्न सक्छौं। सफलता भनेको आफू मात्र अघि बढ्नु होइन, तर आफूसँगै सिङ्गो समाजलाई अँध्यारोबाट उचालोतिर लैजानु हो। कथा सफलताको आजको श्रृङ्खला तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। अर्को श्रृङ्खलामा यस्तै प्रेरक कथा लिएर आउने नै छौ। तबसम्मका लागि प्रस्तुता लेखनाथ राईको साथमा म दिपा राणा कथा सफलताको आजको श्रृङ्खलाबाट आज्ञा चाहन्छौ। हवस् त, नमस्ते।
1: अब श्रोताहरूलाई सुनाउन लागिरहेछौ लोकगीत बिरेन राईको स्वरमा।

श्रोता, समय यस बेला बिहानको 8:45 भयो र एफएम 103.5 मेगाहर्ज लगायत न्युज अन एआईआर मोबाइल एप अनि आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्ज साथमा प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा अबको प्रसारण हो आकाशवाणी खरसाङको। र अब प्रस्तुत छ कार्यक्रम सन्दर्भ। यस कार्यक्रममा हामी आजको महत्वपूर्ण विषय सडक अनुशासन नागरिकको जिम्मेवारी बारे केही उपयोगी जानकारी लिएर उपस्थित भएका छौँ श्रोता, र जानकारीसँगै कार्यक्रमलाई मनोरञ्जनपूर्ण बनाउन प्रस्तुत गर्नेछौँ केही फिल्मी गीतहरू। त प्रथममा राखिरहेछौँ साङ्गीतिक प्रस्तुति जलवी चलचित्रबाट। युगलावत छ अरिजित सिंह अनि श्रेया घोषालको, शब्द रचना प्रशान्त इङ्गोलेको अनि सङ्गीत जावेद मोहसिनको।

साङ्गीतिक प्रस्तुतिपछि अब जानकारीतर्फ लागौँ श्रोता। हामी सबैको दैनिक जीवन सडकसँग जोडिएको छ। घरदेखि कार्यालय जाँदा होस् वा विद्यालय, बजार, अस्पताल अथवा कुनै गन्तव्यतर्फ जाँदा हामी सबै कुनै न कुनै रूपमा सडकसँग जोडिएका हुन्छौँ। तर सडक केवल यात्रा गर्ने एउटा माध्यम मात्र होइन, साझा जिम्मेवारी र अनुशासनको स्थान पनि हो। आजको हाम्रो सन्दर्भ यही विषयमा केन्द्रित छ, सडक अनुशासन नागरिकको जिम्मेवारी। श्रोता, हामी प्राय सडक दुर्घटनाको कारण खोज्दा चालकलाई दोष दिन्छौँ, सडकको अवस्था वा ट्राफिक व्यवस्थापनलाई प्रश्न गर्छौँ। यी विषयहरू महत्त्वपूर्ण छन्, तर सडक सुरक्षाको एउटा महत्त्वपूर्ण पक्ष हो हाम्रो आफ्नै व्यवहार। सडकमा हामी पैदल हिँड्छौँ, दुई चक्के वा चार चक्के सवारी चलाउँछौँ, सार्वजनिक यातायातमा यात्रा गर्छौँ। हामी सबैको व्यवहारले सडकको सुरक्षा निर्धारण गर्छौँ।

0: दोबारा चलचित्रबाट श्रोताहरूले भर्खरै सुन्नुभयो अल्का याग्निकको स्वरलाई। सङ्गीत अनु मल्लिक अनि शब्द रचना थियो जावेद अख्तरको। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब सुनाइरहेछौँ समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पण्डित दीनदयाल उपाध्याय समाजको अन्तिम पंक्तिमा उभिएका व्यक्तिको उत्थान नै राष्ट्र निर्माणको आधार मान्ने गर्दथे। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत उत्तर प्रदेशको वाराणसीबाट गुजरातको वडनगर गइरहेको सेवा यात्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमले बातचीत गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रभन्दा अलग धेरै देशका नेताहरू अनि विदेश मन्त्रीहरूसित द्विपक्षीय बैठक गर्नुभयो। यी बैठकहरूमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम अनि वैश्विक चुनौतीहरूमा चर्चा भयो। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले भन्नुभयो, इरानले पश्चिम एसियामा संघर्ष समाप्त गर्ने हर्मुज जलडमरू मध्यलाई फेरि खोल्ने अनि आफ्नो परमाणु कार्यक्रममा बातचीत बहाल गर्न 7 दिनको प्रस्ताव दिएको छ। भारतले पहिलोचोटि यूसीआई रोड वर्ल्ड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इण्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आज 4 उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार शो शुरू हुनेछ। पश्चिम बंगालको धेरै जिल्लाहरूमा आज भारी वर्षाको सम्भावना छ। राज्य मौसम कार्यालयले पूर्व

0: पश्चिम मेदिनीपुर, बाँकुरा, पुरुलिया, पश्चिम वर्तमान अनि बीरभूम जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 9:25 उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि साङ्गीतिक प्रस्तुतिको क्रमलाई पुनः निरन्तरता दिँदै अब भने सुनाउन लागिरहेछौँ पुराना हिन्दी चलचित्रका गीतहरू।

श्रोता, पुराना दिनका ती रमाइला क्षणहरू, ब्ल्याक एन्ड व्हाइट पर्दामा देखिने कलाकारहरू अनि कानमा गुन्जिने सदाबहार गीतहरू सम्झदा मात्र पनि मन त्यसै त्यसै रमाउँछ। आज त्यही सुनौलो समयका केही रमाइला गीतहरू लिएर आएका छौँ, जहाँ छ मस्ती, चञ्चलता र प्रेमको मिठो आभास। आउनु श्रोता, प्रथम गीत राखिरहेछौँ जुम्रो चलचित्रबाट किशोर कुमारको स्वरमा।

श्रोता, गीत पुराना भए पनि यी गीतहरूको मिठास र मन छुने आकर्षण आज पनि उस्तै ताजा छ। यही सदाबहार धुनहरूको मिठो सम्झना मनमा सङ्गाल्दै आजलाई पनि कार्यक्रम यतिमा नै पुरा गरिरहेछौँ। अब पनि सम प्रसारण गरी सुनाउन लागिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, र यसको लगतै पछि सुनाउनेछौँ यस केन्द्रबाट प्रादेशिक समाचार। सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

0: शुभ प्रभात आदरणीय श्रोता एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र आज हजुरहरूको प्रिय कार्यक्रम सन्देश प्रवाहलाई लिएर उपस्थित भइसकेको छु हामी दुवै स्टुडियोमा र सम्पूर्ण श्रोता मित्रहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। उद्घोषिका म सरु अनि मेरो साथमा हुनुहुन्छ
1: अनि म उद्घोषिका रेबिना र हामी दुवैको तर्फबाट यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ।
0: हजुर, त कार्यक्रम सन्देश प्रवाहमा हजुरहरूले हामीलाई आफ्ना प्रियजनहरूका निम्ति सन्देशहरू पठाउन सक्नुहुनेछ र हामीलाई सन्देश पठाउने हाम्रो नम्बर रहेको छ
1: 8942943773 र यस नम्बरमा झट्ट हाम्रा श्रोताहरूले हामीलाई मेसेज पठाउन सक्नुहुनेछ।
0: हजुर, त्यसै गरी अर्को नम्बर पनि म यहाँहरूसँग साझा गर्न चाहन्छु र अर्को नम्बर रहेको छ 9609409808 9609409808। त श्रोता झट्टैभन्दा झट्टै हामीलाई यस वाट्सएप नम्बरमा आफ्ना म्यासेजहरू सन्देशहरू पठाउनुहोस्। हामी हजुरहरूको सन्देशलाई यहाँ लिनेछौँ र अहिलेलाई भने रेबिना
1: श्रोताहरूलाई
0: स्वागत गर्दै है एउटा साङ्गीतिक कोसेली पस्क्यौँ न।
1: हजुर, अवश्य पनि।

0: यो मिठो साङ्गीतिक कोसेलीपछि फेरि पनि स्वागत छ श्रोता कार्यक्रममा। र कार्यक्रम सन्देश प्रवाह हरेक महिनाको चौथो शुक्रबार बिहान 9 देखि 9:30 देखि 10 बजीसम्म प्रसारण हुने गर्दछ। र यस कार्यक्रममा श्रोताहरूले हाम्रो वाट्सएपको मार्फत आफ्ना प्रियजनहरूलाई, साथीभाइहरूलाई सन्देश पठाउन सक्नुहुनेछ। र एकपल्ट हाम्रो वाट्सएप नम्बर फेरि पनि यहाँ साझा गर्न चाहन्छु।
1: हजुर, हाम्रो श्रोताहरूले हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 8949 4294373। पुनः एकपटक 8942943773। र यसरी नै अर्को नम्बर रहेको छ 9609409808, अर्थात् 9609409808।
0: हजुर, त रेविना म देखिरहेछु है, हाम्रो कम्प्युटर स्क्रिनमा हामीलाई हाम्रा श्रोताहरूको सन्देश त आइसकेको छ। र यहाँ म प्रथम सन्देश लिन चाहन्छु। गुड मर्निङ, म रेशमा छेत्री दोबीखोला खरसाङबाट। मेरो साथी आचल तामाङ कालिम्पोङमा हुनुहुन्छ र उहाँको खुट्टा फ्र्याक्चर भएको छ र उहाँलाई शीघ्र नै स्वास्थ्य लाभको कामना भन्न चाहन्छु भनेर मेसेज हामीलाई यहाँ पठाउनु भएको छ रेशमा छेत्री दोबीखोलाबाट। उहाँको साथी आचल तामाङ जो कालिम्पोङमा हुनुहुन्छ, उहाँको खुट्टा फ्र्याक्चर भएको कारणले अस्वस्थ हुनुहुँदो रहेछ है। उहाँको सन्देश मार्फत हामीलाई थाहा लाग्यो र हामी पनि उहाँलाई चाँडै नै शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छौँ।
1: र सर, यसरी नै हामी समक्ष अर्को सन्देश आइसकेको छ है। र सन्देश यस प्रकार रहेको छ। सर्वप्रथम त दुवैजना रेबिना अनि सरु नानालाई म अनिसा तामाङको तर्फबाट नमस्ते भन्न चाहन्छु। हजुरहरूको दुवैजनाको आवाज एकदमै मनपर्छ अनि यस कार्यक्रम मार्फत म मेरो नाना निशा तामाङलाई यो सन्देश भन्न चाहन्छु कि तपाईँको यात्रा सुखद, सुरक्षित र आनन्दमय रहोस्। नयाँ अनुभव र मिठा सम्झनाहरू बटुल्ने अवसर मिलोस्। तपाईँको यात्रा सफलताका साथ पूरा रहोस्। आफ्नो र स्वास्थ्यको ख्याल राख्नुहोला। यात्राको पल पल रमाइलो बन्न सकोस्। शुभ यात्रा भनेर लेखिपठाउनु भएको छ है। र यहाँ हुनुहुन्थ्यो अनिसा तामाङज्यू है, उहाँले आफ्नो एड्रेस चाहिँ लेखिपठाउनु भएको छैन र तर पनि उहाँले आफ्नो नाना निशा तामाङलाई शुभ यात्राको सन्देश पठाउनु भएको छ र आशा छ यस आजको कार्यक्रम मार्फत पक्कै पनि हाम्रा निशा तामाङज्यूले सुनिराख्नु भएको छ होला यो सन्देश है। र हामी दुवैको तर्फबाट पनि निशा तामाङज्यूलाई शुभ यात्रा भन्न चाहन्छौँ।
0: हजुर, र त्यसरी नै अर्को सन्देश म यहाँ लिन चाहन्छु। गुड मर्निङ सरुदी अनि रेविनादी, कस्तो हुनुहुन्छ? लास्ट 3 डेजदेखि पानी परेर वेदर नै कस्तो भइसक्यो अनि मुड पनि राम्रो छैन। काइन्डली एउटा मिठो गीत बजाएर मुडलाई ह्याप्पी बनाइदिनुहोस् न, थ्याङ्क यू भनेर सोनम पाखरिन अप्पर डुमरामबाट उहाँले सन्देश पठाउनु भएको छ। र सोनम पाखरिनज्यू, उहाँलाई पनि हामी दुवैको तर्फबाट गुड मर्निङ है। अनि हामी दुवै नै एकदम सन्चै छौँ, जाति कुशलै छौँ, आशा छ हजुर पनि जाति कुशलै हुनुहुन्छ भने है। र हजुरको मुडलाई ठिक गर्नका निम्ति हामी अवश्य पनि एउटा गीत हजुरको निम्ति बजाउनेछौँ, सुनाउनेछौँ है त।
1: र सर, अर्को यसरी नै सन्देश रहेको छ है। नमस्ते दुवैजना दिदीहरू, म रोशन सुब्बा। म आजको यस कार्यक्रम मार्फत मेरो परिवारलाई सम्झन चाहन्छु र उहाँले लेखिपठाउनु भएको छ, घर र परिवार भन्दा ठुलो खुसी र ओत लाग्ने ठाउँ संसारमा अरू केही हुँदो रहेनछ। टाढा भए पनि मेरो हरेक सोच र सम्झनामा तपाईँहरू नै हुनुहुन्छ। धेरै धेरै माया अनि सम्झना भनेर लेखिपठाउनु भएको छ है। उहाँ हुनुहुन्थ्यो रोशन सुब्बाज्यू सोनादाबाट र उहाँले आफ्नो परिवारलाई सम्झिनु भएको छ है। र उहाँको सन्देश एकदमै राम्रो उहाँले लेखिपठाउनु भएको छ र हामी उहाँलाई है चाँडोभन्दा चाँडो आफ्नो परिवारलाई भेट्नु भनेर हामी उहाँलाई शुभकामना दिन चाहन्छौँ।
0: हजुर हजुर, र म अर्को सन्देश यहाँ राख्न चाहन्छु। गुड मर्निङ बहिनी सरु अनि रेबिना, म प्रिया छेत्री कालिम्पोङबाट। र हजुरहरूको कार्यक्रम मार्फत म मेरो बहिनी प्रीतिलाई सम्झन चाहन्छु। उसको स्वास्थ्य अलिक स्वास्थ्यमा अलिक सुधार आएको खबर सुनेर मलाई पनि अलिक राहत मिलेको छ। उसलाई गेट विल सुन भन्न चाहन्छु भनेर हामीलाई यहाँ सन्देश राख्नुभएको छ प्रिया छेत्रीज्यूले, जो कालिम्पोङबाट हुनुहुन्छ र उहाँको बहिनी प्रीति पनि प्रीतिको स्वास्थ्य पनि अस्वस्थ रहेको खबर यहाँ हामीले सुन्न पाए है। र उहाँले आफ्नी बहिनीलाई सम्झिनु भएर गेट विल सुन भन्न चाहनु भएको छ र हामी पनि उहाँलाई चाँडै नै शीघ्र स्वास्थ्य लाभको कामना भन्ने चाहन्छौँ।
1: र सर, हामी यसरी नै सन्देशहरू पढ्ने नै छौँ है, यसलाई निरन्तरता दिने नै छौँ। तर अहिलेलाई भने हामी लागौँ एउटा छोटो साङ्गीतिक विश्रामतर्फ।
0: अवश्य नै।

यस साङ्गीतिक कोसेलीपट्टि पछि पुनः फेरि हामी हाम्रा सम्पूर्ण श्रोतालाई है स्वागत जनाउन चाहन्छौँ कार्यक्रम सन्देश प्रवाहमा। र यस कार्यक्रम हरेक महिनाको चौथो शुक्रबार प्रसारण हुने गर्दछ। र सरु यसरी नै आज फेरि अर्को सन्देश आइसकिसकेको छ है। सन्देश रहेको छ, नमस्कार, म पासाङ अङमो शेर्पा कालेबुङ इच्छेबाट यस कार्यक्रमको माध्यमबाट मेरो छोरा बुद्धलाई यो खबर पठाउन चाहन्छु कि जो दिल्ली गएको धेरै दिन भयो र धेरै दिन भयो फोनमा बातचित नभएको, त्यसैले मलाई फोन गरोस् भनेर उहाँले लेखी पठाउनु भएको छ। हुन पनि है सरु, जो कोही सन्तान पनि आफ्नो परिवारदेखि टाढामा रहँदा है अनि आमा बुवासँग एकचोटि पनि बातचित नहुँदा आमा बुवा त अवश्य पनि आफ्नो सन्तानको है सन्तानलाई लिएर आत्तिने गर्छ है। त्यसैले हामी पनि भन्न चाहन्छौँ त बुद्धज्यूलाई एकपल्ट आफ्नो परिवार आमा बुवालाई फोन गरिदिनु।

0: भनेर हामी पनि यस कार्यक्रम मार्फत निवेदन टक्राउँदछौँ है।
1: हजुर हजुर। र रेविना, म अर्को सन्देश यहाँ लिन चाहन्छु। सन्देश रहेको छ, गुड मर्निङ दिदीहरू, तपाईँहरूको आजको प्लेलिस्टमा चलते चलते मुभीको तौबा तुम्हारी ये इसारे सङ छ भने प्ले गरिदिनुहोस् न। यो सङ मेरो वाइफको फेभरेट सङ हो अनि यो गीत म मेरो वाइफलाई नै डेडिकेट गर्नु पनि चाहन्छु। थ्याङ्क यू। विनय गुरुङ नागरी फार्म। र यहाँ हुनुहुन्थ्यो विनय गुरुङ नागरी फार्मबाट, र उहाँले हामीलाई रिक्वेस्ट गर्नुभएको छ, अनुरोध गर्नुभएको छ कि चलते चलते चलचित्रको तौबा तुम्हारी ये इसारे सङ छ भने सुनाइदिने, र यो गीत चाहिँ उहाँले आफ्नो श्रीमतीलाई डेडिकेट गर्नु चाहेको छु भनेर उहाँले हामीलाई सन्देश पठाउनु भएको छ है। र विनय गुरुङज्यू, हाम्रो प्लेलिस्टमा यो गीत छ भने अवश्य पनि हजुरको अनुरोधमा यो गीत हामी हजुरलाई सुनाउने चेष्टा गर्नेछौँ है, कोसिस गर्नेछौँ।
0: र यसरी नै अर्को सन्देश रहेको छ खप्रेल सैनिकपुरीबाट, अमर सुब्बाज्यू उहाँले लेखी पठाउनु भएको छ। प्रथमतः हाम्रा दुवैजना बहिनीलाई गुड मर्निङ भन्न चाहन्छु है। यस कार्यक्रम सधैँ नै म सुन्ने गर्दछु र आजको यस कार्यक्रम मार्फत म मेरो मित्रलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। र उहाँले लेखी पठाउनु भएको छ, छिट्टै निको भएर उही पुरानो जोस र ऊर्जाको साथ फर्किनु होला भन्ने आशा राखेकी छु, र तिम्रो स्वास्थ्यमा छिट्टै सुधार आओस् र चाँडै पूर्ण स्वास्थ्य भई कामना काममा फर्किन सकोस् भनेर शुभ स्वास्थ्यको कामना गर्दछु भनेर लेखी पठाउनु भएको छ है। उहाँ हुनुहुन्थ्यो अमर सुब्बाज्यू, र उहाँले आफ्नो साथीलाई सम्झिनु भएको छ है, शीघ्र स्वास्थ्य लाभको सन्देश पठाउनु भएको छ, र हाम्रो तर्फबाट पनि आफ्नो अमर सुब्बाज्यूको साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना दिँदछौँ।
1: हजुर। र त्यसरी नै अर्को सन्देश म यहाँ लिन चाहन्छु। नमस्ते सरोजी अनि रेविनाजी, म रोहन लामा बागडोग्राबाट हजुरहरूको कार्यक्रमको प्रतीक्षामा नै थिएँ। आज हजुरहरूको कार्यक्रमको मार्फत म मेरो सालो केटा अञ्जन अनि बुहारी सलिमालाई ह्याप्पी म्यारेज एनिभर्सरी भन्न चाहन्छु। सधैँ हाँसी खुसी रहनु, धेरै धेरै आशीर्वाद। र यहाँ हुनुहुन्थ्यो रोहन लामा बागडोग्राबाट, र उहाँले आफ्ना सालो अञ्जन अनि बुहारी सलिमालाई ह्याप्पी म्यारेज एनिभर्सरी भनेर शुभकामना दिन चाहनु भएको छ हाम्रो सन्देशको मार्फत है। र हामी पनि उहाँको भाइ बुहारीलाई ह्याप्पी म्यारेज एनिभर्सरी भन्न चाहन्छौँ।
0: र अर्को सन्देश रहेको छ, म स्मृति बर्मेकबाट, मेरो बहिनी दावालाई जो बगरकोटमा बिहा भएको छ अनि भर्खरै आमा बनेकी छे, त्यसैले उसलाई शुभकामना दिन चाहन्छु। हजुर, उहाँ हुनुहुन्थ्यो स्मृति बर्मेकबाट, उहाँले आफ्नो बहिनी दावालाई भर्खरै यस आमा बनेको खुसीमा उहाँले शुभकामना दिन चाहनुभएको छ है। र यस कार्यक्रम मार्फत हामी पनि उहाँलाई शुभकामना दिन चाहन्छौँ है, खुसीको खबर रहेको छ।
1: हजुर, उहाँलाई धेरै धेरै शुभकामना अनि नयाँ सानो बाबुलाई धेरै धेरै आशीर्वाद।
0: हजुर
1: हजुर। तर बिना अहिलेलाई भने फेरि एउटा साङ्गीतिक कोसेली श्रोताहरूको निम्ति पस्क्यौँ है, हामीलाई अनुरोध पनि गर्नुभएको छ धेरैजना श्रोताहरूले।
0: हजुर,
1: अवश्य नै एउटा गीत सुनाऊ।

0: यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ यहाँ श्रोताहरूलाई कार्यक्रम सन्देश प्रवाहमा। हजुरहरूलाई कार्यक्रम सन्देश प्रवाहबारे भन्नपर्दा, कार्यक्रम सन्देश प्रवाह हाम्रो मासिक कार्यक्रम हो र यो हरेक महिनाको चौथो शुक्रबार बिहान 9:30 देखि 10 बजीसम्म प्रसारण हुने गर्छ र हजुरहरूको साथमा हामी सधैँ रहने गर्छौँ, उद्घोषिका म सरु अनि साथी रेविना। त कार्यक्रमलाई हजुरहरूले आफ्ना सन्देशहरू आफ्ना प्रियजनहरूलाई आफ्ना साथीभाइहरूलाई पठाउन सक्नुहुनेछ यस कार्यक्रमको मार्फत। र हामीलाई सन्देश पठाउने हाम्रो नम्बर रहेको छ 9609409808 9609409808, अनि अर्को नम्बर रहेको छ
1: 8942943773, पुनः एकपटक 8942943773।
0: हजुर, र रेविना म देखिरहेछु हाम्रो कम्प्युटर स्क्रिनमा है म्यासेजहरू आइरहेको छ श्रोताहरूको, र यहाँ म अर्को म्यासेज लिन चाहन्छु। नमस्ते उद्घोषिका द्वैमा, म स्वरा लामा, हजुरहरूको कार्यक्रमको मार्फत म मेरो बहिनी रेणु थापा, छोरी मुस्कान अनि सृष्टि जो हालैमा दिल्लीमा अध्ययनको निम्ति गएका छन् उनीहरूलाई सम्झना चाहन्छु। राम्रो पढ्नु, ठुलो मान्छे बन्नु, धेरै सम्झना र माया अनि आशीर्वाद भनेर स्वरा लामा हुनुहुन्छ खरसाङबाट, र उहाँले यो सन्देश आफ्नो बहिनी रेणु अनि छोरी मुस्कान र सृष्टिको निम्ति पठाउनु भएको रहेछ है। र उहाँको आफन्त दिल्लीमा कार्य अध्ययनको निम्ति गएका रहेछन् र उहाँले आफ्ना बहिनी र छोरीहरूलाई सम्झना तथा आशीर्वाद दिनुभएको छ, र अवश्य पनि यहाँको सन्देश उहाँहरूले सुन्नुभयो होला भन्ने हामी आशा राख्छौँ।
1: र यसरी नै सरु हामी समक्ष यो अन्तिम सन्देश रहेको छ है। नमस्ते दुवैजना दिदीहरू, म हाङमा सोनादाबाट,
0: हजुर,
1: र उहाँले लेखी पठाउनु भएको छ, आकाशवाणी खरसाङमा कार्यरत सर लेखनाथ ज्यूलाई नयाँ पुस्तक प्रकाशनको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। तपाईँको यस हेनखामा कृतिले पाठकहरूको मन जित्न सकोस् र साहित्य ज्ञानको क्षेत्रमा नयाँ उचाइ हासिल गरोस्। तपाईँको कडा मेहनत, विचार र सृजनाले पुस्तकको रूप लिँदा धेरै खुसी लागेको छ। पुस्तकको सफलता र तपाईँको निरन्तर लेखन यात्राको हार्दिक शुभकामना भनेर लेखी पठाउनु भएको छ है। र उहाँले थप यसरी लेखी पठाउनु भएको छ, नयाँ किताब विमोचनको अवसरमा धेरै धेरै बधाई। यो पुस्तकले हरेक पाठकको मनमा विशेष छाप छरियोस् र यसको र यस उत्कृष्ट सृजनाको लागि बधाई दिँदै आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट कृतिहरूको अपेक्षा राख्दछु भनेर उहाँले लेखी पठाउनु भएको छ है। र हजुर, हामी
0: यहाँलाई हामी तर्फबाट पनि धेरै धेरै शुभकामना
1: दिन चाहन्छौँ। हजुर हजुर,
0: र रेविना हामीसँग समय

0: थोरै रहेको छ र जाँदा जाँदै एउटा फेरि एउटा सन्देश यहाँ लिन चाहन्छु. हेलो दिदीहरू, म रोशनी छेत्री फ्रम सिटोङ. आई अफ्टन लिसन आकाशवाणी खरसाङ. मलाई हजुरहरूको सबै प्रोग्रामहरू मनपर्छ, हजुरहरूको यो कार्यक्रम पनि मनपर्छ. कुनै पनि एउटा मिठो गीत बजाइदिनुहोस् न भन्न चाहन्छु. थ्याङ्क यू. र यहाँ हुनुहुन्छ रोशनी छेत्री सिटोङबाट, र उहाँले हामीलाई एउटा गीत पस्किदिने सुनाइदिने अनुरोध गर्नुभएको छ. र उहाँकै रोजाइमा एउटा गीत यहाँ श्रोताहरूलाई छोड्दै अहिलेलाई भने हामी बिदा माग्ने समय पनि आइसक्यो छ है. त श्रोता, अर्को महिना फेरि पनि भेट्ने बाचा गर्दै अहिलेलाई भने उद्घोषिका म सरु अनि
1: म रेबिनाको तर्फबाट
0: विदा दिनुहोस्. हामीलाई नमस्ते, शुभ दिन.

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। मेक इन इण्डिया पहलको आज 12 वर्ष पूरा भएको छ। वर्ष 2014 आजकै दिन यस पहलको शुरूआत भारतलाई विनिर्माण, डिजाइन अनि नवाचारको वैश्विक केन्द्र बनाउने उद्देश्यका साथ गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेवा संकल्प अभियान अन्तर्गत उत्तर प्रदेशको वाराणसीबाट गुजरातको वडनगरतिर गइरहेको सेवा यात्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमबाट बातचित गर्नुहुनेछ। यस अवधि सेवा यात्रीहरूले प्रधानमन्त्रीसित आफ्नो अनुभव साझा गर्नुहुनेछ। भारतीय खाद्य सुरक्षा अनि मानक प्राधिकरणले पनीरको नाममा बेचिँदै आएको एनालग उत्पादको निर्माण अनि बिक्रीमा देशभरिमा रोक लगाउने प्रस्ताव दिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिज न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रभन्दा अलग धेरै देशका नेताहरू अनि विदेश मन्त्रीहरूसित द्विपक्षीय बैठक गर्नुभयो। यी बैठकहरूमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रम अनि वैश्विक चुनौतीहरूमा चर्चा भयो। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रलाई सम्बोधित गर्नुहुँदै विश्वमा शान्ति, लोकतन्त्र, विकास अनि क्षेत्रीय सहयोग बढाउनका लागि अन्तर्राष्ट्रिय सहयोग मजबूत गर्ने अपील गर्नुभयो। उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इण्डिया एक्सपो सेन्टर एण्ड मार्टमा आज चौथो उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार शो शुरू हुनेछ। मुम्बईमा आज अनन्त चतुर्दशी मनाइन्दैछ। गणेश चतुर्थीको दिन शुरू भएको यो उत्सव 10 दिनको गणेश उत्सवको समापनमा पालन गरिन्छ। मौसम विभागले आज छत्तीसगढ़, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, उडिसा, पश्चिम बंगालको गंगे क्षेत्र, सिक्किम अनि विदर्भमा भारी वर्षाका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोता जीवनमा खुसी खोज्न टाढा जानु पर्दैन। सकारात्मक सोच र आत्मीय मुस्कान खुसीका अनेक रङहरू भेटिन्छ। यही खुसी र मुस्कान लिएर आज फेरि तपाईँहरूको माझमा उपस्थित भएकी छु म उद्घोषिका दिपा। दिन विशेषका कुरा, रोचक जानकारी र हिन्दी फिल्म सङ्गीतको मिठासको साथमा आकाशवाणी खरसाङको प्रस्तुति हल्लो खरसाङमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा अभिवादन। त कार्यक्रमको थालनी गरिरहेछौँ सांगीतिक प्रस्तुतिबाट।

श्रोता हरेक दिनसँगै केही न केही विशेष जोडिएको हुन्छ। कहिले कुनै महत्त्वपूर्ण दिवस त कहिले कुनै व्यक्तित्वको जन्मदिन। यस्तै विशेष प्रसङ्गहरूलाई सम्झिँदै आजको दिन किन महत्त्वपूर्ण छ भन्ने जानकारी लिएर हामी प्रवेश गर्दैछौँ आज विशेषमा। आज 25 तारिक सितम्बर अन्त्योदय दिवस। समाजको विकास त्यति बेला मात्र सार्थक हुन्छ जब विकासको उज्यालो समाजका प्रत्येक वर्गसम्म पुग्न सक्छ। विशेष गरी

समाजको अन्तिम पंक्तिमा रहेका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका मानिसहरूको उत्थानलाई केन्द्रमा राख्ने भावनासँग जोडिएको छ अन्त्योदय दिवस। पण्डित दीनदयाल उपाध्यायको जन्म जयन्तीका अवसरमा मनाइने अन्त्योदय दिवसले समाजका कमजोर तथा वञ्चित वर्गको जीवनमा सुधार ल्याउने आवश्यकतालाई जोड दिन्छ। यस दिवसले हामीलाई एउटा सुन्दर सन्देश दिन्छ, समाजको प्रगति त्यति बेला पूर्ण हुन्छ जब प्रगतिको लाभ सबै सबैमा पुग्छ। श्रोता, यही सकारात्मक सोचका साथ अब सुनौ एउटा अर्को साङ्गीतिक प्रस्तुति।

श्रोता अब लागौं आजकै अर्को विशेष प्रसंगतर्फ। आजकै दिन अर्थात 25 सितम्बर हिन्दी चलचित्र का चर्चित अभिनेता फिरोज खानको जन्मदिन पनि हो। सन् 1939 जन्मेका फिरोज खानले अभिनयसँगै निर्माता तथा निर्देशकका रूपमा समेत हिन्दी चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए। आकर्षक व्यक्तित्व र फरक शैलीको अभिनयका कारण उनी दर्शकमाझ लोकप्रिय बने। धर्मात्मा, अपराध, कुर्बानी लगायतका विभिन्न चलचित्रमा उनको जोडिएको नाम हिन्दी सिनेमा जगतका दर्शकका लागि आज पनि परिचित छ। फिरोज खानको जन्मदिनको यस विशेष अवसरमा उहाँद्वारा अभिनीत हिन्दी चलचित्रका सुमधुर गीतहरूमध्ये अब प्रस्तुत छ एउटा लोकप्रिय गीत कुर्बानी चलचित्रबाट। सन् 1980 यस चलचित्रमा फिरोज खानको अभिनयसँगै सङ्गीतले पनि दर्शक श्रोताको मन जितेको थियो।

श्रोता, पृथ्वीको सतमुनि एउटा यस्तो संसार छ जहाँ नदी बग्छ, घना जंगल उम्रन्छ अनि गुफाभित्रै बादल देखिन्छ, र अझ अर्को ठाउँमा एउटा विशाल तालको बीचमा ज्वालामुखी छ अनि त्यही ज्वालामुखीभित्र फेरि अर्को ताल। सुन्दा कुनै लोककथा जस्तै लाग्छ।

तर यो कल्पना होइन, प्रकृतिको वास्तविक अद्भुत सृजना हो। भियतनामको हाङ सोन डोङ विश्वकै विशाल गुफाहरूमध्ये एक हो। यो गुफा यति विशाल छ कि यसको भित्री भागमा भूमिगत नदी छ। गुफाको छतमा केही खुल्ला भागबाट सूर्यको प्रकाश भित्र पस्छ, जसका कारण त्यहाँ हरियाली र घना वनस्पति समेत विकसित भएको छ। अझ अचम्मको कुरा, गुफाभित्रको विशाल आकारको कारण त्यहाँ बादल र कुहिरो जस्तो वातावरण देख्न सकिन्छ र बाहिरी संसारभन्दा फरक आफ्नै मौसम अनुभव पनि गर्न सकिन्छ। अब लागौँ अर्को अनौठो प्राकृतिक संरचनातर्फ, फिलिपिन्सको ताल भोल्क्यानो। एउटा ताल, त्यसको बीचमा ज्वालामुखी अनि ज्वालामुखीको क्रेटरभित्र फेरि अर्को झिल र त्यो झिलको माझमा एउटा सानो टापु जसलाई भल्कान पोइन्ट भनिन्छ, अर्थात् तालभित्र ज्वालामुखी अनि ज्वालामुखीभित्र ताल। यस्तो अनौठो भौगोलिक संरचनाले ताल भल्कानोलाई विश्वकै निकै रोचक प्राकृतिक आश्चर्यमध्ये एक बनाएको छ। कहिलेकाहीँ प्रकृतिका वास्तविक सृजनाहरू यति अचम्बका हुन्छन् कि कल्पनाले पनि त्यसलाई उछिन्न सक्दैन, जहाँ हरेक तथ्यले मनमा एउटै प्रश्न जन्माउँछ, प्रकृति तिमीभित्र अझ यस्ता कति रहस्य लुकेका छन्।

श्रोता कार्यक्रमको निर्धारित समय पनि सकिन लाग्यो। त हलो खरसाङ कार्यक्रमको सँगसँगै आजको बिहानी प्रसारणबाट बिदा लिने समय भइसकेको छ र म दीपा अनि मेरा प्रसारण सहयोगी मित्र रेशमासँगै यहाँहरूसँग बिताएका यी सुन्दर बिहानी समय यहीँ टुङ्ग्याउँदछौँ। तर आकाशवाणी खरसाङको प्रसारण यात्रा पनि निरन्तर चलिरहनेछ र त्यसैले आफ्ना मनपर्ने कार्यक्रमहरूको साथ हामीसँग जोडिरहनुहोस् र सुनिरहनुहोस् आकाशवाणी खरसाङ। र जाँदा जाँदै यो बिहानीको मिठासलाई अझ केही बेर कायम राख्न यहाँहरूको लागि एउटा सुमधुर सङ्गीत छोडिरहेछु। त सुन्दै गर्नुहोस् यो अन्तिम प्रस्तुति।

कार्यक्रम हाम्रो सरकार लिएर आज फेरि यहाँहरू अघि हामी आइसकेका छौँ केही नयाँ विषय नयाँ जानकारीको साथमा। आजको विषय अन्त्योदय समाजको अन्तिम पंक्तिबाट समृद्धिको यात्रातर्फ। श्रोता, समाज भन्ने बित्तिकै हाम्रो परिवार, हाम्रो अस्तित्व, आफ्नो नभए पनि आफ्नोपन छल्काउने मानिसहरूको कुइचो बुझिन्छ। मेरो विचारमा त यस्तै छ समाजको परिभाषा। परिवार बिना एक्लै बाँच्न असम्भव छ भनेर हामी भन्ने गर्छौ नि, तर समाज बिना पनि हामी एक्लो बराबर नै हुन्छौं। त्यसैले हामीले आफ्नो परिवार सँगसँगै समाजलाई पनि साथमा लिएर हिँड्नुपर्छ, कारण हाम्रो अस्तित्व समाजसित, यसको विकाससित जोडिएको छ। अनि समाजको वास्तविक विकास त्यति बेला मात्र सम्भव हुन्छ जब विकासको प्रतिफल समाजका सबै वर्ग र समुदायसम्म समान रूपमा पुग्न सक्छ। आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, अवसरबाट वञ्चित र आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका मानिसलाई विकासको मूलधारामा ल्याउने अवधारणा नै अन्त्योदय हो। अन्त्योदयको अर्थ समाजको अन्तिम पंक्तिमा रहेका मानिसहरूको उत्थान गर्दै उनीहरूलाई सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ अगाडि बढाउनु हो।

समाजमा अझै पनि गरिबी, बेरोजगारी, अशिक्षा, असमानता, स्वास्थ्य सेवाको अभाव तथा अवसरको कमीका कारण धेरै मानिसहरू पछाडि परेका छन्। विशेष ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू र आर्थिक रूपमा कमजोर परिवारले समान अवसर पाउन सकेका छैनन्। यस्तो अवस्थामा अन्त्योदयको भावना अझ महत्वपूर्ण हुन्छ। अन्त्योदयको पहिलो आधार नै शिक्षा हो। गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा मानिसहरूमा ज्ञान, सीप र आत्मविश्वासको विकास हुन्छ। स्वस्थ र शिक्षित नागरिक नै समृद्ध समाज निर्माणका आधार हुन्। त्यसै गरी रोजगारी र आत्मनिर्भरता अन्त्योदयका महत्वपूर्ण पक्ष हुन्। सिपमूलक शिक्षा, स्वरोजगार, साना तथा घरेलु उद्योग, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सकेमा आर्थिक रूपमा कमजोर वर्गलाई आय आर्जनको अवसर प्राप्त हुन्छ। सहयोग मात्र होइन, मानिसलाई आफ्नै खुट्टामा उभिन सक्ने क्षमता प्रदान गर्नु नै अन्त्योदयको मूल उद्देश्य हो।

समाजको अन्तिम पंक्तिबाट समृद्धिको यात्रा केवल आर्थिक विकासमा सीमित हुँदैन। सामाजिक समानता, न्याय, सम्मान, मानव अधिकार समृद्धिका महत्वपूर्ण पक्षहरू हुन् भने समाजको अन्तिम पंक्तिमा रहेका व्यक्तिले पनि आफू राष्ट्रको समान अधिकार भएको नागरिक हो भन्ने अनुभव गर्न सक्छ। त्यसका लागि राज्य, स्थानीय सरकार, सामाजिक संस्था, निजी क्षेत्र र नागरिक सबैको सहकार्य आवश्यक हुन्छ। साथै आजको डिजिटल युगले समृद्ध समाजलाई अन्त्योदयको यात्रामा तीव्र बनाएको छ। आर्थिक रूपले कमजोर समाजलाई डिजिटल शिक्षा, अनलाइन सेवा, वित्तीय सुविधा आदिले विकासतर्फ जोडाएको छ। अन्त्योदय केवल सरकारको जिम्मेवारी होइन, यो प्रत्येक नागरिकको सामाजिक दायित्व हो। हामीले समाजको विकासको लागि विभेद, छुवाछुत, लैङ्गिक असमानता आदिको अन्त गर्न योगदान दिनुपर्छ। विकासमा जनसहभागिता बढेमा त्यसको लाभ दीर्घकालसम्म कायम रहन्छ।

अन्तमा भन्न पर्दा श्रोता, समाजको अन्तिम पंक्तिमा रहेका मानिसहरूलाई अगाडि नल्याई समृद्ध समाज निर्माण गर्न सकिँदैन। अन्त्योदयले कमजोरलाई केवल सहयोग गर्न होइन, उनीहरूलाई अवसर, अधिकार, सिप र आत्मनिर्भरताको शिक्षा प्राप्त गर्ने सोच बनाउँछ। जब समाजको सबैभन्दा पछाडि परेको व्यक्तिको जीवन स्तरमा सुधार आउँछ, तब मात्र विकासको अर्थ सार्थक हुन्छ। त्यसैले अन्तिम पंक्तिबाट शुरू भएको विकासको यात्रा समानता, आत्मनिर्भरता र समृद्धतर्फ अघि बढ्दै सबैको विकास, सबैको सम्मान भएको समाज निर्माण गर्ने दिशामा केन्द्रित हुनपर्छ। यसो गरे मात्र अन्त्योदय समाजको अन्तिम पंक्तिबाट समृद्धिको यात्रातर्फ अघि बढ्न सक्छ।

कार्यक्रम हाम्रो सरकारमा यहाँहरू समक्ष चर्चा गर्यौं अन्त्योदय समाजको अन्तिम पंक्तिबाट समृद्धिको यात्रातर्फ विषयमाथि। यस्तै नयाँ नयाँ विषयहरूको साथमा पुनः यस कार्यक्रमको अघिल्लो अंकहरूमा हाम्रो भेट अवश्य नै हुँदैछ भन्दै आज्ञा चाहन्छौ आजको हाम्रो कार्यक्रम हाम्रो सरकारबाट। जाँदा जाँदै यो रमाइलो सांगीतिक भेट यहाँहरूको निम्ति।

यहाँहरू जुडिरहनु भएको छ आकाशवाणी खरसाङ केन्द्रसित र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौं आकाशवाणी दिल्ली केन्द्रको समाचार।

अजनेस विश्वराय प्रसादको शर्मा यहाँहरूले सुन्नुभयो यो आधुनिक गीत भने कार्यक्रमको अन्तिम आधुनिक गीत यहाँहरूलाई सुम्पिरहेका छौँ अनुपमा प्रधानको स्वरमा।

0: कार्यक्रम स्वर माधुरीमा यहाँहरूले सुन्दै हुनुहुन्थ्यो विविध कलाकारहरूका स्वरमा केही आधुनिक गीतहरू। अब यहाँहरू समक्ष लिएर आएका छौँ बङ्गला साहित्यिक कार्यक्रम।
1: শুরু হচ্ছে বিশেষ সাহিত্যানুষ্ঠান।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक अभिवादन जनाउन चाहन्छौ आकाशवाणीको खरसाङ केन्द्रमा। अब भने यहाँहरूकै अनुरोधमा लिएर आएका छौँ अनुरोध गीत संगीतको कार्यक्रम। तपाईँको अनुरोधमा तपाईँहरूको साथमा छु म छिरिङडोमा। नमस्कार, साथै हार्दिक अभिवादन यहाँहरू सम्पूर्णमा। सदाझै आज पनि धेरै अनुरोध पत्रहरू हामी कहाँ आइसकेको छ र यहाँहरूकै अनुरोधमा लिएर आएका छौँ केही फिल्मी गीतहरू र कार्यक्रमको प्रथम प्रस्तुति रहेको छ यहाँ श्रोतहरूको अनुरोधमा। अरिया रजखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सरफराज खान र दिलीप कुमार सेन्चुरी। बंगाल रोड जोकीहाटबाट सौम्या नाजमिन, रुकैया आफ्रिन, रिहाना परविन, फर्जना खानम, सहना सबनम, नुसरत जानम र माहे आर्जु। यसै गरी मालबजारबाट अर्जुन थनुका, दौलतबाग मुरादाबादबाट जाफर हुसेन, नैना बेगम, कासिम अली, नदिम अली र जुनेद अब्बासी। यस्तै प्रकारले अनुरोध छ यहाँको पनि गिद्धे पहाड खरसाङबाट सुषमा सिंह, एसएम दर्नाल, स्वयं दर्नाल, पुष्प, करुणा अनि विनोद। र यहाँ श्रोताहरूको अनुरोधमा अब भने लिएर आएका छौँ कार्यक्रमको यो पहिलो प्रस्तुति, फिल्म जोधा अकबरबाट एआर रहमानको शर्मा।

सरस्वती चन्द्र फिल्मको यो अघिल्लो गीत अब यहाँहरू समक्ष राखिरहेका छौँ। गायक कलाकार मुकेश अनि गीतको बोल चन्दन साबदन चञ्चल चितवन। र यस गीतलाई मन पराएर अनुरोध पठाउने हाम्रा श्रोताहरूमा हुनुहुन्छ नौगाछ मुमताज मोहल्लाबाट सौगत अन्सारी, जाफर अन्सारी र अख्तर अन्सारी, कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई र ह्याप्पी राई, दुविया नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई र प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई र नवनीत राई, सरिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी र सफी अन्सारी, पुराना तालाब डुम्राउबाट वलिउल्ला अन्सारी, आसमनाज अन्सारी र उनको छोरी सोना, गोलाबाजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द आर्य, पङ्कज प्रमोद, रोहित र मोहित। यहाँ श्रोताहरूको अनुरोधमा अब भने सुनाइरहेछौँ कार्यक्रमको यो अघिल्लो गीत, स्वीकार्नुहोस्।

मुकुट वर्मा लेवाईबाट गुलाब दास मानिकपुरी रिंगीबाट दिनेश वर्मा लक्ष्मीपुरबाट विश्वनाथ साहू माउलीबाट सिंगापुर माउली सिंगारपुरबाट सालिक पुजारी यसै गरी अनुरोध छ यहाँहरूको पनि कन्या बजार पुनियाबाट दिलीप कुमार सेन्चुरी विमला लानी सेन्चुरी सुशील नायक अभिषेक नायक र अरव नायक र यहाँ श्रोताहरूको अनुरोधमा अब भने लिएर आएका छौँ यो अघिल्लो गीत फिल्म साजनबाट अल्का याग्निको स्वरमा गीत तु सायर हे मे तेरी सायरी

यहाँहरूले पनि आफूले मन परेको गीत अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ कार्यक्रम तपाईँको अनुरोधमा केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुलाक खरसाङ, जिल्ला दार्जिलिङ। त अनुरोध गीत संगीतको कार्यक्रम तपाईँको अनुरोधमा आजलाई यति नै।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ

विकसित भारतको सपना तब मात्र साकार हुन सक्छ जब यसमा सबैको योगदान र सहभागिता हुन्छ। प्रधानमन्त्रीले सेवा संकल्प अभियान अन्तर्गत वाराणसीबाट वडनगर यात्रा गरिरहेका सेवा यात्रीहरूका साथ भर्चुअल संवादको क्रममा यो कुरा बताउनुभयो। मेक इन इण्डिया पहलको आज 12 वर्ष पूरा भएको छ। वर्ष 2014 आजकै दिन यस पहलको शुरूआत भारतलाई विनिर्माण, डिजाइन र नवाचारको विश्वव्यापी केन्द्र बनाउने उद्देश्यले गरिएको थियो। यस अवसरमा वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ, भारतले अहिले आफ्नै आवश्यकताका लागि मात्र नभएर विश्वका लागि पनि उत्पाद तयार गरिरहेको छ। उहाँले भन्नुभयो, वित्त वर्ष 2025-26 देशमा लगभग 9.07 लाख करोड रुपियाँको रेकर्ड प्रत्यक्ष विदेशी निवेश एफडीआई आएको छ, जबकि 2014-15 2025-26 कुल एफडीआई प्रवाह 843 अर्ब डलर थियो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले राष्ट्रसंघ महासभाको 81 सत्रको छेक पारी एस्टोनिया, घाना, मालदीव, बार्बाडोस र इराकका विदेश मन्त्रीहरूसित भेटवार्ता गर्नुभयो। यस अवसरमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल भयो। सिक्किममा ग्यालसिङ जिल्लाको रिम्बी गाउँमा हिजो राति पड़ेको मुसलधारे वर्षाका कारण आएको पहिरोमा धेरै घरहरू क्षतिग्रस्त भएका छन्। पण्डित दीनदयाल उपाध्यायको आज जयन्ती हो। वहाँ महान विचारक, दार्शनिक र भारतीय जनसंघका सह संस्थापक हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले वहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। यसका साथै समाचार पूरा भयो।

Yeah.

Thank you.

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत सम्पूर्ण श्रोताहरूलाई म छिरिङडमाको तर्फबाट। अब भने केही क्षण रमाइलो गराउन लिएर आएका छौँ केही आधुनिक गीतहरू। प्रथममा सुनाइरहेका छौँ राजेन आलेको स्वरमा, यो आधुनिक गीत भने शब्द अनि सङ्गीत रहेको छ गायक कलाकार स्वयंको अनि शब्द सुरेन्द्र थिङको।

0: यहाँहरूले सुन्दै हुनुहुन्थ्यो निकिता थापाको स्वरमा यो आधुनिक गीत, भने शब्द थियो दिनेश अधिकारीको अनि सङ्गीत हरि लामसालको। र अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। श्री मोदीले सेवा यात्रामा सामेल यात्रीहरूसित संवाद गर्नुभयो। सरकारले दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत अक्टोबरदेखि 70,000 ग्रामीण युवाहरूलाई कौशल प्रशिक्षण प्रदान गरिने बताएको छ। चौथो यूपी इन्टरनेशनल ट्रेड सो आजदेखि उत्तर प्रदेशको ग्रेटर नोएडामा शुरू भएको छ। गृहमन्त्री अमित शाहले विश्वव्यापी अनिश्चितता रहे तापनि भारत 7.8% विकास दर हासिल गरेर प्रमुख अर्थव्यवस्था बनेको बताउनु भएको छ। विदेश मन्त्री एस जयशंकर, दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लमोला र ब्राजिलका विदेश मन्त्री माउरो विएराले न्यूयोर्कमा राष्ट्रसंघ महासभाको छेक पारी इप्सा संवाद मञ्चको बैठकमा पहलगाम आतंकी हमलाको कड़ा निन्दा गरेका छन् र मौसम विभागले आज छत्तीसगढ़मा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। श्री मोदीले सेवा संकल्प अभियान अन्तर्गत वाराणसीबाट वडनगर यात्रा गरिरहेका सेवा यात्रीहरूसित भिडियो कन्फरेन्स मार्फत संवाद गर्नुभयो।
2: हमें आत्मनिर्भर भारत बनाना है। चुनौतियां आएगी, चुनौतियों को चुनौती देने का तो संस्कार लेकर के हम चले हैं। इसलिए हमें हर दिन एक नई ऊर्जा लेकर सेवा भाव के साथ राष्ट्र कल्याण, राष्ट्र सेवा का काम, जन सेवा से राष्ट्र सेवा, इस मंत्र को जीना है। इस यात्रा में भी जितने ज्यादा लोगों को सेवा के काम में जोड़ेंगे, ये यात्रा उतनी ज्यादा सफल होगी।
1: श्री मोदीले भन्नुभयो, वडनगरले उहाँलाई जीवनको दिशा दिने संस्कार दियो भने काशीले ती संस्कारहरूमा सेवाको अनेगिन्ती रंगहरू थप्यो। उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो कि युवाहरूले पनि सेवाका विभिन्न रंगहरूले यो यात्रालाई समृद्ध बनाइरहेका छन्। श्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा देशमा शहर र गाउँ बीचको अन्तर उल्लेखनीय रूपमा कम भएको छ, ग्रामीण पूर्वाधारमा सुधार भएको छ र महिलाहरूको आत्मनिर्भरता पनि बढेको छ। प्रधानमन्त्रीले आज पण्डित दीनदयाल उपाध्यायको जयन्तीको अवसरमा भन्नुभयो,
2: पण्डित दीनदयाल जीले हामी समाज जीवनमा आफ्नो कर्तव्यको निभाने के लिए 7 सूत्र दिए हैं और आज के पुण्य दिन उन 7 सूत्रों का स्मरण हर भाजपा कार्यकर्ता को नई ऊर्जा से भर देता है। ये 7 सूत्र हैं, सेवा भाव, संतुलन, संयम, समन्वय, सकारात्मकता, संवेदना और संवाद। आप विचार करेंगे तो पाएंगे कि यही 7 सूत्रों तो आपकी इस सेवा यात्रा की आत्मा है।
1: पण्डित दीनदयाल उपाध्यायको आज जयन्ती हो। उहाँ महान विचारक, दार्शनिक र भारतीय जनसंघका सह संस्थापक हुनुहुन्थ्यो। उहाँको जन्म 25 सितम्बर 1916 मथुरामा भएको थियो। पण्डित दीनदयाल उपाध्याय आफ्नो स्नातक अध्ययनको क्रममा राष्ट्रिय स्वयंसेवक संघको सम्पर्कमा आउनुभयो र आरएसएस प्रचारक बनिनुभयो। प्रचारक बन्नु अघि उहाँले वर्ष 1939 र 1942 संघमा प्रशिक्षण लिनुभएको थियो। पण्डित दीनदयाल उपाध्यायले श्यामा प्रसाद मुखर्जीसित मिलेर 1951 भारतीय जनसंघको स्थापना गर्नुभएको थियो। सरकारले दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना 2.0 अन्तर्गत अक्टोबरदेखि राज्य र केन्द्र शासित प्रदेशहरूमा 70,000 ग्रामीण युवाहरूलाई कौशल प्रशिक्षण प्रदान गरिने बताएको छ। दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना एक केन्द्र प्रायोजित योजना हो, जसमा गरीब ग्रामीण युवाहरूलाई रोजगारीसित सम्बन्धित कौशलमा प्रशिक्षण दिइन्छ। प्रशिक्षण अवधि 3-12 महिनासम्म नैनाको हुन्छ। ग्रामीण विकास मन्त्रालयले यस योजनामा भाग लिने सबै 31 राज्य र केन्द्र शासित प्रदेशहरूलाई 2 वर्षको अवधिमा 9 लाख भन्दा बढी मानिसहरूलाई प्रशिक्षण दिने लक्ष्य तोकिएको बताएको छ। गृहमन्त्री अमित शाहले विश्वव्यापी अनिश्चितता रहे तापनि भारत 7.8% विकास दर हासिल गरेर सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थव्यवस्था बनेको बताउनु भएको छ। आज ग्रेटर नोएडामा उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन गरेपछि श्री शाहले यो कुरा भन्नुभएको हो। भारतको लागि बलियो विश्वव्यापी संकेतहरू उद्धृत गर्दै उहाँले भन्नुभयो, वैश्विक क्रेडिट रेटिङ एजेन्सी मुडिजले भारतको वृद्धि पूर्वानुमान बढाएको छ र जापानको क्रेडिट रेटिङ एजेन्सीले पनि भारतको संप्रभु रेटिङलाई उन्नत गरेको छ।
2: उत्तर प्रदेश के अंदर जो परिवर्तन आया है, इसी के कारण आज उत्तर प्रदेश लक्ष्य तय कर सकता है कि हम $1 trillion की इकोनॉमी उत्तर प्रदेश को बनाएंगे। इस प्रदर्शनी में कई व्यापारिक समझौते भी होने वाले हैं। दुनिया भर से आए हुए खरीदार यहाँ मौजूद है और इससे निश्चित रूप से उत्तर प्रदेश में इन्वेस्टमेंट, उत्पादन और बिक्री तीनों क्षेत्र में बहुत बड़ी बढ़ोतरी होने वाली।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले राष्ट्रसंघ महासभाको 81 सत्रको छेक पारी एस्टोनिया, घाना, मालदीप, बार्बाडोज अनि इराकका विदेश मन्त्रीहरूसित भेटवार्ता गर्नुभयो। यस अवधि द्विपक्षीय सम्बन्ध अनि क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा चर्चा भयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोला र ब्राजिलका विदेश मन्त्री माउरो विएराका साथ पहलगाम आतंकी हमलाको कड़ा निन्दा गर्नुभएको छ। तिनै मन्त्रीहरूले आतंकवादप्रति शून्य सहनशीलताको प्रतिबद्धता दोहोर्याउनुभयो। तिनै नेताहरू हिजो न्यूयोर्कमा राष्ट्रसंघ महासभाको अवसरमा आईबीएसएस संवाद मञ्चको बैठकमा भाग लिनुभयो। उहाँहरूले राष्ट्र चार्टर, अन्तर्राष्ट्रिय कानून र बहुपक्षीय प्रणालीलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संयुक्त बयानमा मन्त्रीहरूले राष्ट्रसंघ सुरक्षा परिषदलाई अझ लोकतान्त्रिक र प्रतिनिधिमूलक बनाउन व्यापक सुधारको लागि आह्वान गर्नुभएको छ। आईबीएसए मन्त्रीहरूले विश्वव्यापी संघर्षको ग्लोबल साउथमा पर्ने प्रभावबारे पनि चिन्ता व्यक्त गर्नुभयो। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज वन संरक्षणलाई बढ़ावा दिनका लागि प्रभावी वन प्रबन्धनको लागि क्षमता सम्वर्धन परियोजनाको शुरूआत गर्नुभएको छ। नयाँ दिल्लीमा परियोजनाको शुभारम्भ समारोहमा बोल्दै श्री यादवले यसले राज्य वन संस्थानहरूमा नयाँ सुविधाहरू विकसित गर्न र नवाचारलाई बढ़ावा दिने मदत गर्ने बताउनुभयो। सामान्य वन संरक्षण र क्षेत्र विशेष जानकारीसित सम्बन्धित वन कर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न झण्डै 537 करोड़ रुपियाँको लागतमा यो परियोजना शुरू गरिएको उहाँले बताउनुभयो। मेक इन इण्डिया पहलको आज 12 वर्ष पूरा भएको छ। वर्ष 2014 आजकै दिन यस पहलको शुरूआत भारतलाई विनिर्माण, डिजाइन र नवाचारको विश्वव्यापी केन्द्र बनाउने उद्देश्यले गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले मेक इन इण्डियाको 12 वर्ष भएको अवसरमा भन्नुभएको छ, यस पहलले देशका धेरै क्षेत्रहरूमा ठूलो परिवर्तन आएको छ अनि उत्पादन, निवेश तथा निर्यातमा बढ़ोत्तरी भएको छ। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, मेक इन इण्डियाको उद्देश्य यस्तो पूर्वाधार उद्यम र नवाचार तयार गर्नु हो जसले भारतलाई विकास र समृद्धितर्फ अगाडि बढाउन सक्छ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले मेक इन इण्डियाको 12 वर्ष पूरा भएको अवसरमा भन्नुभएको छ, भारतले अब केवल आफ्नो आवश्यकताका लागि मात्र होइन तर विश्वका लागि पनि उत्पाद तयार गरिरहेको छ। उहाँले बताए अनुसार वित्त वर्ष 2025-26 देशमा लगभग 9.07 लाख करोड़ रुपियाँको रेकर्ड प्रत्यक्ष विदेशी निवेश एफडीआई आएको छ, जबकि 2014-15 2025-26 कुल एफडीआई प्रवाह 843 अरब डलर रहेको छ। मौसम विभागले आज छत्तीसगढमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, ओडिसा, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम र विदर्भमा पनि भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। श्री मोदीले सेवा यात्रामा सामेल यात्रीहरूसित संवाद गर्नुभयो। सरकारले दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत अक्टोबरदेखि 70,000 ग्रामीण युवाहरूलाई कौशल प्रशिक्षण प्रदान गरिने बताएको छ। चौथो युपी इन्टरनेशनल ट्रेड सो आजदेखि उत्तर प्रदेशको ग्रेटर नोएडामा शुरू भएको छ। विदेश मन्त्री एस जयशंकर, दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लमोला र ब्राजिलका विदेश मन्त्री मौरो विएराले न्यूयोर्कमा राष्ट्रसंघ महासभाको छेक पारी आईबीएसए संवाद मञ्चको बैठकमा पहलगाम आतंकी हमलाको कड़ा निन्दा गरेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
0: श्रोताहरूले आधुनिक गीत सुनेर त मनोरञ्जन गरि नै हाल्नुभयो। अब पालो लोकगीतको स्वीकार होस् भानु गौतमको स्वरमा यो लोकगीत भने शब्द निसङ्गीत रहेको छ, गायक कलाकार स्वयंको।

0: विज्ञहरू र युवाहरूले यस समृद्ध परम्परालाई नयाँ उचाइमा पुर्याउने तथा स्वस्थ सक्षम र सबल राष्ट्र निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रताप राव जाधवले आयुर्वेदलाई भारतको स्वास्थ्य दृष्टिकोणको एक मुख्य अंगको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, स्वास्थ्यको प्राथमिक केन्द्र अस्पताल होइन, हाम्रो घर हो। स्वास्थ्यको प्राथमिक आधार औषधि होइन, हाम्रो जीवनशैली हो। स्वस्थस्य स्वास्थ्य रक्षणम आतुरस्य विकार प्रशमनम भन्ने सिद्धान्तलाई उद्धृत गर्नुहुँदै उहाँले भन्नुभयो कि आयुर्वेदले उपचारका साथै स्वास्थ्य संरक्षणलाई पनि प्राथमिकता दिँदछ। जीवनशैली सम्बन्धी स्वास्थ्य समस्याहरू बढ़िरहेको वर्तमान सन्दर्भमा यो दृष्टिकोण अझ बढ़ी सान्दर्भिक भएको उहाँले बताउनुभयो। श्री प्रताप राव जाधवले परम्परागत चिकित्सालाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा चालिएका महत्वपूर्ण कदमहरूको पनि चर्चा गर्नुभयो, जसमा जामनगरस्थित विश्व स्वास्थ्य संगठनको ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टर आईटीआरए जामनगरलाई राष्ट्रिय महत्वको संस्थानको मान्यता र डब्ल्यूएचओको ICD-11 वर्गीकरणमा आयुर्वेद, सिद्ध तथा युनानी पद्धतिको समावेशीकरण समावेश रहेको छ। आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले आयुर्वेद र अन्य स्वास्थ्य सेवा प्रणालीहरू बीच सहकार्यलाई प्रवर्धन गर्दै अनुसन्धान, गुणस्तर, सुरक्षा र मानकीकरणलाई सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। जामनगरस्थित डब्ल्यूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टर आयुष अनुसन्धान पोर्टलमा 43,000 भन्दा बढ़ी अनुसन्धान प्रकाशनहरू, 200 भन्दा बढ़ी बीआईएस मापदण्डहरू र आयुष गुणस्तर चिन्ह लगायतका प्रमुख उपलब्धिहरूलाई प्रकाश पार्नुहुँदै उहाँले भन्नुभयो कि यी प्रयासहरूको उद्देश्य आयुष प्रणालीलाई अझ वैज्ञानिक, प्रमाण आधारित र विश्वव्यापी रूपमा सान्दर्भिक बनाउनु हो। यस कार्यक्रममा गोचुर र चन्द्रसूर सम्बन्धी सुरक्षा दस्तावेज, छालाका रोगहरूको उपचार सम्बन्धी मानक उपचार निर्देशिका र रिसर्च एन्ड इन्फर्मेसन सिस्टम फर डेभलपिङ कन्ट्रीजद्वारा तयार पारिएको आयुष सेवा क्षेत्र सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरियो। यस कार्यक्रममा परम्परागत ज्ञानदेखि विश्वव्यापी नेतृत्वसम्म आयुष भिजन 2030 भारतमा आयुष सम्बन्धी आविष्कारहरूको स्थिति प्रतिवेदन र सीसीआरएएस अग्नि मूल्याङ्कन मापदण्ड वेब पोर्टल पनि सार्वजनिक गरियो।
1: प्रस्तुत थियो समसामयिक समीक्षा।

लोकरा आधुनिक गीतको साथसाथै यहाँहरूलाई अब भने हिन्दी फिल्मी गीतहरूबाट पनि मनोरञ्जन गराइरहेका छौं। प्रथम गीत स्वीकार्नुहोस् लता मंगेशकर र एसपी बाला सुब्रमण्यमको युगल शर्मा फिल्म एक दुजे के लिएबाट। संगीत लक्ष्मीकान्त प्यारालालको अनि शब्द रहेको छ आनन्द बक्सीको।

अबको यो अघिल्लो गीत फिल्म सनम तेरी कसमबाट किशोर कुमारको स्वरमा, शब्द गुलशन भावराको अनि सङ्गीत आदि बर्मनको।

श्रोतामी कार्यक्रमको अन्तिम क्षणमा छौँ र अन्तमा यो अन्तिम प्रस्तुति यहाँहरू समक्षमा राखिरहेका छौँ लता मङ्गेशकरको स्वरमा फिल्म प्रेमरोगबाट, शब्द सन्तोष आनन्दको अनि सङ्गीत लक्ष्मीकान्त प्यारालालको।

0: यस्तै फिल्मी गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ, तर अहिलेलाई भनिदिन सुविधा फिल्मी गीतको यस कार्यक्रमबाट। र अब सुनोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो लोकसभा भवनमा भएको आसाम क्याबिनेटको बैठकमा वेटल्यान्ड संरक्षण, कृषि उद्योग, चिया श्रमिकहरू अनि जनकल्याणसित सम्बन्धित कैयौं महत्वपूर्ण निर्णयलाई मञ्जुरी दिइएको छ। क्याबिनेटले आसाम सस्टेनेबल वेटल्यान्ड एण्ड एग्रिगेटेड फिसरिज ट्रान्सफर्मेशन स्विफ्ट परियोजनालाई 796.88 करोड रूपियाँको अनुमानित लागतबाट लागू गर्ने मञ्जुरी दिएको छ, जसमा एसियाई विकास ब्याङ्क एडिबीबाट 637.504 करोड रुपियाँको ऋण अनि आसाम सरकारको तर्फबाट 158.376 करोड रुपियाँको योगदान हुनेछ। परियोजना अन्तर्गत न्यूनतम 102 जीर्ण शीर्ण समुदाय बिलको पुनरुत्थान अनि पुनर्वास गरिनेछ। क्याबिनेटले जेके लक्ष्मी सिमेन्ट लिमिटेडको आसाममा 11,000 करोड रुपियाँको प्रस्तावित निवेशलाई पनि मञ्जुरी दिएको छ। कृषि अवसंरचना कोष एआईएफ अन्तर्गत राज्य सरकारले प्रमोटरको अनिवार्य योगदानका लागि दिशानिर्देशहरूलाई मञ्जुरी दिएको छ। असमका वित्तमन्त्री जयन्त मल्लबरुवाले भन्नुभयो, राज्यको औद्योगिकीकरणका लागि मानव संसाधन सबैभन्दा ठूलो तागत हो। उहाँले भन्नुभयो, निवेश आधारित आर्थिक बदलावको लाभ युवाहरूलाई गुणवत्तापूर्ण रोजगार अनि उद्यमिताको अवसरहरूको रूपमा आसाममा प्राप्त हुन जरुरी छ। मुम्बईमा 13 एसबीआई ब्याङ्किङ एण्ड इकोनोमिक्स कन्क्लेभलाई सम्बोधन गर्नुहुँदै मल्लबरुवाले भन्नुभयो, असम चिया, पेट्रोलियम अनि कृषि जस्ता पारम्परिक क्षेत्रदेखि अघि बढेर सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, खाद्य प्रसंस्करण, पर्यटन, लजिस्टिक्स

0: नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, एयरस्पेस अनि रक्षा क्षेत्रहरूमा नयाँ अवसर विकसित गरिरहेको छ। उहाँले मोरीगाउँमा लगभग 27,000 करोड रुपियाँको सेमिकन्डक्टर परियोजना अनि नलबाडी क्षेत्रमा 778 करोड रुपियाँ पेप्सीको इन्डिया उद्योग विनिर्माण इकाइको उल्लेख गर्दै भन्नुभयो, यी परियोजनाले एमएसएमई, किसानहरू, परिवहन, भण्डारण अनि सेवा क्षेत्रलाई पनि लाभ हुनेछ। सिक्किमको गेजिङ जिल्लाको रिम्बी गाउँमा हिजो राति मुसलधारी वर्षाको कारण भएको भूसंस्खलनमा धेरै घरहरू क्षतिग्रस्त भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले भन्नुभयो, राज्य सरकारले स्थानीयको सुरक्षा सुनिश्चित गर्न अनि स्थितिसित जुझ्न आवश्यक कदम उठाइरहेको छ। श्री तामाङले स्थानीय अधिकारीहरूलाई हाई अलर्टमा रहने, स्थितिमाथि कडा नजर राख्ने अनि स्थानीयको सुरक्षाका लागि सबै आवश्यक उपाय गर्ने निर्देश दिनुभएको छ। मुख्यमन्त्रीले प्रभावित क्षेत्रका मानिसहरूलाई सतर्क रहने, अधिकारीहरूको सल्लाह पालन गर्ने अनि आपसी सहयोगको पनि अपील गर्नुभएको छ। असमको कछार जिल्लामा कानून व्यवस्थाको स्थिति बिग्रिएको रिपोर्टको मध्यनजर अनि अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रबाट यस जिल्लाको माध्यमले अवैध रूपले सामग्री अनि गैर तस्करी घटनाहरूको सन्दर्भमा कछार जिल्ला आयुक्त राहुल कुमार गुप्तले एक निर्देश जारी गर्दै सम्पूर्ण जिल्लामा भारतीय नागरिक सुरक्षा संहिताको धारा 163 लागू गरी केही महत्वपूर्ण निर्देश जारी गरेको छ। तथापि यस निर्देशमा हस्ताक्षर 23 सितम्बरमा नै भएको थियो। आज प्राप्त जानकारी अनुसार यी निर्देशहरूमा भनिएको छ, कछार जिल्ला भारत बङ्गलादेश अन्तर्राष्ट्रिय सीमाको 1 किलोमिटर क्षेत्रभित्र सूर्यास्तदेखि सूर्योदयसम्म कोही पनि घुम्न सक्ने छैन। थलुवा बहुमुखी सहकारी लिमिटेड समिति लिमिटेडको वार्षिक आमसभा 2026 आयोजना उदलगुडी जिल्लाको रौतास्थित कृषि विज्ञान केन्द्र केभीकेमा गरियो। सभामा समितिको वर्तमान गतिविधिहरू, भविष्यको योजनाहरू तथा विभिन्न विकासात्मक कार्यमा विस्तारपूर्ण चर्चा गरियो। कार्यक्रमको शुभारम्भ भारतमाता समक्ष दीप प्रज्वलन तथा आदर्श व्यक्तित्व अनि आसाम केसरी अम्बिका गिरी राई चौधरीको चित्रमा पुष्पाञ्जली अर्पण गरेर भयो। भारतीय किसान संघ भाकी स आसाम प्रान्तका सांगठनिक सचिव कृष्णकान्त बोराले आज बताए अनुसार हिजो आयोजित सभामा प्राकृतिक एवं जैविक कृषि, कृषि उत्पादकहरूको प्रसंस्करण, बजारसित जुडाव, कौशल विकास, ग्रामीण उद्योगलाई बढावा दिने तथा रोजगार सृजन जस्ता महत्वपूर्ण विषयहरूमा विशेष जोड दिइयो। यी क्षेत्रहरूमा समितिद्वारा गरिने कार्यहरूका लागि अल्पकालिक एवं दीर्घकालिक योजनालाई सर्वसम्मतिले अनुमोदन गरिएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र अब आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा हामी अभिनेता इरफान खानको जीवनीबारे चर्चा गर्नेछौँ। श्रोता, बलिउडमा दुई प्रकारका अभिनेताहरू हुन्छन्। एक जो हिरो देखिनका लागि अभिनय गर्छन्, अर्को जो अभिनयका लागि हिरो बन्छन्। इरफान खान दोस्रो प्रकारका अभिनेता थिए। उनी 6 फिट अग्लो, कपालमा जेल र शरीरमा 6 प्याक भएको हिरो थिएनन्। तर उनी त साधारण अनुहार, गहिरो आँखा र शान्त आवाज भएका एक असाधारण कलाकार थिए। उनले आँखाले अभिनय गर्थे। उनको लागि डायलग भन्दा पनि उनको मौनता धेरै बोल्थ्यो। हलिउडदेखि बलिउडसम्म उनले आफ्नो अभिनयको झण्डा गाडेका थिए। अभिनेता इरफान खानको जन्म 7 जनवरी 1967 भारतको राजस्थान राज्यको जयपुर सहरमा भएको थियो। उनको पुरा नाम साहबजादे इरफान अली खान थियो। पछि उनले आफ्नो नाममा भएको जात र सूचक शब्द मन नपरेर आफ्नो नाम केवल इरफान राखेका थिए। उनको परिवार टोङ जिल्लामा पाठन परिवारबाट थियो। उनका बुबा जागिरदार खान टायरको व्यापार गर्नुहुन्थ्यो र आमा सईदा बेगम गृहिणी हुनुहुन्थ्यो। इरफान परिवारको जेठो छोरो थियो। उनको बाल्यकाल जयपुर र टोङमा बित्यो। उनी सानैदेखि शान्त र एकान्त प्रिय थिए। उनलाई सुरुमा क्रिकेटर बन्ने ठूलो सोख थियो। उनी उत्कृष्ट क्रिकेटर थिए र सीके नायडू ट्रफीको लागि पनि छानिएका थिए। तर आर्थिक परिस्थितिको कारणले गर्दा उनले त्यो प्रतियोगितामा भाग लिन पाएनन्। सायद क्रिकेटले एक खेलाडी गुमायो तर सिनेमाले एक हीरा पायो। उनको शिक्षा र संघर्षको यात्रा बारे चर्चा गर्न पर्दा श्रोता, उनले जयपुरबाट नै आफ्नो पढाइ पूरा गरेका थिए। पछि उनले दिल्लीको प्रतिष्ठित राष्ट्रिय नाट्य विद्यालयमा भर्नाको लागि आवेदन गरे। सन् 1984 उनको छनौट भयो। राष्ट्रिय नाट्य विद्यालयमा उनको सहपाठीहरूमा पछि ठूला अभिनेता बनेका मनोज बाजपेयी र रघुवीर यादव पनि थिए। त्यहाँ पढ्दा उनको अभिनयमा निखार आयो। सन् 1987 त्यहाँबाट पास भएपछि उनी मुम्बई आए। मुम्बईको जीवन सजिलो थिएन। सुरुमा उनी एससी मेकानिकको रूपमा काम गर्थे। उनले एक अन्तर्वार्तामा भनेका थिए, म मुम्बईमा 50-60 जनासँग एउटै कोठामा समेत बसेको छु। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्दैछौ बलिउडका एक अति प्रसिद्ध अभिनेता इरफान खानको जीवनी बारे। उहाँबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिले भने आउनुहोस्, एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी र आज हामी चर्चा गर्दैछौँ बलिउडका एक अति प्रसिद्ध अभिनेता इरफान खानको जीवनीबारे उनको करियरको सुरुवात टेलिभिजनबाट भयो सन् 1988 मीरा नायरको चलचित्र सलाम बम्बेमा उनले सानो भूमिका पाए तर त्यो फिल्ममा उनको सिन काटियो यो उनको निम्ति ठूलो धक्का थियो पछि उनले चाणक्य भारत एक खोज चन्द्रकान्ता श्रीकान्त जस्ता टिभी सिरियलमा काम गरे र धेरै वर्ष सङ्घर्ष गरिरहे इरफान खानले कहिल्यै हार मानेनन् उनले भनेका थिए मलाई स्टार बन्नु छैन मलाई अभिनेता बन्नु छ उनको करियरको टर्निङ पोइन्ट सन् 1901 आएको चलचित्र द वरियर थियो जुन अङ्ग्रेजी फिल्म थियो यस फिल्मको लागि उनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाए त्यसपछि बलिउडले उनलाई चिन्यो उनका मुख्य बलिउड चलचित्रहरूमा 2003 आएका हासिल जसमा उनले नकारात्मक भूमिका खेले र उत्कृष्ट खलनायकको फिल्मफेयर अवार्ड पनि प्राप्त गरे त्यसरी नै मकबुल जो विशाल भारद्वाजको निर्देशनमा बनिएको चलचित्र थियो त्यसमा इरफानको अभिनयलाई आज पनि उत्कृष्ट मानिन्छ 2007 लाइफ इन अ मेट्रोमा उनको हास्य अभिनयले सबैको मन जितेको थियो 2012 पानसिंह तोमर उनको जीवनको सबैभन्दा उत्कृष्ट फिल्म हो एउटा एथलिट जो डाकु बन्छ यो वास्तविक कथामा उनले यति जीवित अभिनय गरे कि उनले राष्ट्रिय पुरस्कार समेत पाए 2013 आएको उनको चलचित्र द लन्च बक्सबाट पनि उनी अति नै प्रसिद्ध बने साल 2015 अमिताभ बच्चन र दीपिका पाडुकोनसँग उनले पिकु चलचित्रमा सहज अभिनय गरे तलवार हिन्दी मिडियम कारवा अङ्ग्रेजी मिडियम आदि आदि चलचित्रहरू पनि उनको महत्वपूर्ण चलचित्रहरू हुन् चलचित्र हिन्दी मिडियमको निम्ति उनले फिल्मफेयर बेस्ट एक्टर अवार्ड पनि प्राप्त गरे यो चलचित्रले भारतको शिक्षा प्रणालीको बारेमा जानकारी दिएको छ उनले बलिउडमा त यसरी आफ्नो अभिनयले पहिचान बनाए यसरी नै हलिउडमा पनि उसले आफ्नो करियर बनाए द नेम सेक द माइटी हार्ट स्लम डग मिलिनियर द अमेजिङ स्पाइडरम्यान लाइफ अफ पाई जुरासिक वर्ल्ड इन्फर्नो आदि आदि उनका हलिउड चलचित्रहरू हुन् उनी हलिउडमा गएर पनि कहिल्यै आफ्नो देश र आफ्नो शैली बिर्सेनन् श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी जसमा आज हामीले चर्चा गर्दैछौ बलिउडका एक अति प्रसिद्ध अभिनेता इरफान खानको जीवनी बारे उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु अहिले भने आउनुहोस् एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी र आज हामी चर्चा गर्दैछौँ बलिउडका एक अति प्रसिद्ध अभिनेता इरफान खानको जीवनी बारे। इरफान धेरै धार्मिक होइन आध्यात्मिक व्यक्ति थिए। उनी इस्लाम धर्ममा जन्मे पनि सबै धर्मलाई सम्मान गर्थे। उनको सोच धेरै खुल्ला थियो। सन् 1918 इरफान खानलाई एउटा दुर्लभ रोग लाग्यो, न्युरो एन्डोक्राइन ट्युमर, जुन एक प्रकारको क्यान्सर हो। उनको लन्डनमा उपचार भयो। उपचारको बेला पनि उनी सकारात्मक थिए। उनले भनेका थिए, मैले जीवनमा जे पाएँ त्यो मेरो सोचभन्दा पनि धेरै थियो। लामो उपचारपछि उनी भारत फर्किए र अङ्ग्रेजी मिडियम फिल्मको सुटिङ गरे, तर 2020 उनको स्वास्थ्य फेरि बिग्रियो। 29 अप्रेल 2020 53 वर्षको उमेरमा इरफान खानले यो संसारलाई छोडेर गए। उनको मृत्युमा सम्पूर्ण भारत र विश्व रोयो। कोरोना काल भएकोले उनको अन्त्येष्टिमा धेरै मानिसहरू आउन पाएनन्, तर सामाजिक सञ्जालमा भने सबैले उनलाई श्रद्धाञ्जली दिए। उनको अभिनयलाई सम्मान गर्दै उनलाई धेरै पुरस्कार एवं सम्मानहरू प्रदान गरिएको थियो, जसमा साल 2013 राष्ट्रिय फिल्म पुरस्कार, फिल्मफेयर अवार्ड, भारत सरकारद्वारा साल 2011 पद्मश्री, एसियन फिल्म अवार्ड आदि आदि प्रमुख छन्। अभिनेता इरफान खानको जीवनीले हामीलाई धेरै कुरा सिकाउँछ। उनले 15 वर्षसम्म सानो भूमिकामा काम गरे, तर कहिल्यै हिम्मत भने हारेनन्। यसले हामीलाई उनले धैर्यताको पाठ पढाउँछन्। यति ठूलो स्टार भएर पनि उनी सधैँ जमिनमा रहे। उनी कहिल्यै घमण्डी भएनन्। यसले हामीलाई सरलता सिकाउँछ। उनले कहिल्यै आफूलाई बेचेनन्। उनले सधैँ राम्रो कथा र राम्रो अभिनयलाई रोजे र अभिनय नै उनको धर्म हो भन्ने कुरा पनि हामीलाई जनाए। उनले भनेका थिए, हामी सबै यो संसारमा यात्री हौ। हाम्रो टिकट पहिले नै बुक भइसकेको छ। बस यात्रा कति सुन्दर बनाउने हो त्यो हाम्रो हातमा छ। यति भन्दै उनले हामीलाई एक महान जीवन दर्शन पनि प्रदान गरेका छन्। इरफान खान शरीरसित आज हाम्रो बीच छैनन्, तर उनको अभिनय, उनका चलचित्रहरू र उनका शब्दहरूमा उनी सधैँ जीवित रहनेछन्। आज पनि हामी हिन्दी मिडियम हेर्छौँ, हामीलाई लाग्छ उनी हाम्रै छेउमा नै बसेर कुरा गरिरहेका छन्। उनको आँखाको त्यो गहिराई, उनको आवाजको त्यो जादु हामी कहिले पनि भुल्न सक्दैनौँ। इरफान खान साँच्चै अमर छन्। उनी अभिनयको विश्वविद्यालय थिए र सधैँ रहिरहनेछन्। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं बलिउडका एक प्रसिद्ध एवं ख्यातिप्राप्त अभिनेता इरफान खानको जीवनी बारे। यसबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म हुँ यहाँहरूकै सञ्चालिका मोना तामाङ र आउनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ, जसमा वार्ताको विषय रहनेछ एक ऐतिहासिक धरोहर मुगल साम्राज्यको राजधानी फतेहपुर सिक्री। आगराबाट करिब 40 किलोमिटर टाढा एउटा यस्तो सहर छ जुन सहर बनेर पनि कहिल्यै बस्न सकेन। जुन सहरमा राजा थियो, दरबार थियो, मस्जिद थियो, सङ्गीत थियो, तर पानी थिएन। र पानी नभएकै कारण त्यो सहर रातारात खाली भयो। त्यो सहर हो फतेहपुर सिक्री। फतेहपुर सिक्रीलाई अकबरको सपनाको सहर पनि भनिन्छ। आज यो युनेस्को विश्व सम्पदा स्थल हो र भारतको सबैभन्दा प्रसिद्ध पर्यटकीय स्थलहरूमध्ये एक हो। फतेहपुर सिक्रीको इतिहास बारे चर्चा गर्न पर्दा श्रोता, यो मुगल सम्राट अकबरसित जोडिएको छ। अकबरलाई जलालुद्दिन मोहम्मद अकबर भनिन्थ्यो। उनी मुगल वंशका सबैभन्दा शक्तिशाली राजा थिए। उनको साम्राज्य काबुलदेखि बङ्गालसम्म फैलिएको थियो। तर उनको जीवनमा एउटा ठूलो दुःख थियो, उनको कुनै सन्तान थिएन। भनिन्छ अकबरले सन्तान प्राप्तिको निम्ति धेरै प्रार्थना गरे। त्यो समयमा सिक्री नाम गरेको एउटा सानो गाउँ थियो जहाँ सुफी सन्त शेख सलीम चिस्ती बस्नुहुन्थ्यो। उहाँ धेरै चमत्कारी सन्त हुनुहुन्थ्यो। अकबर आफै नाङ्गो खुट्टा आगराबाट सिक्रीसम्म उहाँको दर्शन गर्न आउनुभयो। सन्तले अकबरलाई आशीर्वाद दिनुभयो र भन्नुभयो, तिमीलाई छिटै 3 पुत्र प्राप्त हुनेछ। सन्तानको आशीर्वादले नै 30 अगस्त 1569 अकबरकी स्वास्नीबाट पहिलो छोरा जन्म भयो। अकबरले खुसी भएर आफ्नो छोराको नाम सन्तको नाममा सलीम राखे, जो पछि सम्राट जागीर बने। आफ्नो छोरा पाएको खुसीमा सन्तान प्राप्तिको सम्मानमा अकबरले सन् 1971 सिक्री गाउँमा नै एउटा नयाँ राजधानी बनाउने आदेश दिए र त्यसको नाम राखे फतेहपुर सिक्री। फतेहपुरको अर्थ हुन्छ जितको सहर, किनभने यो सहर बनेको केही समयपछि नै अकबरले गुजरात राज्य पनि जितेका थिए। त्यसैले जितको खुसीमा फतेहको नाम जोडियो। फतेहपुर सिक्रीको निर्माण 1571 देखि 1585 15 वर्ष लगाएर गरिएको थियो। यसको मुख्य वास्तुकार बहाउद्दिन थिए। यो सहर रातो बलौटे ढुङ्गा वा भनौ रेड स्यान्डस्टोनबाट बनिएको छ, त्यसैले टाढाबाट हेर्दा यो सहर रातो देखिन्छ। अकबरले यो सहरलाई हिन्दू र इस्लामिक वास्तुकलाको संगम बनाउन चाहन्थे, किनभने उनी हिन्दू मुस्लिम एकतामा विश्वास गर्थे। त्यसैले यहाँ मस्जिदमा पनि कमलको फूल र तुलसीको बोटको कलात्मकता देखिन्छ। तर यो अति ठूलो र सुन्दर सहर 15 वर्ष मात्र राजधानी रह्यो। सन् 1785 अकबरले यो सहर छोड्नु पर्यो। त्यसको मुख्य कारण थियो पानीको अभाव। सहर पहाडमा बनेको थियो र त्यहाँ पानीको स्रोत थिएन। अर्को कारण हो यो ठाउँ उत्तर पश्चिम सीमाको नजिक थियो, जहाँ बारम्बार युद्ध भइरहन्थ्यो, त्यसैले प्रशासन चलाउन कठिन भयो। अकबर फेरि आगरा र पछि लाहौर फर्किए। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्दैछौँ मुगल वास्तुकलाको सुन्दर नमुना फतेहपुर सिक्रीबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौ मुगल वास्तुकलाको सुन्दर उदाहरण फतेहपुर सिकरी बारे। फतेहपुर सिकरीको मुख्य आकर्षणहरूबारे चर्चा गर्न पर्दा यहाँ धेरै घुम्न लायक ठाउँहरू छन्। यसलाई दुई भागमा बाँड्न सकिन्छ, धार्मिक भाग र शाही भाग। यहाँ रहेको बुलन्द दरवाजा भारतको सबैभन्दा अग्लो ढोका हो। यो विश्वको नै सबैभन्दा अग्लो प्रवेशद्वारहरू मध्ये एक हो। यसको उचाइ जमिनबाट 54 मिटर छ। अकबरले गुजरात जितेको खुसीमा 1601 यसलाई बनाउन लगाएका थिए। यसको माथि कुरानको आयात लेखिएको छ, जसको अर्थ छ संसार एउटा पुल हो, यसको माथिबाट हिँडेर जाउँ तर यसैमा घर नबनाऊ। यो दरवाजाबाट भित्र पस्दा जामा मस्जिद पुग्न सक्छौ। जामा मस्जिद भारतको सबैभन्दा ठूलो मस्जिदहरू मध्ये एक हो र यो मस्जिद फतेहपुर सिकरी भित्र नै पर्दछ। भनिन्छ यो मक्काको मस्जिदको नक्कल गरेर बनाइएको छ। यहाँ एकसाथ 10,000 मानिसहरूले नमाज पढ्न सक्छन्। यो त्यति विशाल छ। यहाँ रहेको अर्को महत्वपूर्ण स्थान हो शेख सलीम चिस्तीको दरगाह। यो फतेहपुर सिकरीको सबैभन्दा पवित्र स्थल हो। यो सेतो संगमरमरले बनिएको छ, जुन रातो सहरको बीचमा हीरा जस्तै चम्किन्छ। यहाँ आज पनि मानिसहरू सन्तान प्राप्तिको निम्ति धागो बाँध्न जान्छन्। भनिन्छ यहाँ साँचो मनले मागेको वरदान पूरा हुन्छ। बलिउडका धेरै अभिनेत्रीहरू पनि यहाँ आएका छन्। दरगाहभित्रको जालीको काम यति सुन्दर छ कि यसलाई देखेर मानिस अचम्म पर्छन्। अर्को महत्वपूर्ण स्थान जो फतेहपुर सिकरी भित्र पर्छ त्यो हो जोधाबाईको दरबार। अकबरको हिन्दू स्वास्नी जोधाबाईको लागि बनाइएको यो दरबार हिन्दू शैलीमा बनिएको छ। यसमा तुलसीको मठ छ र भित्र हिन्दू देवी देवताहरूका चित्रहरू छन्। यसले अकबरको धर्मनिरपेक्षतालाई दर्शाउँदछ। यो दरबार सबैभन्दा ठूलो र सुन्दर छ। यहाँ रहेको अर्को महत्वपूर्ण भ्रमणस्थल हो पञ्चमहल। यो 5 तले दरबार हो। हरेक तला सानो हुँदै गएको छ। यो शाही महिलाहरूले चिसो हावा खानको लागि बनाइएको थियो। यो नालन्दा विश्वविद्यालय जस्तो देखिन्छ। फतेहपुर सिकरी भित्र रहेको दिवाने खास र दिवाने आम पनि उत्तिकै महत्वपूर्ण छ। दिवाने आममा अकबरले साधारण जनताहरूको समस्या सुन्ने गर्थे र दिवाने खासमा उनले विशेष मन्त्रीहरूसित बैठक गर्ने गर्थे। दिवाने खासको बीचमा एउटा अनौठो खम्बा छ, जसलाई कमलको फूलको आकारमा बनाइएको छ। यही खम्बाको माथि बसेर अकबरले उनका नवरत्नहरूसँग सल्लाह लिने गर्थे। यहाँ रहेको अर्को महत्वपूर्ण स्थल हो अनुप तालाब र तानसेनको बैठक। दरबारको बीचमा एउटा सुन्दर पोखरी छ, जसलाई अनुप तालाब भनिन्छ। भनिन्छ यहाँ तानसेनले दीपक राग गाएर दियो बाल्थे र मेघ राग गाएर पानी पार्थे। फतेहपुर सिकरीको वास्तुकला इन्डो इस्लामिक शैलीको उत्कृष्ट उदाहरण हो। अकबरले आफ्नो नवरत्नहरू मध्ये एक संगीत सम्राट तानसेन र बिरबलसँग त्यहाँ धेरै समय बिताएका थिए। यहाँ गुजराती र राजस्थानी शैलीको झरोखा, जाली र हिन्दू मन्दिरको जस्तो घण्टी र कमलको डिजाइन मस्जिदमा पनि देख्न पाइन्छ। यो अकबरको सुलेहकुल अर्थात् सबै धर्मप्रति शान्तिको नीतिको प्रमाण हो। 1986 युनेस्कोले फतेहपुर सिकरीलाई विश्व सम्पदा स्थलको सूचीमा राख्यो। हरेक वर्ष लाखौं विदेशी र स्वदेशी पर्यटकहरू यहाँ जाने गर्छन्। हामीले फतेहपुर सिकरीबाट मुख्य दुईवटा कुराहरू सिक्न सक्छौ। पहिलो हो मानव इच्छा शक्ति भन्दा ठूलो केही छैन। अकबरले बाँझो पहाडमा एउटा सुन्दर सहर बनाइदिए र दोस्रो हो प्रकृति भन्दा ठूलो अरू कोही पनि छैन। पानी बिना मानिसले बनाएको सबैभन्दा सुन्दर सहर पनि खाली गर्नु पर्यो। आज फतेहपुर सिकरीको रातो ढुङ्गामा अकबरको सपना, सलीम चिस्तीको आशीर्वाद र तानसेनको संगीतको गुञ्जन अझै पनि सुनिन्छ। यो सहर हराएको छैन, यो त समयको पानामा जमेको इतिहास हो। यदि तपाईँहरू कहिले आगराको ताजमहल हेर्न जानुभयो भने फतेहपुर सिकरी पनि हेर्न नबिर्सिनुहोला, किनभने ताजमहल प्रेमको निशानी हो भने फतेहपुर सिकरी आस्थाको निशानी हो। श्रोताहरूले अहिले सुन्नुभयो मुगल वास्तुकलाको सुन्दर नमुना फतेहपुर सिकरी बारे एक वार्ता। यसरी यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता, र अब मैले पनि यहाँहरूबाट विदा माग्नु पर्ने हुन्छ। आगामी दिनहरूमा यस्तै रोचक एवं ज्ञानवर्धक विषयहरू लिएर फेरि पनि यहाँहरू समक्ष उपस्थित हुनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार, यो आकाशवाणी हो। समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, वैश्विक अनिश्चितताहरू बीच पनि भारत 7.8% विकास दर सहित हासिल गर्दै बढ्दो प्रमुख अर्थव्यवस्था बनिरहेको छ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जेपी नड्डाले भन्नुभयो, आयुष्मान भारत योजनाले देशको स्वास्थ्य सेवामा ठूलो बदलाव गरेको छ। रेलवेले गुजरातको भुज अनि बिहारको बरौनी बीच नयाँ अमृत भारत एक्सप्रेस रेलगाडी सुरु गर्ने मन्जुरी दिएको छ अनि जापानको नागोयामा जारी एसियाली खेलहरूमा भारतीय कमलजीत र सुरुचि सिंहले आज मिश्रित टिम 10 मिटर एयर पिस्टोल स्पर्धामा स्वर्ण पदक जितेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। श्री मोदीले सेवा संकल्प अभियान अन्तर्गत वाराणसीबाट वडनगर यात्रा गरिरहेका सेवा यात्रीहरूसित भिडियो कन्फरेन्स मार्फत सम्वाद गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, वडनगरले उहाँलाई जीवनको दिशा दिने संस्कार दियो भने कोशीले ती संस्कारहरूमा सेवाको अनगन्ती रङहरू थप्यो। उहाँले प्रसन्नता व्यक्त गर्नुभयो कि युवाहरूले पनि सेवाका विभिन्न रङ्गहरूले यो यात्रालाई समृद्ध बनाइरहेका छन्। श्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा देशमा सहर र गाउँबीचको अन्तर उल्लेखनीय रूपमा कम भएको छ, ग्रामीण पूर्वाधारमा सुधार भएको छ र महिलाहरूको आत्मनिर्भरता पनि बढेको छ। प्रधानमन्त्रीले आज पण्डित दीनदयाल उपाध्यायको जन्म जयन्ती हो भन्दै पण्डित दीनदयाल उपाध्याय

0: अप्नाएका सेवा सन्तुलन धैर्य समन्वय सकारात्मकता संवेदनशीलता र संवादका साथ सिद्धान्तको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो प्रत्येक भाजपा कार्यकर्ताले पण्डित दीनदयाल उपाध्यायले देखाएको मार्गलाई सेवाको भावनाका साथ पछ्याउन पाउँदा गर्व महसुस गर्दछ। सेवा यात्रीहरूले प्रधानमन्त्रीका साथ आफ्नो यात्रा अनुभवहरू साझा गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामी कुरा गर्छौं प्रधानमन्त्री नरेन्द्र मोदीको आयुष्मान भारत योजनाबारे। यस योजनाले देशका गरीब परिवारलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचार प्रदान गर्छ। यसले देशका करोडौं गरीब परिवारलाई ठूलो राहत मिलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे भन्नुहुन्छ।
1: अगर किसी गरीब को कभी अस्पताल जाना पड़ा तो ये कार्ड उसकी जेब में 5 लाख रुपए के एटीएम कार्ड का काम करेगा। ये आयुष्मान कार्ड गरीब के इलाज के लिए 5 लाख रुपए की गारंटी है और ये मोदी की गारंटी है। भाई और बहनों, देश भर में आयुष्मान योजना के तहत अस्पतालों में करीब 5 करोड़ गरीबों का इलाज हो चुका है। अगर आयुष्मान भारत का कार्ड नहीं होता तो इन गरीबों को 1 लाख करोड़ रुपए से ज्यादा खर्च करके बीमारी का उपचार करना पड़ता।
0: यसबारे हाम्रा संवाददाताको थप रिपोर्ट।
2: प्रधानमन्त्री नरेन्द्र मोदीले देशका गरीब वर्गको कल्याणका लागि 2018 आयुष्मान भारत योजनाको थालनी गर्नुभएको थियो। गरिब परिवारलाई गम्भीर बिमारीको अवस्थामा 5 लाख रुपियाँसम्मको निशुल्क उपचार एउटा क्रान्तिकारी कदम थियो। स्वास्थ्य सुविधासम्म गरिबहरूको पुग यसले सुनिश्चित गरेको छ। विगत 8 वर्षहरूमा यस योजनामा देशका झण्डै 60 करोड लाभार्थीहरू कभर गरिएका छन्। यसमध्ये 13 करोडले 5 लाख रुपियाँसम्मको निशुल्क चिकित्सा प्राप्त गरिसकेका छन्। यस योजनामा 39,000 भन्दा बढी सरकारी र निजी अस्पतालहरूलाई इम्प्यानल गरिएको छ। यसका लागि सरकारले 2 लाख करोड रुपियाँ बराबरको राशि खर्च गरिसकेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो तीव्रताका साथ परस्पर सम्बन्ध जोड्दै गएको विश्वमा उदयमान चुनौतीहरूको प्रभावी ढंगले समाधान अलग थलग रहेर गर्न सकिन्न। श्री राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा अन्तर्राष्ट्रिय सामरिक सहभागिता कार्यक्रमको 4th संस्करणमा सहभागीहरूसितको संवादमा यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो एक पृथ्वी एक परिवार अनि एक भविष्यको वैसुदैव कुटुम्बकमको भारतीय आदर्शले विश्वका मानिसहरूको सामूहिक कल्याणलाई दर्शाउँछ। उपराष्ट्रपतिले भन्नुभयो यो दर्शन भारतको G20 अध्यक्षतामा स्पष्ट रूपले देखिएको छ। उपराष्ट्रपतिले ग्लोबल साउथका 22 विकासशील देशहरूको 25 प्रतिनिधि सहित सबै प्रतिनिधिलाई स्वागत गर्दै भन्नुभयो प्रौद्योगिकी साइबर स्पेस एआई ऊर्जा अनि समुद्री सुरक्षा जलवायु परिवर्तन तथा आपूर्ति श्रृङ्खला जस्ता उदाउँदो चुनौतीहरूसित जुझ्न सामूहिक प्रयास जरूरी छ। राष्ट्रिय रक्षा महाविद्यालयको कमान्डेन्ट एयर मार्शल मनिष कुमार गुप्तले भन्नुभयो महाविद्यालय सामरिक शिक्षाको उत्कृष्ट केन्द्र हो। गृहमन्त्री अमित शाहले भन्नुभयो वैश्विक अनिश्चितता बीच पनि भारत 7.8% विकास दर सहित हासिल गर्दै सबैभन्दा तीव्रताका साथ बढ्दो प्रमुख अर्थव्यवस्था बनिरहेको छ। आज ग्रेटर नोएडामा उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीको उद्घाटन गरेपछि श्री शाहले यस्तो बताउनु भएको हो। उहाँले भारतका लागि मजबुत वैश्विक संकेतको उल्लेख गर्दै भन्नुभयो वैश्विक क्रेडिट रेटिङ एजेन्सी मुडिजले भारतको वृद्धि दर अनुमानलाई बढाएको छ अनि जापानको क्रेडिट रेटिङ एजेन्सीले पनि भारतको सम्प्रभु रेटिङलाई उन्नत गरेको छ। श्री शाहले भन्नुभयो, देश वर्ष 2047 विकसित भारतको संकल्पका साथ अघि बढ़िरहेको छ। उहाँले भन्नुभयो, निर्यातमा धेरै गुणा वृद्धि पनि अनि सेमिकन्डक्टर क्षेत्रमा तीव्रताका साथ प्रगति भएको छ। श्री शाहले मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वको राज्य सरकारको प्रशंसा गर्दै भन्नुभयो, कानून व्यवस्था, अनुकूल औद्योगिक नीतिहरू अनि सक्रिय शासनको सहयोगले आज उत्तर प्रदेशमा आकर्षक निवेश वातावरण बनाएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जेपी नड्डाले भन्नुभयो, आयुष्मान भारत योजनाले देशको स्वास्थ्य सेवामा ठूलो बदलाव गरेको छ। नयाँ दिल्लीमा आज आरोग्य मन्थन 2026 उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाका कारण अब 90% क्यान्सर रोगीहरूको उपचार 30 दिनभित्र सुरु भइसकेको छ। श्री नड्डाले भन्नुभयो, हालसम्म आयुष्मान भारत अन्तर्गत लगभग 13 करोड रोगीहरूको उपचार भइसकेको छ अनि राष्ट्रिय स्वास्थ्य प्राधिकरणले लगभग 2,00,000 करोड रुपियाँको राशि जारी गरेको छ। उहाँले भन्नुभयो, आयुष्मान भारत अब सबै 36 राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूमा लागू छ, जसले ठूलो संख्यामा प्रवासी श्रमिकहरूलाई लाभ प्राप्त भइरहेको छ। आरोग्य मन्थन 2026 आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनाको 8 वर्ष अनि आयुष्मान भारत डिजिटल मिसनको 5 वर्ष पूरा गरेकोमा दुवै योजनाहरूले असल प्रदर्शन गर्ने राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूलाई पुरस्कार दिइयो। श्री नड्डाले नेशनल हेल्थ केयर प्रोभाइडर्स रेजिस्ट्री मोबाइल एप अनि सेक्योर डेटा इन्भाइरोमेन्ट एप्लिकेशन पनि सुरु गर्नुभयो। रेलवेले गुजरातको भुज अनि बिहारको बरौनी बीच नयाँ अमृत भारत एक्सप्रेस रेलगाडी सुरु गर्ने मन्जुरी दिएको छ। सप्ताहमा 3 पल्ट चल्ने यो रेलगाडी 2,532 किलोमिटरको दूरी तय गर्ने अनि गुजरात, राजस्थान, उत्तर प्रदेश तथा बिहारको महत्त्वपूर्ण गन्तव्यहरू पार गर्नेछ। यो रेलगाडी समाखियाली, अहमदाबाद, रतलाम, कोटा, सवाई माधोपुर, गंगापुर सिटी, भरतपुर, मथुरा, हथरस, बरेली, इज्जतनगर, पिलीभीत अनि आदि कैयौं महत्वपूर्ण स्टेशनहरूमा रोकिनेछ। रेल मन्त्रालयले बताएअनुसार भुजदेखि बरौनीका लागि सेवा सोमबार, बुधबार अनि शनिबार, जबकि बरौनीदेखि भुजसम्म सेवा मंगलबार, बिहिबार अनि आइतबार उपलब्ध रहनेछ। जापानको नागोयामा जारी एसियाली खेलहरूमा भारतका कमलजीत र सुरुचि सिंहले आज मिश्रित टीम 10 मिटर एयर पिस्टल स्पर्धामा स्वर्ण पदक जितेका छन्। भारतीय जोडीले फाइनलमा 484.6 अङ्क हासिल गर्यो। पुरुषहरूको 50 मिटर राइफल 3 पोजिसन टिम स्पर्धामा रुद्राक्ष पटेल, ऐश्वर्य प्रताप तोमर र नीरज कुमारको भारतीय टिमले रजत पदक जितेको छ। यो समाचार युट्युबमा @EIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सबैको योगदान र सहभागिताबाट मात्र विकसित भारतको संकल्प साकार हुन सक्छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, वैश्विक अनिश्चितता बीच पनि भारत 7.8% विकास दर हासिल गर्दै बढ्दो प्रमुख अर्थव्यवस्था बनिरहेको छ। स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जेपी नड्डाले भन्नुभयो, आयुष्मान भारत योजनाले देशको स्वास्थ्य सेवामा ठूलो बदलाव गरेको छ अनि जापानको नागोयामा जारी एसियाली खेलहरूमा भारतका कमलजीत र सुरुचि सिंहले आज मिश्रित टीम 10 मिटर एयर पिस्टल स्पर्धामा स्वर्ण पदक जितेका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: अब सुनाइरहेका छौ समस्वरमा देश बन्दना। शब्द छ मन बहादुर राईको अनि संगीत चन्द्रकिरण छेत्रीको।

सुन्दै हुनुहुन्थ्यो समर शर्मा देश वन्दना, शब्द मनबहादुर राईको अनि सङ्गीत चन्द्रकिरण छेत्रीको। हामी बोलिरहेका छौँ आकाशवाणीको खरसाङ केन्द्रबाट र यस केन्द्रका कार्यक्रमहरू यहाँहरूले सुन्दै हुनुहुन्छ। एफएम 103.5 मेगाहर्ज, न्युजन एआईआर एप, दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। त अब भने यहाँहरूलाई केही क्षण रमाइलो गराउन लिएर आएका छौँ केही आधुनिक गीतहरू भने कार्यक्रमको यो प्रथम कोशीले यहाँहरू समक्ष राखिरहेका छौँ सुनिता गजबीरको स्वरमा।

नम्रता बलको शर्मा, यो गीत यहाँहरूले सुन्नुभयो भने अब अर्को गीत यहाँहरू समक्ष लिएर आएका छौँ, पूर्ण भित्रीकोटीको शर्मा।

नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 लागि कक्षा 9 र 11 लेटरल एन्ट्री सिलेक्सन टेस्ट अर्थात् लिस्ट 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 लागि https://cbseitms.nic.in/nbsix9 र कक्षा 11 लागि https://cbseitms.nic.in/2026/nbsix11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सेप्टेम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सिलेक्सन टेस्ट अर्थात् लिस्ट 2027 छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ।

योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

यो आधुनिक गीत यहाँहरूले सुन्नुभयो राज लामाको स्वरमा। श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम गीत यहाँहरू समक्ष राखिरहेका छौँ, सृजना देवनको स्वरमा।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रता कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। महान सन्तहरूको देश भनेर संसारमा भारतवर्ष चिनिन्छ। ठूला ठूला व्यक्तित्वले भारतवर्षमा जन्मिएर देशलाई योगदान दिनुको साथसाथै भारतवर्षलाई सम्पूर्ण विश्वमा चिनाउनु भएको छ र यसै प्रसङ्गमा आज हामी भारतवर्षका महान सपूत, महान व्यक्तित्वका धनी दीनदयाल उपाध्यायको जीवनीबारे हजुरलाई उहाँको जन्म जयन्तीको सो अवसरमा बताउन गइरहेका छौँ। दीनदयाल उपाध्याय को थिए अनि उनले भारतवर्षमा कसरी आफ्ना योगदानहरू दिएर गएका छन्, आज यसै विषयवस्तुमाथि हामी कार्यक्रम शिक्षा ज्योतिमा चर्चा गर्नेछौँ। र यस विषयवस्तुलाई अगाडि बढाउन भन्दा पहिले सर्वप्रथम समूह आवाजमा रहेको यो देश वन्दना हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई सुनाउन लागिरहेका छौँ।

0: यो देशबन्दना सुने पश्चात हाम्रा श्रोता नि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदछौ र अबगै हामीले हजुरहरूलाई आजको विषयवस्तु बारे अवगत पनि गराइसकेका छौ र आज हामी दीनदयाल उपाध्यायको जन्म जयन्तीको सो अवसरमा दीनदयाल उपाध्यायका जीवनीसित सम्बन्धित केही तथ्यहरू हाम्रा श्रोताहरू माझ साट्न लागिरहेका छौ र आज कार्यक्रम शिक्षा ज्योतिमा दीनदयाल उपाध्यायको जीवनीमाथि रहेको तथ्यहरू लिएर हामी माझ स्टुडियोमा उपस्थित भइसक्नु भएको शिक्षिका संगीता राईज्यू जो हालमा शारदेश्वरी उच्चतर माध्यमिक विद्यालय दार्जिलिङमा सहशिक्षिकाको रूपमा कार्यरत हुनुहुन्छ र आज हामी शिक्षिका संगीता राईबाट दीनदयाल उपाध्यायको जीवनीमाथि रहेको यो तथ्यहरू प्राप्त गर्न लागिरहेका छौँ।
1: नमस्ते श्रोतागण, आकाशवाणी खरसाङ सुनिरहनु भएका सम्पूर्ण श्रोता महानुभावहरूलाई म संगीता राई हजुरहरूलाई मेरो आवाजमा इतिहासका विषयमाथि कुरा गर्न लागिरहेकी छु। आजको विषय छ पण्डित दीनदयाल उपाध्यायको जीवनी। दीनदयाल उपाध्याय भारतका प्रसिद्ध राजनीतिज्ञ, चिन्तक, लेखक तथा समाजसेवी थिए। उनी भारतीय जनसङ्घका प्रमुख नेतामध्ये एक थिए र आफ्नो राजनीतिक तथा सामाजिक विचारका कारण भारतीय राजनीतिक इतिहासमा विशेष स्थान बनाउन सफल भए। उनको सबैभन्दा प्रसिद्ध विचारधारा एकात्म मानववाद हो। उनले मानव जीवनलाई शरीर, मन, बुद्धि र आत्माको समग्र एकाइका रूपमा हेर्नुपर्ने विचार प्रस्तुत गरेका थिए। साथै समाजको सबैभन्दा पछाडि परेको

0: तथा कमजोर व्यक्ति को उत्थानलाई विकास को मुख्य आधार मान्ने अन्त्योदय को अवधारणालाई पनि उनले जोड दिएका थिए। पण्डित दीनदयाल उपाध्याय को जन्म 25 सेप्टेम्बर 1916 तत्कालीन संयुक्त प्रांत अन्तर्गत मथुरा जिल्लाको नगला चन्द्रभान गाउँमा भएको थियो। उनका पिता भगवती प्रसाद उपाध्याय रेलवे सेवामा कार्यरत थिए भने माता रामप्यारी देवी धार्मिक स्वभावकी महिला थिइन्। परिवारमा उनलाई मायाले दिना भनेर बोलाइन्थ्यो। दीनदयाल उपाध्यायको बाल्यकाल अत्यन्त कठिन परिस्थितिमा बित्यो। उनले सानै उमेरमा आफ्ना आमा बाबु गुमाए। उनका पिता उनी 3 वर्ष पुग्नु अघि नै बितेका थिए र उनकी आमाको पनि उनी 8 वर्ष पुग्न अघि निधन भयो। त्यसपछि उनको पालन पोषण मामाघर तथा आफन्तहरूको संरक्षणमा भयो। यस्ता दुखद परिस्थितिका बावजुद उनले आफ्नो पढाइलाई निरन्तरता दिए र असाधारण प्रतिभा प्रदर्शन गरे। उनको शिक्षा राजस्थानको सिकर र पिलानी हुँदै कानपुरसम्म अगाडि बढ्यो। विद्यार्थी जीवनमा उनी अत्यन्त मेधावी थिए। सिकरमा अध्ययन गर्दा उनले उत्कृष्ट नतिजा हासिल गरे र त्यहाँका महाराजबाट स्वर्ण पदक, पुस्तक किन्नका लागि आर्थिक सहयोग तथा छात्रवृत्ति प्राप्त गरेको उल्लेख पाइन्छ। त्यसपछि उनले पिलानीमा इन्टरमिडिएट तह पुरा गरे र उच्च शिक्षाका लागि कानपुरको सनातन धर्म कलेजमा प्रवेश गरे। उनले स्नातक तहको अध्ययन पुरा गरेपछि अङ्ग्रेजी साहित्यमा थप अध्ययन गर्न प्रयास गरे। उनको विद्यार्थी जीवनमै राष्ट्रिय तथा सामाजिक विषयप्रति रुचि बढ्दै गयो। सन् 1937 कानपुरमा अध्ययनरत रहँदा उनी राष्ट्रिय स्वयंसेवक सङ्घसँग सम्पर्कमा आए। उनका सहपाठी बालुजी महाशब्देबाट सङ्घसँग परिचय भएपछि उनी सङ्घका गतिविधितर्फ आकर्षित भए। यही सम्बन्धले उनको भावी सार्वजनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेलियो। सन् 1937 राष्ट्रिय स्वयंसेवक सङ्घसँग जोडिएपछि दीनदयाल उपाध्यायले सङ्घका गतिविधिमा सक्रिय सहभागिता जनाउन थाले। उनले सङ्घका बौद्धिक तथा संगठनात्मक कार्यक्रमहरूमा भाग लिए र यसको अनुशासन तथा राष्ट्र सेवाको भावनाबाट प्रभावित भए। उनले सङ्घका संस्थापक डाक्टर केशव बलिराम हेरगेवारसँग पनि भेट गरेका थिए। उनले सङ्घको प्रशिक्षण समेत प्राप्त गरे। सन् 1939 र 1942 नागपुरमा आयोजित सङ्घ शिक्षा सम्बन्धी प्रशिक्षण शिविरमा सहभागी भएको उल्लेख छ। आफ्नो अध्ययन पूरा गरेपछि उनले व्यक्तिगत जागिर वा सुख सुविधाको बाटो रोज्नुको सट्टा सामाजिक तथा राष्ट्र सेवामा आफ्नो जीवन समर्पित गर्ने निर्णय गरे। सन् 1942 उनी राष्ट्रिय स्वयंसेवक सङ्घका पूर्णकालीन प्रचारक बने। प्रारम्भमा उनलाई उत्तर प्रदेशको लखिमपुर जिल्लामा संगठन निर्माणको जिम्मेवारी दिएको थियो। उनले गाउँ गाउँ र विभिन्न क्षेत्रमा पुगेर मानिसहरूसँग सम्पर्क गरे, स्वयंसेवकहरू तयार गरे र सङ्घको संगठन विस्तारमा काम गरे। पछि उनी उत्तर प्रदेशमा सङ्घको क्षेत्रीय संगठनात्मक जिम्मेवारीमा पनि पुगे। सन् 1941 डाक्टर श्यामप्रसाद मुखर्जीले भारतीय जनसङ्घ स्थापना गरे। भारतीय जनसङ्घ त्यस समयमा नयाँ र सानो राजनीतिक संगठन थियो। त्यसलाई देशभर फैलाउन र बलियो संगठन पार्न दीनदयाल उपाध्यायले ठूलो योगदान दिए। डाक्टर श्यामप्रसाद मुखर्जीको सन् 1953 निधन भएपछि जनसङ्घलाई ठूलो नेतृत्व संकट पारेको थियो। यस्तो अवस्थामा दीनदयाल उपाध्यायले संगठनलाई स्थिर बनाउन महत्वपूर्ण भूमिका खेले। दीनदयाल उपाध्यायले शिक्षालाई समाजको महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरे। उनका विचारमा शिक्षा केवल रोजगारी प्राप्त गर्ने साधन मात्र होइन, यसले व्यक्तिलाई जिम्मेवार नागरिक बनाउन पनि सहयोग गर्नुपर्छ। उनले शिक्षामा आर्थिक पहुँचको प्रश्नलाई पनि महत्वपूर्ण माने। कुनै बालबालिका आर्थिक कारणले शिक्षाबाट वञ्चित हुनु समाजका लागि हानिकारक हुन्छ भन्ने विचार उनले व्यक्त गरेका थिए। शिक्षित व्यक्ति भविष्यमा समाजलाई योगदान दिने भएकाले शिक्षामा गरिने लगानीलाई सामाजिक लगानीका रूपमा हेर्नुपर्ने उनको धारणा थियो। उनको आफ्नै जीवन पनि शिक्षाप्रतिको प्रतिबद्धताको उदाहरण हो। अन्तत कठिन परिस्थितिका बावजुद उनले निरन्तर अध्ययन गरे र विभिन्न परीक्षामा उत्कृष्ट सफलता हासिल गरे। दीनदयाल उपाध्यायले अर्थव्यवस्थालाई पनि मानव जीवनको समग्र दृष्टिकोणबाट हेरे। उनका लागि अर्थतन्त्रको उद्देश्य केवल धन उत्पादन र उपभोग बढाउनु थिएन। अर्थतन्त्रले रोजगारी, सामाजिक स्थिरता, आत्मनिर्भरता र मानव कल्याणलाई सहयोग गर्नुपर्छ भन्ने उनको धारणा थियो। गाउँ, स्थानीय समुदाय, साना उद्योग, कृषि तथा स्थानीय उत्पादनलाई आर्थिक विकाससँग जोड्नुपर्ने विचार उनले अघि सारे। देशको विकास विदेशी मोडलको नक्कल गरेर मात्र सम्भव हुँदैन। आफ्नो समाजको आवश्यकता र क्षमतालाई ध्यानमा राखेर विकासको बाटो निर्धारण गर्नुपर्छ भन्ने उनको दृष्टिकोण थियो। दीनदयाल उपाध्याय राजनीतिज्ञ मात्र नभई प्रभावशाली लेखक तथा पत्रकार पनि थिए। उनले आफ्नो विचारहरू जनसमक्ष पुर्याउन विभिन्न पत्र पत्रिकाको सम्पादन र प्रकाशनमा महत्वपूर्ण भूमिका खेले। उनले सन् 1947 लखनऊमा राष्ट्रधर्म प्रकाशन स्थापना गरी मासिक पत्रिका राष्ट्रधर्म सुरु गरेका थिए। यसको उद्देश्य राष्ट्रिय चेतना र आफूले समर्थन गरेका सांस्कृतिक तथा सामाजिक विचारहरूलाई जनसमक्ष पुर्याउनु थियो। उनले आफ्नो नाम औपचारिक रूपमा सम्पादकका रूपमा धेरै अङ्कमा नराखे पनि पत्रिका लेख तथा सम्पादकीय सामग्रीमा उनको गहिरो प्रभाव थियो। त्यसपछि उनले सन् 1948 पञ्चजन्य नामक साप्ताहिक र सन् 1950 स्वदेश नामक दैनिक प्रकाशन सुरु गर्न महत्वपूर्ण भूमिका खेले। यी प्रकाशनहरू मार्फत राष्ट्रिय विचार, सामाजिक चेतना र समसामयिक राजनैतिक विषयहरूबारे लेख तथा विचारहरू प्रकाशित गरिन्थ्यो। उनले अङ्ग्रेजी साप्ताहिक अर्गनाइजरमा पोलिटिकल डायरी नामक नियमित स्तम्भ पनि लेख्थे। यस स्तम्भमा उनले तत्कालीन भारतीय राजनीति, सरकारका नीति र राष्ट्रिय विषयहरूको विश्लेषण गर्थे। सरकारका नीतिको आलोचना गर्दा पनि भाषा संयमित र मर्यादित हुनुपर्छ भन्ने उनको पत्रकारिताको महत्वपूर्ण मान्यता थियो। उनको पत्रकारिताको मूल मन्त्र समाचारलाई विकृत नगर भन्ने थियो।
1: श्रोताहरू, आज कार्यक्रम शिक्षा ज्योतिमा महान व्यक्तित्वका धनी दीनदयाल उपाध्यायको जीवनीमाथि रहेको यो तथ्यहरू शिक्षिका संगीता राईबाट प्राप्त गरिरहेका छौँ र हाम्रो कार्यक्रमको यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात पुनः हामी हाम्रो श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: दीनदयाल उपाध्यायको सबैभन्दा महत्त्वपूर्ण वैचारिक योगदान एकात्म मानववाद हो। उनले सन् 1965 मुम्बईमा दिएका 4 व्याख्यान मार्फत यस दर्शनलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका थिए। एकात्म मानववादको मुख्य उद्देश्य मानिसको समग्र विकास र व्यक्ति, परिवार, समाज तथा राष्ट्रबीच समन्वय कायम गर्नु हो। उपाध्यायका अनुसार मानिस केवल आर्थिक वा भौतिक आवश्यकताले चल्ने प्राणी होइन। मानिसको शरीर, मन, बुद्धि र आत्मा हुन्छन् र यी सबै पक्षको सन्तुलित विकास आवश्यक हुन्छ। केवल धन उत्पादन र भौतिक सुख बढ्दैमा मानिस र समाज पूर्ण रूपमा सुखी हुन सक्दैनन्। एकात्म मानववादले व्यक्ति र समाज बीचको सम्बन्धलाई विशेष महत्व दिन्छ। व्यक्ति समाजबाट अलग भएर पूर्ण जीवन बिताउन सक्दैन। परिवार, समाज र राष्ट्रको हितसँग व्यक्तिको हित जोडिएको हुन्छ। दीनदयाल उपाध्यायले भारतको विकास, भारतीय संस्कृति, परम्परा र सामाजिक वास्तविकता अनुसार हुनुपर्ने विचार राखेका थिए। उनले अत्याधिक पुँजीवाद

0: र अत्याधिक राज्य केन्द्रित समाजवादका सीमितमाथि प्रश्न उठाउँदै मानव केन्द्रित र सन्तुलित आर्थिक व्यवस्थामा जोड दिए। साथै आर्थिक विकासको लाभ समाजका गरिब तथा कमजोर वर्गसँग पुग्नुपर्ने उनको धारणा थियो। यही विचार अन्त्योदयसँग सम्बन्धित छ। दीनदयाल उपाध्यायको अर्को महत्वपूर्ण अवधारणा अन्त्योदय हो। अन्त्योदयको अर्थ समाजको अन्तिम व्यक्ति वा सबैभन्दा पछाडि परेको व्यक्तिको उत्थान हो। उनको विचारमा कुनै देशको विकासको वास्तविक मूल्याङ्कन धनी तथा शक्तिशाली मानिसहरूको अवस्थाबाट मात्र गर्नु हुँदैन। समाजको सबैभन्दा कमजोर व्यक्तिको जीवनमा भएको सुधारबाट गर्नुपर्छ। उनको दृष्टिकोणमा आर्थिक योजना र विकासको अन्तिम उद्देश्य मानिसको जीवन स्तर सुधार गर्नु हो। त्यसैले विकासको लाभ समाजका सबै तहसम्म पुग्नुपर्ने र सबैभन्दा पछाडि परेको व्यक्तिले समेत त्यसको अनुभूति गर्न सक्नुपर्ने उनको विचार भयो। दीनदयाल उपाध्यायको राजनीतिक चिन्तन भारतीय संस्कृति र राष्ट्रिय पहिचानसँग गहिरो रूपमा सम्बन्धित थियो। उनी भारतको विकासका लागि देशको आफ्नै ऐतिहासिक, सामाजिक र सांस्कृतिक अवस्थालाई ध्यानमा राख्नुपर्ने विचार राख्थे। उनका लागि राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम थिएन, राजनीति समाज तथा राष्ट्रको सेवा गर्ने साधन हुनुपर्छ भन्ने उनको धारणा थियो। उनको राजनीतिक दृष्टिकोणमा राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक जिम्मेवारी, सांस्कृतिक चेतना र आत्मनिर्भरता महत्वपूर्ण थियो। सन् 1967 दीनदयाल उपाध्याय भारतीय जनसङ्घको अध्यक्ष निर्वाचित भए। यसअघि उनले लामो समय महासचिवका रूपमा पार्टीको संगठन निर्माण गरेका थिए। अध्यक्ष बनेपछि उनले पार्टीको विचार र संगठनलाई अझ व्यापक बनाउने प्रयास गरे। कालीकटमा भएको जनसङ्घको अधिवेशन उनको अध्यक्षीय जीवनको महत्वपूर्ण घटना थियो। उनले सम्पूर्ण राष्ट्रको सेवा गर्ने र भारतलाई बलियो, समृद्धि तथा जनसम्पन्न राष्ट्र बनाउने आह्वान गरेका थिए। तर अध्यक्ष बनेको करिब डेढ महिनामै उनको असामयिक निधन भयो। यसकारण उनले अध्यक्षका रूपमा लामो समय काम गर्ने अवसर पाएनन्। पण्डित दीनदयाल उपाध्यायको निधन 11 फरवरी 1968 भयो। उनको शव मुगल सराई रेलवे स्टेशन नजिकै रेलमार्ग क्षेत्रमा भेटिएका थिए। उनको निधन हुँदा उनको उमेर केवल 51 वर्ष थियो। त्यसैले उनको असामयिक निधन भारतीय जनसङ्घका लागि ठूलो क्षति थियो। उनको निधनपछि उनका अनुयायी र सहकर्मीहरूले उनका विचारलाई अगाडि बढाउने काम जारी राखे। विशेष गरी एकात्म मानववाद, अन्त्योदय, संगठन निर्माण र राष्ट्र सेवाका विचारहरू उनका राजनीतिक परम्परामा महत्वपूर्ण बने। पण्डित दीनदयाल उपाध्याय सरल जीवन, उच्च विचार र राष्ट्र सेवामा प्रतीक हुनुहुन्थ्यो। उहाँले एकात्म मानववादको विचार मार्फत समाजका सबै वर्गको समग्र विकास र राष्ट्रिय एकताको मार्ग देखाउनु भयो। उहाँको त्याग, इमानदारी र राष्ट्रप्रतिको समर्पण आज पनि प्रेरणादायी छ। त्यसैले उहाँको जीवन र विचार सधैँ देश तथा समाजका लागि मार्गदर्शक बन्नेछन्। धन्यवाद।
1: श्रोताहरू, आज कार्यक्रम शिक्षा ज्योतिमा महान व्यक्तित्वका धनी दीनदयाल उपाध्यायको जन्म जयन्तीको सु अवसरमा दीनदयाल उपाध्यायको जीवनीसित सम्बन्धित केही तथ्यहरू हामीले कार्यक्रम शिक्षा ज्योतिमा आज जान्ने मौका पायौं। अनि आज दीनदयाल उपाध्यायको जीवनीमाथि रहेको तथ्यहरू लिएर हामी माझ उपस्थित हुनुहुन्थ्यो शारदेश्वरी उच्चतर माध्यमिक विद्यालय दार्जिलिङकी सहशिक्षा

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले यो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू, र अहिले भर्खरै सुनायो अरिजित सिंहको आवाजमा यो गीत खामोसियाँ फिल्मबाट, जसको शब्द अनि सङ्गीत रहेको थियो सैयद कादरी अनि बबी इमामको। र कार्यक्रममा अघिल्लो गीत राखिरहेका छौँ खामोसियाँ फिल्मबाट अरिजित सिंहको आवाजमा, जसको शब्द अनि सङ्गीत रहेको छ जीत गाङ्गुली अनि सैयद कादरीको।

0: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विकसित भारत सबैको योगदानले मात्र साकार गर्न सकिन्छ। उहाँले सेवा संकल्प अभियान अन्तर्गत सेवा यात्रीहरूसित संवाद गर्नुभयो। सरकारले दीनदयाल उपाध्याय ग्रामीण कौशल्य योजना अन्तर्गत आगामी महिनादेखि 70,000 ग्रामीण युवाहरूलाई कौशल प्रशिक्षण दिनेछ। उत्तर प्रदेशको ग्रेटर नोएडा स्थित इन्डिया एक्सपो सेन्टर एन्ड मार्टमा आज चौथो उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी सुरु भयो। गृह तथा सहकारिता मन्त्री अमित शाह तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसको उद्घाटन गर्नुभयो। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले एनालग पनिरको उत्पादन र बिक्रीमा देशभरि प्रतिबन्ध लगाउने प्रस्ताव दिएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले आज वन संरक्षणलाई बढावा दिन प्रभावकारी वन प्रवर्धनको लागि क्षमता सम्वर्धन परियोजनाको थालनी गर्नुभयो। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले राष्ट्रसङ्घ महासभाको 81 सत्र अवधि एन्टोनिया, घाना, मालदिव, बार्बाडोस र इराकका विदेश मन्त्रीहरूसित भेटवार्ता गर्नुभयो। राष्ट्रसङ्घ सत्रको छेक पारी आइबिएसएस संवाद मञ्चको बैठकमा दक्षिण अफ्रिका र ब्राजिलका विदेश मन्त्रीहरूले पहलगाम आतंकी हमलाको निन्दा गरेका छन्। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उहाँलाई पुष्पमाला अर्पण गर्नुभयो। ओडिसा, आन्ध्र प्रदेश र तेलङ्गानाका धेरै हिस्सामा बनेको दबावको कारण भारी वर्षा भइरहेको छ। आगामी 12 घण्टामा यो कमजोर भएर कम दबावको क्षेत्रमा परिणत हुने अनुमान गरिएको छ। सिक्किममा ग्यालसिङ जिल्लाको रिम्बी गाउँमा हिजो राति परेको मुसलधारे वर्षाको कारण आएको पहिरोमा धेरै घरहरू क्षतिग्रस्त भएका छन्। अनि जापानमा एसियाली खेलहरूमा भारतीय जोडी कमलजित र सुरुचि सिंहले 10 मिटर एयर पिस्टल मिक्समा स्पर्धामा स्वर्ण पदक जितेका छन्। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा यहाँहरूलाई सुनाइरहेका छौँ केही हिन्दी फिल्मी गीतहरू। सुकानुहोस्, यो पहिलो प्रस्तुति फिल्म गुरुबाट, जसको शब्द अनि सङ्गीत रहेको छ एआर रहमान अनि गुलजारको, र स्वर रहेको छ श्रेया घोषाल अनि उदय मजुमदारको।

VSXI 11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस ल्याटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 को छनौट परीक्षा आगामी 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्न अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। श्रोताहरू, अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्कार है कान्छीमाया दिदी, नमस्कार है धनमाया दिदी, आइपुगे म पनि।
1: नमस्ते छ चुल्ठे भाइ, नमस्ते छ।
2: हजुर हजुर, मेरो पनि
1: त निकै ढिलो पो गरेर
2: हो नि। मेरो पनि यहाँ चुल्ठे भाइलाई नमस्ते छ।
0: हजुर, अघि नै आउनु भएको क्या हो तपाईँहरू?
1: हामी दुई दिदी बहिनी अघि अघि आएर यसो दुःख सुखको कुरा गर्दै बसिरहेको।
2: हजुर हजुर, गर्नु पर्यो नि सभामा भेला भएपछि।
0: म अलिक ढिलो आए, तपाईँहरू अघि नै आएर गीत त सुन्नु भएको छैन होला नि?
2: सुनेको छुइनँ नि,
1: तपाईँलाई सुनाउनु
0: पर्यो। अब हाफिँदै आए, अब सँगै सुन्ने थकाइ पनि मेट्ने हुन्छ, सुनौ भनेर नि।
1: एकदमै मनेको कुरा गर्यो, लु अब थकाइ त मेटाउनै पर्छ, लु गीत सुन्यो।
2: हुन्छ हुन्छ, लु सुनाउन।
0: हुन्छ हुन्छ, सुनाउन त।

0: बडा रमाइलो भयो, आनन्द आयो, थकाइ पनि मेटियो,
1: यसरी गीत सुन्न पाउँदा त आनन्दै भएर आउँछ नि।
2: सुनुङ लाग्छ, तर के गर्नु, म त आम्मामा त्यो उकालोमा हेर्दा सास बढेको जस्तो भयो अघि पनि।
1: कुद्दै आउनु भयो कि के हो?
2: ज्यू ज्यू,
0: अब यसरी हामी भेटघाट गरिसके पछाडि यहाँ धनमाया दिदी आउनु भएको छ। धनमाया दिदीले जहिले पनि सभामा आउँदा केही न केही सोचेर आउनुहुन्छ, आज पनि केही न केही त सोचेर आउनु भएको होला होइन?
2: भन्दा पनि धनमाया बहिनी, त्यो तलको माइलाको आमा पनि निकै बिमारी पो छ भनेको सुनेको भनेको, तपाईँको त छेउमा पर्यो,
1: छेउमै छ नि, घरदेखि अलिक पर मात्रै छ, सुन्नु भएको छ कान्छीमाई दिदी बिसन्चो छ भनेर? हजुर हजुर, के बिमारी छ भन्दा पनि सास बढ्ने बिमार भन्छ नि आस्थामा भनेर भन्छ नि कान्छीमाई दिदी, त्यो बिमारले चाहिँ एकदम साह्रो पारेको छ भनेर, त्यो आस्थामा चाहिँ के कारणले गर्दा हुन्छ, किन हुन्छ, त्यसलाई अब हामीले कुनै रोकथाम गर्ने उपचारहरू छ कि छैन, है त्यो सबै सोधेर चाहिँ अब एकैचोटि

0: भन्नु पनि जानु पर्यो, हेर्नु पनि जानु पर्यो भनेर नि।
1: ए उहाँले चाहिँ नजिकैमा बिमारी छ, जानकारी लिएर चाहिँ गएर जाने भन्ने सोच्नु भएको रहेछ। यो अब सास बढ्ने बिमार अस्थमा भनेर भनिहाल्नु भयो है। यो चाहिँ अब हेर्दाखेरि चाहिँ यो चाहिँ फोक्सोको दीर्घकालीन रोग हो भनौँ न, त्यसरी बुझ्न सकिन्छ है। जसमा चाहिँ हामीलाई सास लिनमा साह्रो पर्छ, श्वास नलीमा अलिकति मतलब सुन्निनु, साँगुरो सास लिने नली चाहिँ साँगुरो हुनु, अब त्यसको कारणले चाहिँ खोकी चल्नु, स्या स्या हुनु, अनि छाती चाहिँ कसिएको जस्तो हुनु, अनि सास फेर्नु चाहिँ एकदमै गाह्रो हुन्छ, समस्या देखिन्छ। त्यसलाई चाहिँ हामी सरल भाषामा भन्नु पर्दाखेरि चाहिँ आस्थमा भन्छौँ, दमाको बिमारी पनि भन्छौँ। हजुर हजुर हजुर,
0: चुल्ठे भाइ तपाईँले दम अथवा आस्थमा भन्नुहुँदैछ है।
1: हजुर हजुर,
0: यो दम अर्थात् आस्थमा चाहिँ के हो?
1: अब मैले अघि पनि भने है, यो दमलाई नै अब आस्थमा भनेर हामी भन्छौँ। यो चाहिँ फोक्सोसँग, हाम्रो फोक्सोसँग सम्बन्धित दीर्घकालीन रोग हो भनेर बुझ्नु पर्यो है। दम हुँदा चाहिँ फोक्सोभित्र हावा ओर्दोर, हामी सास फेर्छौँ नि, सास फेर्दा चाहिँ अब हावा जुन चाहिँ ओहोरदोहोर हुन्छ, त्यो ओहोरदोहोर चाहिँ गर्नु चाहिँ साह्रो पर्ने, अब श्वास नलीहरूमा सुनिने, अनि जुन चाहिँ नली सास लिने नली जुन चाहिँ मांसपेशीहरू छ त्यो खुम्चिने, कहिले काहीँ कफ जमा भएर पनि त्यस्तो हुनसक्छ। त्यसले गर्दा चाहिँ श्वास नली चाहिँ साँगुरो हुन्छ र मानिसलाई सास फेर्न गाह्रो हुन्छ। यो मानिसलाई सास फेर्न गाह्रो हुने जुन चाहिँ रोग छ है, त्यसलाई चाहिँ अब दीर्घकालीन जुन चाहिँ रोग छ त्यसलाई चाहिँ हामी दम पनि भन्छौँ, अस्थमा पनि भन्छौँ।
2: ए हजुर हजुर, यो त अब यहाँ चुल्ठे भाइले बताउनु भयो नि धनमाई बहिनी।
0: ज्यू हजुर,
2: यो दमको कुरा हामीले गर्दैछौँ अथवा अस्थमाको कुरा गर्दैछौँ, यो दम कुनै उमेरको मानिसलाई पनि हुन सक्छ है।
0: ए हजुर, कान्छी माइजीनी,
2: अब एउटै बुढाबुढीलाई हुन्छ मात्र भन्ने पनि छैन,
0: हजुर
2: बच्चादेखि लिएर वृद्धसम्म सबैमा यसको समस्या चाहिँ हामीले देख्न सक्छौँ।
0: ए हजुर हजुर,
2: दमको मुख्य लक्षणहरू पनि जान्नु पर्यो, त्यो के कस्तो हुन्छ
0: जान्नु पर्यो नि, अब दम हुँदाखेरि के कस्तो लक्षण देखाउँछ बुझ्नु पर्यो नि त है। हजुर हजुर,
2: अब यो दमको लक्षणहरूमा चाहिँ सबै मानिसहरूमा एउटै किसिमको हुँदैन।
0: ए हजुर हजुर,
2: लक्षणहरू देखिन्छ है, जस्तो कि अब बारम्बार खोकी लागिरहनु, विशेष गरी राति वा बिहान खोकी बढी लाग्नु, कसैलाई त्यस्तो हुन्छ नि त। अनि सास फेर्दा अघि यहाँ चुल्ठे भाइले भनेको जस्तै स्या स्या हुनु वा घर घर एक प्रकारको आवाज क्या आउनु, अनि सास फेर्नु चाहिँ एकदमै गाह्रो हुनु, र छाती चाहिँ यहाँ अघि भाइले भनेको जस्तै कसैको वा भारी भएको महसुस पनि हुन्छ यो आस्थामा हुनेलाई अथवा सास बढ्नेलाई। अनि छिटो छिटो सास फेर्नु पर्ने अवस्था पनि आउनु सक्छ, र दौडिँदा भयो अथवा धेरै हिँड्दा सास पनि फुलिन्छ, अनि राति सासको समस्याले चाहिँ निन्द्रा पनि बिग्रिन्छ, निन्द्रै लाग्नु सक्दैन। अब मजाले सुत्नु पायो भने पनि निन्द्रा लाग्छ, त अब स्या स्या भयो, सासको असुविधा भयो भने त सुत्नु पनि त अप्ठ्यारो पर्छ।
0: हजुर,
2: चिसो मौसम वा यो मौसम परिवर्तन हुँदा विशेष कतिलाई यसको समस्या बढ्नु सक्छ, र कहिले काहीँ लक्षण केही समय हराएर फेरि देखा पर्न पनि सक्छ, यो पनि याद
0: गर्नुहोस्। हजुर,
2: अनि लक्षण अचानक धेरै बढेको अवस्थालाई चाहिँ आस्थामा एट्याक अथवा दमको आक्रमण पनि भनिन्छ। त्यसले गर्दाखेरि दम चाहिँ एकै प्रकारको हुन्छ भन्ने पनि छैन, विभिन्न मानिसलाई विभिन्न प्रकारले चाहिँ बुझ्न सकिन्छ यो दमको रोग।
0: ज्यू ज्यू, भनेपछि दमको बिमारी हुनेले धेरै समस्याहरू चाहिँ झेल्नु पर्छ।
2: हजुर हजुर,
0: सास फेर्नुमा निकै कठिनाई पर्दो रहेछ।
2: ज्यू ज्यू, एउटा किसिमको हुन्छ भन्ने चाहिँ छैन सबै मानिसमा।
0: ज्यू, र चुल्ठे भाइ दम चाहिँ किन हुन्छ होला त्यो पनि बताइदिनुहोस् न।
1: अब दम अर्थात् अस्थमा चाहिँ हुनुको एउटै कारण चाहिँ हुँदैन, त्यसको विभिन्न कारणहरू छ है। त्यो चाहिँ कस्तो हो भने, त्यो कारणहरूमा पहिलो चाहिँ म तपाईँलाई के भन्छु भने वंशानुगत कारण। यदि परिवारमा आमा बाबालाई, दाजुभाइलाई, दिदी बहिनीलाई, अब आफन्तहरूलाई दम भएको छ भने अन्य सदस्यमा पनि दम हुने सम्भावना बढ्न सक्छ।
0: यो
1: चाहिँ वंशानुगत कारण हो। विभिन्न कारणहरूले गर्दा चाहिँ दम या त आस्थामा हुन्छ भनेर भन्दैछु नि होइन। अर्को चाहिँ हो एलर्जी। जस्तै धुलोमा जति पनि पाइने सूक्ष्म जीवहरू हुन्छ होइन, परागको कणहरू हुन्छ, ढुँडीहरू हुन्छ, जनावरको रौँ हुन्छ, प्वाख हुन्छ, यो अनेकौँ यस्ताले चाहिँ एलर्जी गराउँछ, अनि दमको समस्या बढाउन सक्छ अनि यो चिजहरूले चाहिँ एलर्जीको मार्फत पनि दम या त

0: अस्थमा हुन सक्छ. अब अर्को चाहिँ के छ भने धुवा. अब अहिले हेर्नुहोस् चुरोटको धुवाहरू भयो दमको लागि एकदमै हानिकारक हुन्छ. दाउराको धुवा तपाईँले भनिहाल्नु भयो, अनि साथसाथै बाटो घाटो बनाउँदै गरेको हुन्छ नि त,
1: अनि
0: त्यसको धुवाहरू भयो, अनि आफूले अब चुरोट नपिए पनि नखाए पनि अरूले खाएको चुरोटको धुवामा बस्दा पनि समस्या बढ्न सक्छ. यो कारणहरूले पनि हुन्छ. अनि मैले भनिहालेँ त अब प्रदूषण, हामी सास त फेर्छौँ नि त, होइन, सास फेर्छौँ. अब वायु प्रदूषण भएको छ भने यो वायु प्रदूषणको कारणले पनि हामीलाई दम हुन सक्छ. जस्तै सवारी साधनको धुवाहरू छ, अब उद्योगहरूबाट निस्किने धुवाँ भयो, धुलो भयो. अघि मैले भनिहालेँ त बाटो घाटो बनाउँदाखेरि जुन चाहिँ अलकत्राहरू डढाएको धुवाहरू छ, यो प्रदूषित हावा, जति पनि प्रदूषित हावा छ त्यो हावाले चाहिँ श्वास नलीमा असर गर्न सक्छ, त्यो कारणले पनि अब दम हुन सक्छ.
2: अन्त अर्को कुरो चाहिँ के छ भन्दाखेरि अब हेर्नुहोस् अब दिनदिनै अब चिसो पनि लाग्दै गयो है, र अब यो चिसो हावा विशेष गरी हाम्रो यो जुन चाहिँ पहाडी क्षेत्रमा चाहिँ बिहान बेलुकी चाहिँ चिसो हावा चल्दा पनि कति मानिसहरूलाई चाहिँ दमको समस्या पनि बढ्न सक्छ, त्यो पनि याद गर्नु पर्यो
1: चिसोले गर्दा.
2: हजुर हजुर. अनि डब्लुएचओले चिसो हावा र मौसम परिवर्तनलाई पनि केही मानिसमा दमको लक्षण बढाउने कारणको रूपमा चाहिँ पत्तो लागेको छ भनौँ न. त्यसले गर्दाखेरि अब चिसोबाट पनि दमको रोगी चाहिँ एकदमै जोगिनु चाहिँ पर्यो. अनि कतिलाई चाहिँ जस्तो संक्रमण हुन्छ है, अब संक्रमणमा आयो रुगा खोकी यो भाइरस संक्रमण वा अन्य श्वास प्रश्वास सम्बन्धी संक्रमण पछि चाहिँ दमको समस्या पनि बढ्न सक्छ. त्यसले गर्दाखेरि हामीले यो कतिवटा रुगा खोकी कति यो भाइरल के ज्वरो यस्तो यस्तो भन्छ नि कतिवटा तर साधारण रूपमा लिनु हुँदैन र योदेखि पनि जुन चाहिँ अस्थमाको रोगी अथवा दमको रोगी चाहिँ जोगिनु पर्यो. र धेरै शारीरिक परिश्रम गर्दा अब कोही मानिसहरूलाई दौडिँदा खेलकुद गर्दा वा धेरै शारीरिक काम गर्दा सास फुल्ने तथा दमको लक्षण पनि देख्न सक्छ. र अर्को चाहिँ भयो जस्तो कि रासायनिक पदार्थमा काम गर्ने ठाउँमा त धुलो मुलो त हुन्छै हुन्छ, धुलो हुन्छ, रसायन हुन्छ, यो पेन्ट ग्यास वा अन्य तिखोको गन्ध आउँछ नि कस्तो आफूलाई अब घाँटीमै ख्याप्पै समात्ने, त्यस्तो गन्धको लामो समयसम्म अब नजिकमा रहँदा पनि यो दमको समस्या चाहिँ बढ्न सक्छ.
0: हो नि हो नि. अब हामीले पनि हेर्छौँ नि अब रङहरू नयाँ घरमा रङ पचेर गयौँ भने त्यसको पनि कस्तो गन्ध आउँछ हामीलाई, त्यस्तो हुन्छ. यो चाहिँ रासायनिक पदार्थहरू हो नि त, यो अब केमिकल भनौँ न, यो रासायनिक पदार्थ चाहिँ हाम्रो शरीरभित्र श्वास प्रश्वास गर्दा चाहिँ गएपछि चाहिँ तपाईँको फोक्सोमा असर गर्छ, श्वास प्रश्वास गर्ने जुन चाहिँ नली छ त्यसमा असर गर्छ, अनि त्यसले गर्दा चाहिँ दम हुन सक्छ, अस्थमा हुन सक्छ है. अब त्यस्तै अब रासायनिक पदार्थको कुरा त गऱ्यौँ, यसमै म के जोड्न चाहन्छु भने अब जुन चाहिँ हामी शरीरमा लगाउँछौँ, हामी राम्रो शरीरबाट गन्ध आओस् होइन सुगन्धित होस् भनेर जुन चाहिँ पर्फ्युम लगाउँछौँ, पर्फ्युमहरू लगाउँछ, हजुर सबैले गर्छ. यो भयो जति पनि धुपहरू छ, अगरबत्तीहरू छ होइन, जति पनि स्प्रेहरू छ, अघि भनिहाले पेन्टहरू छ, या अन्य जति पनि तिखो गन्ध आउने,
1: हजुर
0: त्यस्तो तिखो गन्धले चाहिँ संवेदनशील व्यक्तिमा चाहिँ त्यो त्यो अब अचानक दमको समस्या सुरु गराउन सक्छ. अब दम चाहिँ जस्तै तिखो गन्धले यसले यो कारणले मात्रै दम हुन्छ भन्न सकिँदैन, विभिन्न कारणहरू छ. कोही मानिसमा धुलोले गर्दा दम हुनसक्छ, अस्थमा हुनसक्छ भनेदेखिको, कोही मानिसमा पर्फ्युमहरूले अगरबत्तीहरूले हुनसक्छ, कोही मानिसलाई तपाईँको जति पनि पर्यावरणमा जति पनि प्रदूषण भएको छ त्यसले हुनसक्छ. हरेक मान्छेमा अलग अलग कारणले समस्या बढाउँछ. सामान्य चाहिँ हामीले हेऱ्यौँ भने चाहिँ धुलोले, धुवाले, चिसो हावाले, ढुँडीले,
1: चिसो लाग्यो भने
0: जनावरको रौँले, प्रदूषणले, अनि व्यायामहरू गर्दा पनि हुन्छ, अनि तिखो गन्धले, अनि मौसम परिवर्तनहरू जस्ता कारणहरूले गर्दाखेरि चाहिँ मानिसलाई बेसी जस्तो अब दमको रोगी बनाएको छ भनौँ या त अस्थमा भएको छ भन्न सकिन्छ।
2: अहिले हामीले तपाईँलाई यो अस्थमा अथवा यो दमको रोग बारे त कुराकानी
1: हजुर हो नि, धेरै राम्रो मलाई खुलास्ता पारेर बताउनु भएछ।
2: यहाँ घाँटी चिलाएर मैले त पानी पनि लिएर पिउँदैछु,
1: होइन नि कान्छी माई दिदी, पानी पनि पिउनु पर्छ, चिया पनि पिउनु पर्छ।
0: चिया ल्याउनु भएको रहेछ नि यहाँ धनमाया दिदीले,
2: किन नदेखा
0: तपाईँले पानी भन्ने साथ यहाँ धनमाया दिदीले त्यो फ्ल्यास देखाउनु रहेछ।
1: चिया त बनाएर ल्याएको छु नि, यसो गीत सुन्दै रमाइलो गर्दै चिया पनि पिउनु पर्छ नि।
2: त्यसो भए यसो गरौँ न त,
1: हजुर
2: अब पानी पनि मैले पिएँ, अब तातो चिया निकाल्नुहोस्, तातो चियाको चुस्की लिँदै रमाइलो गीतको आनन्द लिँदै एकछिन मनोरञ्जन गरौँ न त।
1: हुन्छ हुन्छ, लु छोटे भाइ तपाईँ पनि चिया पिउनुहोस्।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो है। हामीले आज चाहिँ यहाँ धनमाया दिदीले हामीलाई यो अस्थमा सम्बन्धी दम सम्बन्धी जानकारी माग्नु भएको थियो। हामीले अब हामीले जानेको कुराहरू हामी उहाँलाई बताउँदैछौँ। अब यसमा चाहिँ हामीले धेरै कुराहरू बताइसक्यौँ, कुन कुन कारणले हुन्छ है, त्यही कुराहरू चल्दै थियो, कुन कारणले हुन्छ, कसरी हुन्छ, त्योहरू हुँदैछ। अनि यही कुरालाई अघि बढाउँ है, कान्छीमाया दिदी। अब अघि मैले भनेको थिएँ नि, अब सामान्यत मानिसहरूलाई एउटै कारणले चाहिँ दम बिमारी या त अस्थमा हुँदैन। कसैलाई धुरोले, कसैले धुवाले, कसैलाई चिसो हावाले हुन्छ, तिखो गन्धले, मौसम परिवर्तनले हुन्छ भनेर मैले भन्दै थिएँ। अनि त्यसैले नि धनमाया दिदी, कान्छीमाया दिदी, आफूलाई कुन कुराले चाहिँ दम बढाउन सक्छ भन्ने पहिचान गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। अब दमको आक्रमण हुँदा के हुन्छ भन्ने कुरा पनि बुझ्नु पर्यो है। दमको आक्रमण हुँदा अब सास फेर्ने नली अचानक बेसी साँघुरो हुन्छ, श्वासको नली र मांसपेशी खुम्चिने समस्या, सँगसँगै कफले पनि अब जाम गरेको हुन्छ नि त। अनि हावा जाने बाटोमा, सास प्रश्वास गर्ने बाटोमा चाहिँ अवरोध गर्न सक्छ भनेर चाहिँ बुझ्न पर्यो।
1: हजुर, हो त। त्यसरी नै चुल्ठे भाइ,
0: हजुर,
1: यहाँ धनमय बहिनीलाई फेरि अर्को कुरा बताइदिउँ।
0: हजुर,
1: यो हुन्छ नि, आस्थामा हुँदा अथवा दम हुँदा चाहिँ धेरै सास फेर्नु गाह्रो हुने, लगातार स्वास आवाज आउने, तपाईँलाई याद पनि भएको होला, कसै घरमा त हाम्रो बुढाबुढीहरू छ, कसैलाई भएको छ नि त, त्यसले गर्दा त्यो आवाज आइरहेको हुन्छ। अनि छेउको मान्छेलाई सुत्नुमा पनि असुविधा हुन्छ, उनीहरूलाई त असुविधा भयो भयो, तर स्याहार सुसार गर्नेलाई पनि असुविधा हुन्छ। अनि छाती पनि कसैको महसुस हुने र बोल्नु गाह्रो हुने, हिँडडुल गर्नु चाहिँ एकदमै गाह्रो हुने जस्तो समस्याहरू चाहिँ देखा पर्न सक्छ यो अस्थमामा। र ओठ वा अनुहार चाहिँ एकदम यसो हेर्दा निलो देखिने र अत्यधिक कमजोरी हुने वा बेहोस हुने अवस्था आयो भने चाहिँ हामीले घरमा राखिरहनु हुँदैन, तुरन्त अस्पताल दुगुराइहाल्नु पर्यो, अनि त्यस्तो सहारा चाहिँ लिइहाल्नु पर्यो, अस्पताल चाहिँ दुगुराइहाल्नु पर्यो,
2: हो नि। र कान्छीमाई दिदी, चुल्ठे भाइ, तपाईँहरूले यो दम अथवा अस्थमाको रोग सम्बन्धी धेरै राम्रोसँगले कुरा बताउनु भयो है, जानकारी दिनुहुँदैछ। र धेरै कुरोले गर्दा नै यो आस्थामाको शिकार हुँदो रहेछ। यसलाई चाहिँ अब कस्तो प्रकारले उपचार गर्न सकिन्छ, के कस्तो प्रकारले निको गर्न सकिन्छ, त्यो पनि बताइदिनुहोस् न।
0: विशेष गरी चाहिँ यो दमलाई चाहिँ साधारण रूपमा हेर्दाखेरि चाहिँ यो दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सकिन्छ है। सही उपचार पाएपछि चाहिँ दम भएको धेरै मानिसहरूले सामान्य जीवन बिताउन सक्छन् अनि आफ्नो दैनिक काम तथा शारीरिक गतिविधि गर्न सक्छन्। अब दम भयो भन्दामै ओछ्यान लाग्नुपर्छ, सुतेको सुतै गर्नुपर्छ, केही काम गर्न सक्दैन भन्ने चाहिँ होइन, तर हामीले यसलाई निगरानी चाहिँ गर्नुपर्छ। अब हेर्नु पर्यो नि त, उपचार गर्दा चाहिँ हामीले अघि कान्छीमाया दिदीले भने जस्तै हामीले अस्पताल लानु पर्यो है, उपचार गर्नु पर्यो, व्यक्तिको उमेर कति छ है, लक्षणको मात्रा कति छ, दम कति नियन्त्रणमा छ भन्ने कुरा अनुसार यो चिकित्सकले निर्धारण गर्छन्। पहिला लानु पर्यो, उहाँले निर्धारण गर्नुहुन्छ, अनि त्यस पछाडि चाहिँ उहाँहरूले के गर्नुपर्ने, कसो गर्नुपर्ने चाहिँ चिकित्सकले बताउनुहुन्छ। अब त्यसमा अहिलेसम्म देखेको भनौँ न, हामीले देखेको चाहिँ के छ भने एउटा इनहेलर भन्छ नि है, दमको उपचारमा यसरी इनहेलर लाउने, मुखमा फिस फिस गरेर क्या लाउँछ नि, हजुर हजुर, यो इनहेलरको पनि धेरै महत्व छ। दमको उपचारमा चाहिँ कस्तो हुन्छ भने इनहेलरबाट चाहिँ औषधि सिधै फोक्सोमा, श्वास नलीमा पुग्छ, अनि त्यो औषधि पुगेपछि त्यो औषधिले काम गर्छ। अनि यो प्राय प्राय तपाईँहरूले अस्थमाको जति पनि रोगीहरू देख्नुहुन्छ, उहाँहरूले इनहेलर प्रयोग गरेको देख्नुहुन्छ होला नि, होइन? यो चाहिँ आफैले मनज्ञानी चाहिँ गर्नु भएन, तर चिकित्सकको सल्लाह अनुसारले लिनु पर्यो।
2: हजुर हजुर।
0: अब यो इनहेलरको कुरा गर्दाखेरि यो दुई प्रकारको औषधि प्रयोग हुन्छ,
2: होइन? हजुर हजुर, के होला?
0: रिलिभर इनहेलर भन्छ, यो दमको या अस्थमाको लक्षण आएको बेलामा श्वास नली खोल्न मदत गर्छ रिलिभर इनहेलरले चाहिँ। अर्को हुन्छ कन्ट्रोलर अथवा प्रिभेन्टर इनहेलर, यो चाहिँ के हो भनेदेखिको श्वास नलीको जति पनि त्यो सुन्निएको जस्तो हुन्छ नि, त्यो सुजन कम गर्न अनि भविष्यमा अस्थमाको दमाको आक्रमण हुने जोखिमबाट घटाउनमा यो कन्ट्रोलर प्रिभेन्टर इनेलर प्रयोग गरिन्छ। यसमा चाहिँ अब यो दुई प्रकारको छ होइन, तर यो दुई प्रकारको चाहिँ यो म आफै उपचार गर्छु भन्नु चाहिँ
1: भएन,
0: यो चाहिँ डाक्टरको परामर्श अनुसार चिकित्सकको परामर्श अनुसारले उहाँहरूले लेखेर दिनुहुन्छ अनि मात्र प्रयोग गर्ने।
1: वा
0: त्यो दमा नभएर कोही बेला हामीलाई रुगा खोकी लाग्छ,
1: त्यति
0: बेला नाक बन्द हुन्छ, चिसो लाग्छ, कफ हुन्छ, त्यसले पनि भएको हुन सक्छ, यो दीर्घकालीन नहुन पनि सक्छ। त्यही कारण चाहिँ चिकित्सकको सल्लाह बिना इनहेलर सुरु गर्न चाहिँ ठिक होइन। अनि इनहेलर प्रयोग गर्दा अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भनेदेखि, कतिजना चाहिँ भन्छ नि त इनहेलर लगाएपछि एकदम गम्भीर रूपमा मात्रै इनहेलर प्रयोग गर्नुपर्छ औषधि हो भन्ने चाहिँ गलत धारणा पनि छ। वास्तवमा चाहिँ यो इनहेलर चाहिँ यस्तो गम्भीर अवस्थामा मात्रै लाउने होइन, तर दम नियन्त्रण गर्न, अस्थमा नियन्त्रण गर्न चाहिँ इनहेलर चाहिँ एकदमै प्रभावकारी उपचार मध्ये चाहिँ एउटा हो भनेर चाहिँ बुझ्नु पर्यो। अब कतिजनाले चाहिँ इनहेलर लायो ला अब उसको त एकदमै रोग चाहिँ गम्भीर अवस्थामा पुगेको रहेछ भनेर बुझ्छन्, तर इनहेलर चाहिँ त्यही भन्छ कि हामी चिकित्सकको सल्लाह बिना डाक्टरको सल्लाह बिना चाहिँ यो प्रयोग गर्नु चाहिँ हुँदैन कुनै पनि दबाई।
1: अब यो इनहेलर सुरु गर्ने, बन्द गर्ने, डोज परिवर्तन गर्ने आफ्नो खुसीले हुँदैन नि त,
0: यो
1: चाहिँ एकदम डाक्टरको सरसल्लाहमा गर्नु पर्यो। अनि इनहेलर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरो के छ भन्दा, कतिपय अब मानिसहरूले इनहेलर भनेको धेरै गम्भीर रूपमा मात्र प्रयोग गर्ने भनेर यहाँ चुल्ठे भाइले भन्यो, अनि त्यही अनुसार अब हामीले डाक्टरको पासमा गयो, डाक्टरलाई देखायो पछि त थाहा हुन्छ ए यो चाहिँ गम्भीर रहेछ अथवा यो अलिक ठिकैको रहेछ भनेर होइन। अनि आफ्नो खुसीले चाहिँ गर्दाखेरि चाहिँ अब आफ्नो खुसीले चाहिँ कहिले पनि हामीले दबाई पानीको प्रयोग चाहिँ नगरेकै राम्रो,
2: जति सक्दो
1: डाक्टरको सरसल्लाहमा चाहिँ हामीले यो दबाईहरू चाहिँ लिने काम चाहिँ गर्नु पर्यो।
2: राम्रो कुरा हो नि कान्छीमा दिदी।
1: अनि अर्को कुरो, डाक्टरले सिकाएको सही तरिकाले चाहिँ हामीले इनहेलर गर्दा पनि सही तरिकाले गर्ने, औषधि सकिनु अघि नै अर्को औषधिको व्यवस्था गर्ने, त्यो पनि आफ्नो खुसीले होइन डाक्टरकै सरसल्लाहमा गर्ने।
2: र यसरी दम भएको मानिसले चाहिँ घरमा के को सावधानी चाहिँ अप्नाउनु पर्छ, चुल्ठे भाइ बताउनुहोस् न।
0: अब हामीले अघिदेखिको यहाँ कान्छीमा दिदीले मैले भन्दैछु है, विशेष गरी चाहिँ दमको बिमारीले घरमा सावधानी अप्नाउनु पर्ने चाहिँ धुलोबाट बाँच्नु पर्यो है। घर सफा गर्दा धुलो उडाउने भन्दा सम्भव भएसम्म भिजेको कपडाले सफा गर्नु राम्रो हुन्छ, धुलो उड्न नदिने। धुलो त सिधै तपाईँको नाकबाट मुखबाट सिधै श्वास प्रश्वासमा जान्छ नि त है,
1: अनि
0: हो धुवाबाट पनि टाढा बस्ने, धुवाहरूबाट एकदमै टाढो बस्ने। अब कतिलाई गलत आदत हुन्छ, नराम्रो आदत हुन्छ, चुरोट पिउने हुन्छ, योहरू नपिउने, योहरू छोड्नु पर्यो है। सुर्तीहरू लिनु भएन, आगोको धुवा तथा अन्य धुवाबाट पनि टाढो बस्नु पर्यो होइन। अब ढुँडीहरू पनि नियन्त्रण गर्ने, त्यो ढुँडीहरू पनि सिधै अब श्वास प्रश्वास गर्ने नलीमा जानु भएन है। घरको भित्तामा वा कोठामा ढुँडी लागेको अवस्था छ भने त्यसलाई हटाउने र कोठा चाहिँ एकदमै हावादार राख्नु पर्यो। अब चिसो मौसममा पनि एकदमै सावधानी अप्नाउनु पर्छ यो अस्थमाको बिमारीले, अनि चिसो हावाले चाहिँ फेरि समस्या बढ्न सक्छ। विशेष गरी बिहान बेलुकी आफूलाई न्यानो राख्नु पर्यो होइन, संक्रमणहरूबाट बाँच्नु पर्यो। रुगा खोकी श्वास प्रश्वास सम्बन्धी संक्रमणहरू हुन्छ, हामीलाई रोग लाग्छ, त्यसबाट पनि बाँच्नु पर्यो नि। हात सफा राख्ने अनि विशेष गरी आवश्यक स्वास्थ्य सल्लाह चाहिँ लिइराख्नु पर्यो।
1: अनि
0: व्यायामहरू यदि गर्दैछन् भने पूर्ण रूपमा बन्द नगर्ने। अब कतिजनाले चाहिँ भन्छ नि अब दम भएको अस्थमा भएको व्यक्तिले चाहिँ व्यायाम नै गर्नु हुँदैन भन्छ, त्यो भूल धारणा हो होइन, भूल धारणा हो। अब दम भएको व्यक्तिले व्यायाम गर्न सक्छ, तर दम नियन्त्रणमा राखेर चिकित्सकको सल्लाह अनुसारले चाहिँ शारीरिक गतिविधि गर्न सकिन्छ, व्यायाम गर्न सकिन्छ है, त्योहरू चाहिँ गर्न सकिन्छ।
2: र कान्छीमा दिदी, चुल्ठे भाइ,
1: हजुर,
2: अब तपाईँहरूले यो दम अथवा आस्थामाको रोग सम्बन्धी तपाईँहरूले बताउनु हुँदैछ है, राम्रो जानकारी दिनुहुँदैछ। र यो दम अथवा आस्थामा भएको व्यक्तिले चाहिँ खानपानमा चाहिँ के कुरोमा चाहिँ ध्यान दिनुपर्छ होला?
1: यो दमको कुनै एउटा विशेष खाना खाएर निको हुने प्रमाणित उपचार त छैन धनमाय बहिनी।
2: ज्यू,
1: सन्तुलित खाना खानु पर्यो, पर्याप्त पानी पिउनु पर्यो र स्वस्थ शरीरको तल कायम राख्नु चाहिँ एकदमै उपयोगी हुन्छ है। कोही मानिसहरूमा चाहिँ विशेष खानाबाट एलर्जी भएर दमको समस्या बढ्न सक्छ भने यस्तो खाना पहिचान गरी चिकित्सकको सल्लाह चाहिँ लिनु पर्यो। कुन चाहिँ खानाले चाहिँ आफूलाई बिसाउँदैछ त्यो अनुसारले चाहिँ सरसल्लाह गर्नु पर्यो।
2: र चुल्ठे भाइ, यो दम हुँदा चाहिँ नि अथवा अस्थमाको रोग लागेपछि चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरोमा चाहिँ के कुरोमा चाहिँ ध्यान दिनुपर्छ होला?
0: अब विशेष गरी चाहिँ दमलाई चाहिँ अब हामीले कन्ट्रोल गर्न सक्छौँ, तर यो दीर्घकालीन रोग हो, यो विषयमा पनि बुझ्नु पर्यो होइन। जति सक्दो चाहिँ आफ्नो खुसी गरेर औषधि लिनु भएन, चिकित्सकको सरसल्लाह लिनु पर्यो। अनि विशेष गरी दमलाई चाहिँ लुकाउनु भएन क्या, हामीले प्राय प्राय धेरै रोगहरू हामी लुकाउने गर्छौँ, दमलाई लुकाएर राख्ने रोग चाहिँ होइन। समयमै पहिचान गरेर चिकित्सकले जुन इनहेलरको प्रयोग गर्नु, जुन चाहिँ दबाईको प्रयोग गर्नु भन्नुहुन्छ, त्यो दबाईको प्रयोग गर्ने, उपचार नियमित रूपमा उपचार लिने, अनि यो दमलाई चाहिँ नियन्त्रणमा राख्न सकिन्छ। अनि आस्थामा भएको रोगीले आफ्नो जीवन साधारण अरू सरह राम्रोसँगले जिउन सक्छ है। अब तपाईँले तपाईँको छिमेकीलाई पनि त्यही हिसाबले भनिदिनु पर्यो, सुझाव दिनु पर्यो। अब यो चाहिँ तपाईँले जति पनि सुन्नुभयो त्यो चाहिँ अब छिमेकीलाई भन्नुपर्ने बेला आएको छ है।
2: हजुर हजुर, ठिकै, एकदमै राम्रो कुरा बताउनु भयो कान्छीमाई दिदी, छुल्टे भाइ। यो सबै कुरो नै बुझे र अब सबै बुझेको कुरोहरू बिमारीलाई गएर चाहिँ बताइदिनु पर्यो।
1: लौ त चुल्ठे भाइ, धनमाय भाइ नि खुसी लाग्यो हो नि बुझ्नु भएछ। र अब कुरा गर्दा गर्दै गीत सुनौँ भनेको त समय पो भएछ, के घरतिर त लाग्नु पर्यो
2: समय भयो भनेपछि त अब सभाबाट त घरतिर लाग्नु पर्यो नि। लु तिनजना सँगै जाउँ त,
1: लु चियाको बोतल बोक्नु,
0: हजुर हजुर, फ्ल्यास पनि बोक्नुहोस्।
2: हुन्छ हुन्छ,
0: कान्छी भाइ दिदी, धनमाय दिदी, जाउँ सँगै जाउँ।
1: चुल्ठे भाइ त्यो लट्ठी ल्याउनुहोस्।
0: हुन्छ।
3: QR कोड स्कैन करो, 5000 का कैशबैक पाओ। वाह, दिन बन गया।
4: UPI पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है।
5: RBI कहता है,
4: जानकार बनिए, सतर्क रहिए।
6: अब सुन्नुहोस् मौसम बारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बंगालका हिमालय क्षेत्रहरू जस्तै कतिपय जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको छ। दार्जिलिङ जिल्लाका कतिपय स्थानहरूमा 20 सेन्टिमिटरसम्मको भारी वर्षा हुने सम्भावना गरिएको छ। अन्य जिल्लाहरू जस्तै कालेबुङ, जलपाइगुडी अनि अलिपुरद्वार आदि स्थानहरूमा पनि भारी वर्षा हुने सम्भावना गरिएको छ। अब प्रस्तुत छ आकाशवाणीको गान्तोक केन्द्रबाट सम्प्रसारित समाचार।

सिक्किम नेवा गुथीको तत्वावधानमा आयोजित राज्य स्तरीय इन्द्रजात्रा समारोह 2026 पूर्वार्धको कार्यक्रम अन्तर्गत आज गान्तोकस्थित भानु उद्यानमा कुमारी पूजा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भयो। सांस्कृतिक महत्व बोकेको उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने वहाँले पूजामा सहभागी भई सिक्किमको शान्ति, सुरक्षा, समृद्धिका साथै सम्पूर्ण जनताको कल्याणको कामना गर्दै प्रार्थना गर्नुभयो। मुख्यमन्त्रीले विधिवत रूपमा रथको पूजा गरे पश्चात भानु उद्यानबाट रथ जात्राको शुभारम्भ गरियो। कार्यक्रममा मुख्यमन्त्री तामाङ लगायत सिक्किम सरकारका मन्त्री अरूण कुमार उप्रेती, राजु बस्नेत, पूरण कुमार गुरूङ, पिन्चोनाम ग्याल लेप्चा आदिको पनि उपस्थिति रहेको थियो। सिक्किमले 26 र 27 सेप्टेम्बर 2026 उद्यमशीलता, लगानी, नवाचार र सीमान्त क्षेत्रको विकास सम्बन्धी चारवटा प्रमुख राष्ट्रिय मञ्चहरूको आयोजना गर्न लागेको छ। दुई दिनसम्म चल्ने यस कार्यक्रम अन्तर्गत रम्फूको माझीटार स्थित सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा चारवटा स्टार्टअप समिट आयोजना हुनेछन्। निर्धारित सम्मेलनहरूमा हिमालयन इन्वेस्टर्स मीट 2026, नर्थ इस्ट एन्टरप्रेनर्स डायलग 2026, नीति आयोग फ्रन्टियर रिजन प्रोग्राम र चौथो एन्टरप्रेनर्स मीट समावेश छन्। दुई दिने यस कार्यक्रमले पूर्वोत्तर राज्यहरू र देशका अन्य भागहरूबाट लगानीकर्ता, उद्यम पूँजी निधि, पारिवारिक कार्यालय, कर्पोरेट संस्था, स्टार्टअप उद्यमी, सरकारी निकाय, नीति निर्माताहरू र पारिस्थितिकी तन्त्र संस्थानहरूलाई एकै ठाउँमा ल्याउनेछ। यसले स्टार्टअपहरूलाई लगानीकर्ता र उद्योग जगतसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने, सम्भावित साझेदारीको खोजी गर्ने, बजारको आवश्यकता बुझ्ने तथा यस क्षेत्रभन्दा बाहिरका सञ्जालहरूसँग जोडिने अवसर प्रदान गर्नेछ। मुसलधारे वर्षासँगै भएको गम्भीर पहिरोपछि गेजिङ जिल्लाको रिम्बीमा व्याप्त अवस्थाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। वहाँले जनताको सुरक्षा र कल्याण सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, स्थितिमाथि नजिकबाट निगरानी राख्न र आवश्यक उपायहरू अपनाउन सम्बन्धी निर्देशन दिइएको छ। श्री तामाङले बासिन्दाहरूलाई सतर्क रहन, आधिकारिक सल्लाहहरू पालना गर्न र एकअर्कालाई सहयोग गर्न आग्रह गर्नुभयो। गेजिङ जिल्ला अन्तर्गत युक्सम ताशिदिङ निर्वाचन क्षेत्रको रिम्बी सिङ्लिताम गाउँमा केही समयदेखि गइरहेको पहिरोले उग्र रूप लिएपछि एउटा गाउँ नै पूर्ण रूपमा प्रभावित भएको छ। उक्त पहिरोले सरकारी सम्पत्तिदेखि स्थानीय नागरिकहरूका घर, जग्गा जमीन आदिलाई नोक्सानी पुर्याइरहेको छ। धेरै परिवार हिजो रातिदेखि अझ प्रभावित भएका छन्। अविरल वर्षाका कारण रिम्बीदेखि योक्समतर्फ जाने सड़क मार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। स्थानीय नागरिकहरूले घर, जग्गा जमीन र जीवनभरि कमाएको सम्पत्ति छोडेर गाउँबाट नै विस्थापित हुनु परेको गुनासो पनि पोखाएका छन्। सिक्किम सरकारको कृषि विभागले बागवानी विभागसँगको सहकार्यमा आज लिङ्ताममा भाइब्रेन्ट भिलेज प्रोग्राम अर्थात जीवन्त ग्राम कार्यक्रम

0: दुई अन्तर्गत तालिम तथा सामग्री वितरण कार्यक्रम आयोजना गर्यो। वाइब्रेन्ट विलेजहरूमा कृषि तथा बागवानी गतिविधिहरू र जीविकोपार्जनका अवसरहरूलाई सुदृढ बनाउँदै यस कार्यक्रमका विभिन्न पक्ष पहल र उपलब्ध लाभहरूबारे कृषक समुदायलाई जानकारी तथा जागरूक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। साथै यसले वाइब्रेन्ट विलेजहरूमा सरकारी पहलहरूको प्रभावकारी कार्यान्वयनका लागि कृषि तथा बागवानी विभाग, पञ्चायती राज संस्थाहरू, स्थानीय समुदाय र युवाहरू बीचको समन्वयात्मक प्रयासको महत्वमाथि पनि जोड़ दियो। टीम सिक्किमले 22 24 सेप्टेम्बरसम्म बिहारको पटनाको कंकरबागस्थित पाटलीपुत्र स्पोर्ट्स कम्प्लेक्समा आयोजित 37 पूर्वी क्षेत्र जुनियर एथलेटिक्स च्याम्पियनशीप 2026मा आफ्नो अभियानको समापन गर्दै 2 स्वर्ण र 3 कांस्य पदक सहित 5 पदकहरू प्रभावशाली रूपमा जित्यो। सिक्किम एथलेटिक्स संघको तत्वावधानमा सिक्किमको प्रतिनिधित्व गर्दै युवा खेलाड़ीहरूले पूर्व क्षेत्रभरिका प्रतिस्पर्धीहरू विरूद्ध बलियो प्रदर्शन गर्दै अण्डर 20 श्रेणीमा पदक जितेका हुन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: को क्रममा यहाँलाई सुनाइरहेछौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। आज 6:50 सुनाउनेछौँ प्रादेशिक समाचार। 7 कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ लोकभाकाका गीतहरू सचिन गुरुङको आवाजमा। 7:15 सुनाउनेछौँ कार्यक्रम सुरसङ्गम, सुन्नुहुनेछ केही आधुनिक गीतहरू प्रतीक प्रधानको आवाजमा। 8 सुनाउनेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि एउटा विशेष कार्यक्रम, विषय छ स्वच्छ भारत मिसन। 8:45 सुन्नुहुनेछ समाचार सन्ध्या। 9:15 सुन्नुहुनेछ कार्यक्रम स्पटलाइट। 10 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलिको हाम्रो बिहानी प्रसारण सुरु हुनेछ 6:20 बिहानीको भक्ति कार्यक्रम अर्चना सुनाउनेछौँ 6:30। 7:05 कार्यक्रम शुभ प्रभात। 7:15 सुनाउनेछौँ नेपाली भजन वरुण रसाइलीको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुनाउनेछ कार्यक्रम रङबिरङको संसार। 8:45 सुनाउनेछौँ कार्यक्रम योजना, विषय छ दिनदयाल ग्राम ज्योति योजना। 9:02 सुन्नुहुनेछ हिन्दी गजल आशा भोसलेको स्वरमा। 9:30 सुन्नुहुनेछ कालु सिंह रहणपेलीद्वारा लिखित नाटक, विषय छ टिस्टा रङ्गीत। 10:02 कार्यक्रम हलो खर्साङ। दिउँसो 12:05 प्रस्तुत गर्नेछौँ फरमाइसी कार्यक्रम तपाईँको अनुरोधमा। अनि 12:30 रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 3:20 छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4 प्रस्तुत गर्नेछौँ कार्यक्रम हिन्दू सिकौँ। 4:30 प्रस्तुत गर्नेछौँ कार्यक्रम शिक्षा ज्योति। 5:05 सुनाउनेछौँ कार्यक्रम जय जवान। 5:30 छ कार्यक्रम खरसाङ कलिङ अल चिल्ड्रेन। 6:10 प्रस्तुत गर्नेछौँ कार्यक्रम किचन वाणी। 7 सुनाउनेछौँ साप्ताहिक कार्यक्रम डाक पुतली। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानमाथि एउटा विशेष कार्यक्रम, विषय छ खेलो इन्डिया। 9:15 स्पटलाइट। अनि 10 अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, यो त थियो आज अनि भोलिका कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार आगामी उत्तर बङ्गालका हिमाली क्षेत्रहरू साथै कतिपय जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको छ। दार्जिलिङ जिल्लाका कतिपय स्थानहरूमा 20 सेन्टिमिटरसम्मको भारी वर्षा हुने सम्भावना गरिएको छ। अन्य जिल्लाहरू जस्तै कालेबुङ, जलपाइगुडी अनि अलिपुरद्वार आदि स्थानहरूमा पनि भारी वर्षा हुने सम्भावना गरिएको छ। मौसम विभागको सूचनाअनुसार भारी वर्षासितै तेज गतिमा चल्ने हावा अनि बिजुलीको गडगडाहटले कतिपय स्थानहरूमा क्षति पुर्याउन सक्ने सम्भावना गरिएको छ। मौसम विभागले यस प्रकारका परिस्थितिसित सजग रहन सर्वसाधारणलाई सूचित गरेको छ। दार्जिलिङको आज अधिकतम तापक्रम 17 दर्ता गरेको थियो भने न्यूनतम तापक्रम 16 रहेको छ। कालेबुङ जिल्लाको अधिकतम तापक्रम 22 अनि न्यूनतम तापक्रम 19 रहेको छ भने यसरी नै खरसाङको अधिकतम तापक्रम 22 अनि न्यूनतम 19 रहेको छ। सिलगढीको अधिकतम तापक्रम 27 न्यूनतम 24 छ भने मिरिकको अधिकतम तापक्रम 21 अनि न्यूनतम तापक्रम 18 रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पनिरको नाममा बेचिने एनालग उत्पादहरूको निर्माण र बिक्रीमा देशभरि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। पूजा अवधि यात्रीहरूको बढ्दो भिडलाई मध्यनजर गर्दै दक्षिण पूर्व रेलवेले दुईवटा पूजा स्पेसल ट्रेन चलाउने निर्णय लिएको छ। उत्तर बङ्गालका गैर सञ्चालित चिया बगानहरूलाई पुनः सुरु गर्ने विषयलाई लिएर आज सिलगढी स्थित श्रमिक भवनमा महत्त्वपूर्ण बैठक सम्पन्न भयो। लगभग एक वर्षको अन्तरालमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको बैठक आज सम्पन्न भएको छ अनि हिजो रातभरि परेको लगातार वर्षाको कारण आज बिहान तग्दा क्यान्टिमेन्ट अस्पतालमा पहिरो खस्दा अस्पतालभित्र रहेका बिरामीहरू भाग्यले बाँचेका छन्। अब समाचार विस्तारमा। भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पनिरको नाममा बेचिने एनालग उत्पादहरूको निर्माण र बिक्रीमा देशभरि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। प्राधिकरणले एक अधिसूचनामा भनेको छ कि डेयरी सन्दर्भमा एनालग श्रेणी अन्तर्गत लाइसेन्स प्राप्त वा पञ्जीकरण उत्पादहरूको नाम लेबल वा प्रचारमा अब पनिर शब्दको प्रयोग गर्न पाउने छैन। प्राधिकरणले एनालग पनिरसित सम्बन्धित नियमहरूमा परिवर्तनको प्रस्ताव गरेको छ। यसको उद्देश्य उत्पादहरूको प्रकृति र यसमा प्रयोग गरिने सामग्रीबारे उपभोक्ताहरूलाई भ्रमित हुनबाट रोक्न त्यस्ता उत्पादहरूको निर्माण र बिक्रीमा प्रतिबन्ध लगाउनु हो। प्राधिकरणले यो प्रस्ताव खाद्य सुरक्षा तथा मापदण्ड बिक्रीमा निषेध तथा प्रतिबन्ध नियमावली 2011 संशोधन अन्तर्गत गरेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देशसेवाको मन्त्र र सेवा तथा सुशासन प्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणका साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा संकल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामीले कुरा गरिरहेका छौँ प्रधानमन्त्री नरेन्द्र मोदीको आयुष्मान भारत योजनाबारे। यस अभियानले देशका गरिब परिवारहरूलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचार प्रदान गरिन्छ। यसले देशका करोडौँ गरिब परिवारहरूलाई ठूलो राहत मिलेको छ। यसबारे हाम्रो संवाददाताको थप रिपोर्ट।
2: प्रधानमन्त्री नरेन्द्र मोदीले देशका गरिब वर्गको कल्याणका लागि 2018 आयुष्मान भारत योजनाको थालनी गर्नुभएको थियो। गरिब परिवारलाई गम्भीर बिमारीको अवस्थामा 5 लाख रुपियाँसम्मको निशुल्क उपचार एउटा क्रान्तिकारी कदम थियो। स्वास्थ्य सुविधासम्म गरिबहरूको पुग यसले सुनिश्चित गरेको छ। विगत 8 वर्षहरूमा यस योजनामा देशका झन्डै 60 करोड लाभार्थीहरू कभर गरिएका छन्। यसमध्ये 13 करोडले 5 लाख रुपियाँसम्मको निशुल्क चिकित्सा प्राप्त गरिसकेका छन्। यस योजनामा 39,000 भन्दा बढी सरकारी र निजी अस्पतालहरूलाई इम्प्यानल गरिएको छ। यसका लागि सरकारले 2 लाख करोड रुपियाँ बराबरको राशि खर्च गरिसकेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले पण्डित दीनदयाल उपाध्यायलाई एकात्म मानववादको प्रणेता, राजनीतिक कर्मयोगी, राष्ट्रभक्त अनि पथ प्रदर्शक बताउनुहुँदै सादर नमन गर्नुभयो। पण्डित दीनदयाल उपाध्यायको जन्म 25 सेप्टेम्बर 1916 उत्तर प्रदेशको मथुरा जिल्लाको नगला चन्द्रभानमा भएको थियो। उहाँ राष्ट्रिय स्वयंसेवक सङ्घका प्रचारक थिए अनि भारतीय जनसङ्घका प्रमुख सङ्गठनकर्ता तथा विचारकहरूमा सामेल थिए। उहाँले राष्ट्र धर्म पत्रिकाको प्रकाशनमा पनि महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो। पूजा अवधि यात्रीहरूको बढ्दो भिडलाई मध्यनजर गर्दै दक्षिण पूर्व रेलवेले दुईवटा पूजा स्पेसल ट्रेन चलाउने निर्णय लिएको छ, जसमा सान्तरागाछी दिघा अनि सालिमार खुर्दा रोडबीच विशेष ट्रेन सामेल छ। रेलवेले आज दुई ट्रेनहरूको समय तालिका जारी गरेको छ। रेलवे अनुसार सान्तरागाछी दिघा पूजा स्पेसल 13 अक्टोबरदेखि 13 नोभेम्बरसम्म प्रत्येक मङ्गलबार अनि शुक्रबार चल्नेछ। यो ट्रेन सान्तरागाछीदेखि बिहान 9:10 प्रस्थान भएर दिउँसो 12:45 दिघा पुग्नेछ भने दिघा सान्तरागाछी पूजा स्पेसल यसै अवधिमा मङ्गलबार अनि शुक्रबार दिउँसो 1:10 दिघाबाट प्रस्थान गरेर बेलुकी 4:50 सान्तरागाछी पुग्नेछ। यसै गरी शालिमार खुर्दा रोड पूजा स्पेसल 12 अक्टोबरदेखि 9 नोभेम्बरसम्म प्रत्येक सोमबार चल्नेछ भने खुर्दा रोड शालिमार पूजा स्पेसल 13 अक्टोबरदेखि 10 नोभेम्बरसम्म प्रत्येक मङ्गलबार चल्नेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एआइआर न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। उत्तर बङ्गालका गैर सञ्चालित चिया बगानहरूलाई पुनः सुरु गर्ने विषयलाई लिएर आज सिलगढी स्थित श्रमिक भवनमा महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको अध्यक्षता श्रम विभागका प्रभारी मन्त्री अर्जुन सिंहले गर्नुभयो। बैठकमा दार्जिलिङका लोकसभा सांसद राजु विष्ट समेत सम्बन्धित अधिकारी अनि हितधारकहरूको उपस्थिति रहेको थियो। बैठकमा बन्द चिया बगानलाई चाँडै सञ्चालन गर्ने विषयमा चर्चा भयो।
3: मन्त्री अर्जुन सिंहले भन्नुभयो, चिया बगान प्रबन्धनको लापरवाही कुप्रबन्धन लामो समयसम्म जिम्मेवारीको निर्वहनलाई जारी राखिने छैन। उहाँले सबै गैर सञ्चालित चिया बगानहरूलाई फेरि खोल्नका लागि ठोस कदम उठाउने निर्देश दिनुभयो। बैठकमा भनिएको छ, चिया बगानहरूलाई फेरि शुरू गर्ने प्रक्रियामा श्रमिकहरू, स्थानीय हितधारकहरू, सरकार अनि वित्तीय संस्थानहरूसित समन्वित चर्चा गरिनेछ। यसको उद्देश्य श्रमिकहरूको हितको रक्षाको साथ चिया बगानका लागि आर्थिक रूपले टिकाउ व्यवस्था तयार गर्नु हो। यसै सन्दर्भमा सांसद राजु विष्टले भन्नुभयो, दार्जिलिङ पहाड तराई अनि डुवर्सका चिया बगानहरू लामो समयदेखि उपेक्षा अनि निष्क्रियताका कारण प्रभावित भइरहेको छ। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारी अनि श्रम मन्त्री अर्जुन सिंहको यो कदमको स्वागत गर्दै भन्नुभयो, चिया बगानहरूको पुनरुद्धारबाट हजारौं श्रमिकहरू अनि उनीहरूका परिवारहरूको आजीविका तथा सम्मान बहाल गर्न सहयोग मिल्नेछ। प्रादेशिक समाचार
1: लगभग एक वर्षको अन्तरालमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको बैठक आज सम्पन्न भएको छ। बैठक राज्य सरकारद्वारा मनोनित प्रशासक स्मृति रञ्जन महन्तीको आह्वानमा भएको हो। बैठकमा जिटिएका निर्वाचित 29 जना सभासदहरूको उपस्थिति रहेको थियो। आज बिहान लगभग 3:30 तक्दा क्यान्टोन्मेन्ट अस्पतालमा पहिरो खस्दा अस्पतालभित्र रहेका बिरामीहरू भाग्यले बाँचेका छन्। पहिरोको कारण एकजना बिरामीका क्रुवा भग्नावशेषमा पुरिएका थिए। उद्धार टोलीले उनलाई सकुशल बाहिर निकालेर उपचारको लागि आज बिहान दार्जिलिङ अस्पताल पठाएको थियो। घटनालाई लिएर क्षेत्रका सांसद राजु विष्टले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको लागि प्रार्थना गर्नुभएको छ। सांसदले तक्दा र सम्पूर्ण रङ्ले रङ्लेट क्षेत्रका जनताको साथमा दृढतापूर्वक उभिएको पनि बताउनु भएको छ। बिहिबारदेखि निरन्तर परेको भारी वर्षाका कारण रिम्बिक लोदमा समष्टिको जनजीवन प्रभावित बनेको छ। रातभरि परेको वर्षाका कारण दिल्पा निवासी मिङमा शेर्पाको घर पहिरो ले पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ। घरको माथिल्लो भागबाट पहिरो झरेपछि घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। फुवागढी उच्चतर माध्यमिक विद्यालयमा हिजो रातिदेखि अविरल परेको वर्षाको कारण कक्षा कोठामा पानी पोसेर अवस्था बेहाल बनाएको छ। 70 को दशकमा नै स्थापित फुवागढी उच्चतर माध्यमिक विद्यालयको भवनको अवस्था नाजुक बनेको छ भने वर्षाले गर्दा विद्यालयको पुरानो भवन जीर्ण बनेको छ, जुन कुनै पनि समय भवन ढल्न सक्ने अवस्थामा देखिएको छ। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष विमल गुरुङले आज मिरिकको भ्रमण गर्नुभयो। यस क्रममा उहाँले पार्टीका प्रतिनिधि तथा समर्थकहरूलाई भेट गर्नुभयो। पार्टीको 20 औं स्थापना दिवस अर्को महिना 7 तारिक दार्जिलिङमा आयोजित हुनेछ। यस विषयमा गुरुङले यसपल्टको स्थापना दिवस ऐतिहासिक हुने बताउनुभयो। यसका साथै उहाँले मिरिकमा जेएनजी पुस्ताका प्रतिनिधिहरूसँग पनि भेट गरी मिरिकको विविध समस्याहरू

0: प्रादेशिक समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम लोकलहरी, जस अन्तर्गत सुनाउनेछौँ केही लोकफाकाका गीतहरू सचिन गुरुङको आवाजमा।

श्रोताहरूले अहिले सुन्नुभयो लोक लहरी कार्यक्रम अन्तर्गत सचेन गुरुङको आवाजमा यी मिठा लोक भाकाका गीतहरू। श्रोताहरू, अबको क्रममा प्रस्तुत छ कार्यक्रम सुर सङ्गम। सुनाइरहेका छौँ प्रतीक प्रधानको स्वरमा केही आधुनिक गीतहरू।

श्रोताहरूलाई अहिले सुनायो प्रतीक प्रधानको स्वरमा केही आधुनिक गीत। अबको क्रममा प्रस्तुत छ आकाशवाणीबाट समप्रसारित नेपाली समाचार।

0: लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। सबैको योगदान र सहभागिताबाट मात्रै विकसित भारतको लक्ष्य हासिल हुने प्रधानमन्त्री मोदीको भनाई। अन्तर्राष्ट्रिय चुनौती समाधान गर्न सामूहिक प्रयास आवश्यक रहने उपराष्ट्रपति राधाकृष्णनको अभिव्यक्ति। मेक इन इन्डियाको 12 वर्ष पुरा, उत्पादन र लगानीमा उल्लेखनीय विस्तार। विश्वव्यापी अनिश्चितता बीच भारतले 7.8% आर्थिक वृद्धि हासिल गरेको केन्द्रीय गृहमन्त्री अमित शाहको भनाई। अनि जनजीवनका समस्या समाधान गर्ने व्यवहारिक उपाय खोज्न युवा नवप्रवर्तकलाई मन्त्री जोशीको आह्वान। अब समाचार विस्तारमा। सेवा सङ्कल्प अभियान अन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीदेखि गुजरातको वडनगरसम्म यात्रा गरिरहेका सेवा यात्रीहरूसँग आज भर्चुअल माध्यमबाट कुराकानी गर्दै सबैको योगदान र सहभागिताबाट मात्रै विकसित भारतको लक्ष्य हासिल गर्न सकिने बताउनु भएको छ। प्रधानमन्त्री मोदीले सेवा सङ्कल्प अभियान अन्तर्गत वाराणसीबाट वडनगरतर्फ भइरहेको यात्राका सेवा यात्रीहरूसँगको भर्चुअल संवादका क्रममा वडनगरले आफूलाई जीवनका मूल्य र संस्कार दिएको तथा काशीले ती मूल्यहरूमा सेवामा अनेक रङ थपेको बताउनुभयो। युवाहरूले पनि सेवाका विभिन्न गतिविधि मार्फत यस यात्रालाई थप समृद्ध बनाइरहेको उहाँले उल्लेख गर्नुभयो।
1: आत्मनिर्भर भारत बनाना है,
2: चुनौतियाँ आएगी, चुनौतियों को चुनौती देने का तो संस्कार लेकर के हम चले हैं। इसलिए हमें हर दिन एक नई ऊर्जा लेकर सेवा भाव के साथ राष्ट्र कल्याण, राष्ट्र सेवा का काम, जन सेवा से राष्ट्र सेवा, इस मंत्र को जीना है। इस यात्रा में भी जितने ज्यादा लोगों को सेवा के काम में जोड़ेंगे ये यात्रा उतनी ज्यादा सफल होगी।
0: उहाँले पछिल्ला 12 वर्षमा भारतमा सहर र गाउँबीचको अन्तर उल्लेखनीय रूपमा घटेको दावी गर्दै गाउँमा पूर्वाधारको विकास भएको र देशका महिलाहरूमा आत्मनिर्भरता बढेको बताउनुभयो। यस अवसरमा प्रधानमन्त्री मोदीले पण्डित दीनदयाल उपाध्यायको सम्झना गर्दै उपाध्यायले अघि सारेका सेवा, सन्तुलन, धैर्य, समन्वय, सकारात्मकता, संवेदनशीलता र संवादलाई 7 प्रमुख सिद्धान्तका रूपमा पनि उल्लेख गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले तीव्र रूपमा परस्पर जोडिँदै गएको विश्वमा उदीयमान चुनौतीहरूको समाधान अलग अलग भएर सम्भव नहुने बताउनु भएको छ। उपराष्ट्रपति भवनमा आज अन्तर्राष्ट्रिय सामरिक सहभागिता कार्यक्रमको चौथो संस्करणमा सहभागीहरूसँग संवाद गर्दै उहाँले एक पृथ्वी, एक परिवार र एक भविष्यको भारतीय आदर्शले विश्वको सामूहिक कल्याणलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले प्रविधि, साइबर स्पेस, कृत्रिम बुद्धिमत्ता, ऊर्जा तथा समुद्री सुरक्षा, जलवायु परिवर्तन र आपूर्ति श्रृङ्खला जस्ता चुनौती सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा ग्लोबल साउथका 22 विकासशील देशसहित 25 प्रतिनिधिको सहभागिता रहेको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहले विश्वव्यापी अनिश्चितताका बावजुद भारतले 7.8% आर्थिक वृद्धि हासिल गरेको र प्रमुख अर्थतन्त्रमध्ये भारत सबैभन्दा तीव्र गतिले अघि बढिरहेको बताउनु भएको छ। ग्रेटर नोएडामा आज उत्तर प्रदेश अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी 2026 उद्घाटन गर्दै श्री शाहले भारतका आर्थिक सूचकहरू बलियो रहेको बताउनुभयो। उहाँले मुडिजले भारतको आर्थिक वृद्धिको अनुमान बढाएको र जापानको जेसिआरले भारतको सार्वभौम रेटिङ सुधार गरेको उल्लेख गर्नुभयो। मन्त्री शाहले सन् 2047 विकसित भारत निर्माण गर्ने सङ्कल्पका साथ देश अघि बढिरहेको बताउँदै निर्यातमा उल्लेखनीय वृद्धि भएको र सेमी कन्डक्टर क्षेत्रमा तीव्र प्रगति भइरहेको जानकारी दिनुभयो। उत्तर प्रदेश सरकारको प्रशंसा गर्दै उहाँले सुदृढ कानुन व्यवस्था, अनुकूल औद्योगिक नीति र सक्रिय शासनका कारण राज्यमा लगानीको वातावरण आकर्षक बनेको बताउनुभयो।
3: उत्तर प्रदेश के अंदर जो परिवर्तन आया है इसी के कारण आज उत्तर प्रदेश लक्ष्य तय कर सकता है कि हम $1 trillion की इकोनॉमी उत्तर प्रदेश को बनाएंगे। इस प्रदर्शनी में कई व्यापारिक समझौते भी होने वाले हैं, दुनिया भर से आए हुए खरीदार यहाँ मौजूद है और इससे निश्चित रूप से उत्तर प्रदेश में इन्वेस्टमेंट, उत्पादन और बिक्री तीनों क्षेत्र में बहुत बड़ी बढ़ोतरी होने वाली।
0: रक्षा करिडोर मार्फत उत्तर प्रदेशमा रक्षा क्षेत्रमा लगानी भइरहेको तथा राज्यमै ब्रह्मोस मिसाइल प्रणाली र अमेठीमा AK-203 राइफल उत्पादन भइरहेको उहाँले

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। समाचारको सुरुवात गरौँ मुख्य समाचारहरूबाट। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उहाँलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो, संयुक्त राष्ट्रमा सुधारको प्रक्रियामा प्रगति नभएकोले अन्तर्राष्ट्रिय समुदायमा असन्तोष बढेको छ। भारतले अल्प विकसित देशहरूसित आफ्नो मजबुत साझेदारी दोहोऱ्याएको छ। भारतको प्रमुख उर्वरक उत्पादक किसान सहकारी संस्था कृषक भारती कोअपरेटिभ लिमिटेड क्रिप्कोले वित्त वर्ष 2025-26 824 करोड रुपियाँभन्दा अधिकको कर पूर्व लाभ दर्ता गरेको छ। अनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र महासभाको सत्रमा हालैमा आएको बाढीपछि हिमालय जलवायु तन्त्र बनाउने प्रस्ताव राख्नुभयो। अब समाचार विस्तारमा। उपराष्ट्रपति सिपी राधाकृष्णनले आज राष्ट्रपति भवनमा पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उहाँलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। सोसल मिडिया पोस्टमा उहाँले भन्नुभयो, पण्डित दीनदयाल उपाध्याय एक प्रमुख विचारक अनि समाज सुधारक हुनुहुन्थ्यो, जसले आफ्नो जीवन राष्ट्रको सेवामा समर्पित गर्नुभयो। उहाँले भन्नुभयो, पण्डित दीनदयाल उपाध्यायले एकात्म मानववादको समर्थन गर्नुभयो अनि व्यक्ति समाज तथा राष्ट्रलाई भारतीय विचारहरू अनि परम्पराहरूमा आधारित एक सामञ्जस्यपूर्ण ढङ्ग ढाँचामा ल्याउने प्रयास गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो, पण्डित दीनदयाल उपाध्यायले राष्ट्र अनि राष्ट्र सेवालाई स्वयंभन्दा अति राख्नुभयो। श्री राधाकृष्णनले उहाँको सादगी समर्पण अनि निस्वार्थ जनसेवाले परिपूर्ण जीवनलाई याद गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। जनसेवाले देश सेवाको मन्त्र र सेवा तथा सुशासनप्रतिको प्रतिबद्धताका साथ उहाँको यो यात्रा आज पनि जारी छ। यसै दृष्टिकोणको साथ सरकारले वर्ष 2047 विकसित भारतको लक्ष्यलाई हासिल गर्ने दिशामा लगातार काम गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास लगातार गरिँदैछ। सेवा सङ्कल्प अभियानको यस विशेष श्रृङ्खलामा आज हामी कुरा गरिरहेका छौँ प्रधानमन्त्री नरेन्द्र मोदीको आयुष्मान भारत योजनाबारे। यस अभियानले देशका गरिब परिवारहरूलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचार प्रदान गरिन्छ। यसले देशका करोडौँ गरिबी परिवारलाई ठूलो राहत मिलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे भन्नुहुन्छ।
2: अगर किसी गरिब को कभी अस्पताल जाना पड़ा तो ये कार्ड उसकी जेब में 5 लाख रुपये के ATM कार्ड का काम करेगा। ये आयुष्मान कार्ड गरीब के इलाज के लिए 5 लाख रुपये की गारंटी है और ये मोदी की गारंटी है। भाई और बहनों, देश भर में आयुष्मान योजना के तहत अस्पतालों में करीब 5 करोड़ गरीबों का इलाज हो चुका है। अगर आयुष्मान भारत का कार्ड नहीं होता तो इन गरीबों को 1 लाख करोड़ रुपए से ज्यादा खर्च करके बीमारी का उपचार करना पड़ता।
1: इस विषय बारे हाम्रो संवाददाताबाट सुन्नुहोस् थप रिपोर्ट।
3: प्रधानमन्त्री नरेन्द्र मोदीले देशका गरिब वर्गको कल्याणका लागि 2018 आयुष्मान भारत योजनाको थालनी गर्नुभएको थियो। गरिब परिवारलाई गम्भीर बिमारीको अवस्थामा 5 लाख रुपियाँसम्मको निशुल्क उपचार एउटा क्रान्तिकारी कदम थियो। स्वास्थ्य सुविधासम्म गरिबहरूको पुग यसले सुनिश्चित गरेको छ। विगत 8 वर्षहरूमा यस योजनामा देशका झण्डै 60 करोड लाभार्थीहरू कभर गरिएका छन्। यसमध्ये 13 करोडले 5 लाख रुपियाँसम्मको निशुल्क चिकित्सा प्राप्त गरिसकेका छन्। यस योजनामा 39,000 भन्दा बढी सरकारी र निजी अस्पतालहरूलाई इम्प्यानल गरिएको छ। यसका लागि सरकारले 2 लाख करोड रुपियाँ बराबरको राशि खर्च गरिसकेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभयो, संयुक्त राष्ट्रमा सुधारको प्रक्रियामा प्रगति नभएकोले अन्तर्राष्ट्रिय समुदायमा असन्तोष बढेको छ। डाक्टर जयशंकरले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 औं सत्रभन्दा फरक रिपचर्स एन्ड रेम्पटर्स बदलदो विश्वका लागि सेतु निर्माण विषयमा आयोजित मन्त्री स्तरीय सत्रलाई सम्बोधन गर्दै यो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, संयुक्त राष्ट्रमा बदलाउ जरुरी छ जसले संयुक्त राष्ट्र विश्वको वास्तविकतालाई सुचारू ढङ्गले प्रतिबिम्बित गर्न सकोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। विज्ञान अनि प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, पछिल्लो दशकमा भारतमा नवाचार अनि अनुसन्धानको क्षेत्रमा पर्याप्त प्रगति भएको छ। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषदको 85 औं स्थापना दिवस समारोहमा श्री सिंहले भन्नुभयो, देशले पछिल्लो 5-6 दशक अवधिमा पछिल्लो 10 वर्षहरूमा अधिक नवाचार अनुसन्धान गतिविधि अनि नयाँ प्रयोगशालाहरूको स्थापना दिएको छ। उहाँले भन्नुभयो, परिषदको सफलताको कहानी अब पहिलेभन्दा अधिक देखिएको छ। उहाँले विकासप्रति प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतामाथि पनि बल दिनुहुँदै भन्नुभयो, भारतको समग्र सम्प्रभुताको रक्षाका लागि तकनिकी सम्प्रभुता बनाएर राख्न जरुरी छ। डाक्टर सिंहले भन्नुभयो, 2047 विकसित भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अन्तर्गत परिषदले भविष्यको तकनिकी आवश्यकतालाई पूरा गर्ने दिशामा काम गर्नुपर्नेछ। कार्यक्रम अवधि श्री सिंहले परिषदको नयाँ मेस्टकार्ड CRIA को अनावरण पनि गर्नुभयो, जसले संगठनको अनुसन्धान अनि नवाचारको प्रतिनिधित्व गर्नेछ। उहाँले परिषदको पत्रिका विज्ञान क्षितिज पनि लन्च गर्नुभयो, जो 5 भारतीय भाषाहरूमा उपलब्ध हुनेछ। देशको विदेश मुद्रा भण्डार 18 सितम्बरको सप्ताह अवधि लगभग 14.9 अरब डलर कम भएर 765.9 अरब डलर भएको छ। भारतीय रिजर्व ब्याङ्कको तथ्याङ्क अनुसार यस भण्डारमा सबैभन्दा अधिक योगदान दिने विदेशी मुद्रा परिसम्पत्ति 14.8 अरब डलरको गिरावटका साथ 630.9 अरब डलर दर्ता गरियो। विशेष निकासी अधिकार 106 मिलियन डलर कम भएर 18.73 अरब डलर भएको छ। भारतले अल्प विकसित देशहरूसित आफ्नो मजबुत साझेदारी दोहोऱ्याएको छ। विदेश मन्त्रालयका आर्थिक मामिलाका सचिव सुधाकर डलेलाले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 औं सत्रको क्रममा अल्प विकसित देशहरूको वार्षिक मन्त्रीस्तरीय बैठकमा भाग लिनुभयो। उहाँले सुलभ वित्त, स्थानीय उत्पादन अनि रोजगार सृजन मा निवेश तथा तकनिकी साझेदारीको आवश्यकतामा बल दिनुभयो। श्री डलेलाले आपदा अनि जलवायु सङ्कटसित जुझ्नका लागि भारतको असल प्रारम्भिक चेतावनी प्रणाली, आपदा रोधी बुनियादी ढाँचा अनि तयारीहरूको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, चेतावनीलाई समयमा नै कारवाहीमा बदल्न जरुरी छ अनि 2030 चौथो संयुक्त राष्ट्र आपदा जोखिम न्यूनीकरण सम्मेलनको आयोजनाका लागि भारतको दावेदारी दोहोऱ्याउनुभयो। भारतको प्रमुख उर्वरक उत्पादक किसान सहकारी संस्था कृषक भारती कोअपरेटिभ लिमिटेड क्रिप्कोले वित्त वर्ष 2025-26 824 करोड रुपियाँ भन्दा अधिकको कर पूर्व लाभ दर्ता गरेको छ। क्रिप्कोले बताए अनुसार यो अवधि 21,34,000 टन युरिया अनि 12,39,000 टन अमोनियाको उत्पादन गरेको छ। वर्ष अवधि क्रिप्कोले युरिया अनि फस्फेटिक तथा पोटास प्यान्ट PNK उर्वरकहरूसहित 45,37,000 टन उर्वरक बेचेको छ। नयाँ दिल्लीमा आयोजित क्रिप्कोको वार्षिक आम बैठकमा प्रबन्धक निर्देशक SS यादवले भन्नुभयो, क्रिप्को अनि उनको सहायक कम्पनीले उत्पादन अनि परिचालन दक्षताको उच्च मानकलाई बचाइ राखेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हालैमा आएको बाढीपछि हिमालय जलवायु तन्त्र बनाउने प्रस्ताव राख्नुभएको छ। नेपालका प्रधानमन्त्रीले भन्नुभयो, यसको नेतृत्व नेपाल, भारत अनि चीनले संयुक्त रूपमा गर्नुपर्नेछ। प्रधानमन्त्री शाहले हिजो राति संयुक्त राष्ट्र महासभाको 81 औं सत्रमा भन्नुभयो, बढ्दो तापमान हिमालयको पारिस्थितिकी तन्त्रलाई अस्थिर बनाइरहेको छ। उहाँले तीन देशबीच उपग्रह तथ्याङ्क, तकनिकी विशेषज्ञता अनि पूर्व चेतावनी सम्बन्धी सूचनाहरूलाई साझा गर्नका लागि यो तन्त्र उपयोगको प्रस्ताव राख्नुभयो। अब अन्तमा मुख्य समाचार फेरि एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उहाँलाई पुष्पाञ्जली अर्पण गर्नुभयो। विदेश मन्त्री सुब्रमण्यम जयशङ्करले भन्नुभयो, संयुक्त राष्ट्रमा सुधारको प्रक्रिया प्रगति नभएकोले अन्तर्राष्ट्रिय समुदायमा असन्तोष बढेको छ। भारतले अल्प विकसित देशहरूसित आफ्नो मजबुत साझेदारी दोहोऱ्याएको छ अनि

0: नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। र आज हामीसँग हुनुहुन्छ प्रियादर्शी छेत्री, र उहाँले हामीलाई उहाँलाई मन परेको केही गीतहरू सुनाउनु हुनेछन्।
1: नमस्कार आदरणीय श्रोता, म प्रियादर्शी छेत्री उपस्थित भइसकेकी छु कार्यक्रम कोसिली मैले मन पराएका गीतहरूको साथमा। र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। यस गीतले हामीलाई मित्रताको सुन्दरता, आफ्नोपन र साथीको वास्तविक अर्थ सम्झाउँछ। यस गीतका शब्दहरू जति सरल छन्, यसको भावना त्यति नै गहिरो छ। यस गीतमा मित्रता केवल रमाइलो र हाँसोको सम्बन्धका रूपमा मात्र होइन, तर एक अर्कालाई बुझ्ने, साथ दिने र जीवनका उतार चढावहरूमा पनि सँगै रहने भावनामा प्रस्तुत गरेका छन्। समय सँगै जीवनका बाटोहरू फरक हुन सक्छन्, भेटघाट कम हुन सक्छ, तर साँचो मित्रताको सम्झना अनि न्यानोपन भने मनमा सधैँ जीवित रहन्छ। यस गीतलाई मोहन कनन अनि शिल्पा रावले आफ्नो मधुर आवाजमा प्रस्तुत गरेका छन्।

0: कहिले काहीँ जीवनको भिडमा दौडिँदा दौडिँदै हामी आफैलाई नै कतै पछाडि छोडिदिन्छौँ। जिम्मेवारी, अपेक्षा र भविष्यको चिन्ता बीच मनले भने एउटै कुरा खोजिरहन्छ, थोरै स्वतन्त्रता। आजको यो गीत फिर्से उर्चला चलचित्र रकस्टारबाट। यो गीतमा एउटा यस्तो मनको कथा छ जो बाँधिएर बस्न चाहँदैन, ऊ फेरि उड्न चाहन्छ, आफ्ना सीमाहरू पार गर्दै, नयाँ ठाउँहरू हेर्दै, आफूलाई फेरि चिन्ने यात्रामा। गीतको संगीत एआर रहमानको रहेको छ भने गीतलाई मोहित चौहानले आफ्नो विशेष आवाजमा गाएका छन्। हामी सबैको मनमा कहिले काहीँ एउटा इच्छा जाग्छ, आफ्नै मनले देखिएको बाटोमा हिँड्ने। त्यसैले नयाँ आकाश खोजौ, नयाँ अनुभव बटुलो, आफूभित्र हराउँदै गरेको त्यो स्वतन्त्र मनलाई फेरि भेटौ। किनकि फेरि उड्नु भनेको संसारबाट भाग्नु होइन, तर आफूतिर फर्केर आउनु हो।
1: ये प्लान ठीक है।

0: आज म चर्चा गर्न गइरहेकी छु 2016 प्रदर्शित चलचित्र डियर जिन्दगी को अत्यन्तै लोकप्रिय बनेको गीत लव यू जिन्दगी। यस गीतलाई अमित त्रिवेदी र जसलिन रोयलले स्वर दिएका छन्। यस गीतले हामीलाई सिकाउँछ कि जीवनमा सुख र दुःख, सफलता र असफलता सबै कुरा सँगै सँगै आउँछन्। जीवन सधैँ हाम्रो इच्छा अनुसार चल्दैन, तर हरेक परिस्थितिलाई स्वीकार गर्दै अगाडि बढ्न सक्नु नै जीवनको वास्तविक कला हो। आफूलाई स्वीकार गर्ने अनि हरेक दिनलाई सकारात्मक रूपमा बाँच्ने प्रेरणा पनि यस गीतले दिन्छ। यस गीतको मूल सन्देश यही हो कि जीवन पूर्ण नहुन सक्छ, तर जीवन सुन्दर अवश्य हुन्छ।
1: Blackmail your present to ruin a beautiful future.

कहिलेकाहीँ जीवनलाई अगाडि बढाउन ठूलो सपना वा ठूलो उपलब्धिको आवश्यकता पर्दैन, मनमा एउटा सानो आशा भए पुग्छ। फिल्म रोजाको यो गीत छोटी सी आशा एआर रहमानको संगीत रहेको छ। यो गीत सुन्दा लाग्छ। खुशी खोज्न सधैँ ठूलो कारण चाहिँदैन, सायद जीवनको सबैभन्दा सुन्दर कुरा नै यही हो। हामीसँग जे छैन त्यसको चिन्ता गरिरहनु भन्दा हामीसँग भएका साना साना खुशीहरूलाई महसुस गर्न सक्नु, किनभने हरेक ठूलो परिवर्तनको सुरुवात पनि कहिले काहीँ एउटा छोटी सी आशाबाट नै हुन्छ।

आजको हाम्रो कार्यक्रमको निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण, आज चर्चा चौतारीको कार्यक्रममा हामी आयुष्मान भारत तथा राष्ट्रिय स्वास्थ्य मिशन बारे चर्चा परिचर्चा गर्नेछौ। भारतलाई स्वस्थ, भारतवासीलाई आयुष्मान बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले 13 सितम्बर 2018 थाल्नु भएको ऐतिहासिक आयुष्मान भारत योजनाले देशको गरीब परिवारलाई रोग, बिमारी, असाध्य रोग हुँदा कति ठूलो टेवा पुर्याएको छ र यसमा मानिसहरूलाई के कति लाभ मिलेको छ, यसबारे छलफल गर्न हामीसित डाक्टर मंगल चन्द्र अग्रवालजी हुनुहुन्छ। उहाँ एकजना आयुर्वेदिक डाक्टर हुनुहुन्छ। चिकित्साको क्षेत्रमा धेरै वर्षदेखि मानिसहरूको उपचार गर्दै आउनु भएको छ। मंगलजी, आकाशवाणी समाचार एकांशद्वारा प्रसारित दैनिक चर्चा चौतारी कार्यक्रममा तपाईँ आयुष्मान भारत र राष्ट्रिय स्वास्थ्य

0: शिक्षण बारे चर्चामा भाग लिन आफ्नो बहुमूल्य समय लिएर आउनु भएको छ। तपाईलाई म अशोक चरुसिया स्टुडियोमा स्वागत गर्दछु र नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: मंगलचन्दले भारत हुनु स्वतन्त्र भएको झण्डै झण्डै 80 वर्ष पुग्नु आँट्यो।
1: हजुर हजुर।
0: र केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आउनुभयो 2014 अप्रेलदेखि। यसरी आज देश स्वतन्त्र भएको 70 वर्ष पुग्दा चाहिँ राष्ट्रिय स्वास्थ्य मिशन चाहिँ किन चालू गर्नु पर्यो?
1: राष्ट्रिय स्वास्थ्य मिशन भारत सरकारको एउटा प्रमुख योजना हो। ग्रामीण अनि शहरी दुवै क्षेत्रमा सबैको निम्ति सस्तो, सुलभ अनि गुणवत्तापूर्ण स्वास्थ्य सेवाहरू प्रदान गर्नु, खास गरिकन महिला, नानीहरू अनि कमजोर वर्गमाथि ध्यान केन्द्रित गर्दै शिशु मातृ मृत्युदर कम गर्नु, बिमारीहरू रोकथाम अनि नियन्त्रण गर्नु अनि आयुषलाई प्रोत्साहित दिनु, यसो मुख्य लक्ष्य हो। जसको अन्तर्गत जननी शिशु सुरक्षा कार्यक्रम, बिना मूल्य दवाईहरू अनि जाँच सेवा जस्तो कार्यक्रम चल्ने गरेको छ।
0: मंगलजी, मैले तपाईँलाई प्रश्न गरे, 70 वर्षसम्म देशका शासकहरूलाई भारतलाई आयुष्मान बनाउनु पर्ने या भारतलाई स्वस्थ बनाउनु पर्ने, यो चिन्ता थियो कि थिएन होला?
1: भएको भए त कार्यक्रम लागू भइहाल्ने थियो। थिएन, यसर्थ आज मोदीजीले यस्तो कदम उठाउनु कर लाग्यो उहाँले।
0: यसको पृष्ठभूमि चाहिँ के हो? किन चाहिँ स्वास्थ्य, राष्ट्रिय स्वास्थ्य मिशन देशभरि नै एउटा मान्छेको स्वास्थ्यलाई लिएर अनि उपचारलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले यत्रो ठुलो कदम चाल्नु पर्यो, यसको भूमिका चाहिँ के हो?
1: यसको मुख्य उद्देश्य तपाईँको हो भने सार्वभौमिक पहुँच, माने सबैको निम्ति स्वास्थ्य सेवाहरू पुर्याउनु, मातृ अनि शिशु स्वास्थ्य, मातृ मृत्यु दर एनएमआर अनि मृत्यु शिशु मृत्यु दर कम्ती गर्नु, रोग नियन्त्रण, संक्रामक रोग जस्तै मलेरिया, टिबी अनि गैर संक्रामक बिमारीहरूलाई रोकथाम गर्नु, आयुषलाई प्रोत्साहन दिनु, आयुर्वेद, योग, युनानी, सिद्ध अनि होमियोपेथिक जो चाहिँ आजादीदेखि नै पछडिएको थियो उनलाई उत्कृष्ट बलियो अनि बेहतर बनाउनु, स्वास्थ्य प्रणालीलाई सुधार गर्नु, स्वास्थ्य सुविधाहरूलाई मजबुत बनाउनु, मानव संसाधन विकसित गर्नु अनि विकेन्द्रीकृत प्रणालीहरूलाई तयारी गर्नु।
0: सुशासन, वास्तवमा राष्ट्रिय स्वास्थ्य मिशन चलाउनु उद्देश्य भारत स्वतन्त्र भएपछि अंग्रेजहरूले भारतको धन सम्पदा सबै लुटेर लगे। भारतमा स्वतन्त्रतापछि जवाहरलाल नेहरूको सरकार गठन भयो, त्यसपछि इन्दिरा गान्धी, त्यसपछि राजीव गान्धी, केही बीचमा अन्य दलको प्रधानमन्त्रीहरू भए, त्यसपछि अटल बिहारी वाजपेयी, फेरि मनमोहन सिंह अनि प्रधानमन्त्री नरेन्द्र मोदी। त देशमा जसरी लाल बहादुर शास्त्री प्रधानमन्त्री हुँदा उहाँले एउटा आह्वान गर्नुभएको थियो कि देश कृषिको क्षेत्रमा, उत्पादनको क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ, र यसले गर्दाखेरि उहाँले नारा दिनुभएको थियो, जय जवान जय किसान। र त्यो जय जवान र जय किसानको नाराले गर्दाखेरि देशमा किसानहरूले देशको निम्ति र देशवासीको निम्ति जुन तत्परताको साथ कृषि उत्पादन गरे त्यो रेकर्ड हुँदै गयो र आज देश कृषि क्षेत्रमा आत्मनिर्भर छ। तर एउटा आत्मनिर्भर देश, एउटा विकसित देश र एउटा हर प्रकारले मजबुत शक्तिशाली देश तब हुन्छ जब देशको मानिसहरूको स्वास्थ्य ठिक हुन्छ।
1: हजुर हजुर।
0: र देशको मानिसहरूलाई स्वास्थ्यको क्षेत्रमा यदि सरकारले ध्यान दिएन, केवल अस्पताल खोलेर मात्रै भएन, मेडिकल कलेज मात्रै खोलेर भएन, नर्सिङ कलेज खोलेर मात्रै भएन, तर त्यो अस्पतालहरूतिर उपचार गर्न सक्ने मान्छेको आर्थिक क्षमता पनि हुनु पर्यो।
1: हजुर, पक्का हो।
0: र यसले गर्दाखेरि मंगलजी, मलाई लाग्छ कि प्रधानमन्त्री नरेन्द्र मोदीजी एउटा ग्रास रुटबाट उठेर प्रधानमन्त्री बन्नुभएको व्यक्ति हो।
1: हजुर, पक्का हो।
0: चिया रेलवे स्टेशनमा बेचेर र चियावालादेखि प्रधानमन्त्री हुनुभएको, यो त सबलाई थाहा छ। र जनताको वास्तविक दुःख र पीड़ा, कष्ट छ, सायद उहाँले अनुभव गर्नुभयो। र भारतका जो समृद्ध परिवार छन् उहाँहरूलाई त कुनै ठूलो, जस्तै क्यान्सर भयो, हार्टको प्रब्लम भयो, किडनीको प्रब्लम भयो, लिभरको प्रब्लम भयो या अन्य कुनै जटिल बिमारी भयो, उनीहरूकोमा त पैसा छ, स्वाभाविक काहीँ न काहीँ गएर केही न केही गरेर उपचार गर्न सक्छन्। त्यो एउटा सामान्य गरिब परिवारमा यदि कुनै पनि जटिल रोग भयो भने त्यो त परिवारले लाखौं रुपियाँ उपचारमा कहाँबाट ल्याउँछ? र यो सोचेर त प्रधानमन्त्री नरेन्द्र मोदीले देशको गरिबहरूको हित र स्वास्थ्यको निम्ति यो मिशन शुरू गरेको होइन?
1: हजुर, पक्का हो।
0: र यो मिशनका अन्तर्गत

0: कति उपन योजनाहरू छन्, अलिकति त्यसमा पनि प्रकाश पारिदिनु।
1: जस्तो छ प्रमुख कार्यक्रम के छ भने जननी शिशु सुरक्षा कार्यक्रम, गर्भवती महिला अनि नवजात शिशुहरूको निम्ति मुक्त स्वास्थ्य सेवा।
0: यसलाई अलिकति व्याख्या गर्नुहोस् त, जननी शिशु सुरक्षा कार्यक्रम अन्तर्गत त के आर्थिक मदत पनि महिलालाई दिन्छ, पौष्टिक आहार पनि दिन्छ, मेडिकल सुविधा फेसिलिटी त स्वाभाविक हुन्छै हुन्छ, के छ यसमा?
1: यसमा तपाईँको नारीहरूको निम्ति स्वास्थ्य सेवा, मुफ्त दबाईहरू अनि डायग्नोस्टिक कार्यक्रम, सार्वजनिक स्वास्थ्य सुविधाहरूमा दबाई अनि परीक्षण पनि मुफ्त उपलब्ध गराइएको छ।
0: हजुर,
1: राष्ट्रिय गुणवत्ता आश्वासन ढाँचा, यसमा स्वास्थ्य सुविधाहरूमा गुणवत्ताको मानक लागू गर्नु हो अनि सबै तपाईँको स्वास्थ्य सेवाहरू तपाईँको बिना मूल्य गरिएको छ।
0: हजुर,
1: यसको तपाईँको ढाँचा के छ, संरक्षण के छ भने एनएचएममा दुईवटा मिसन सामेल गरिएको छ, राष्ट्रिय ग्रामीण स्वास्थ्य मिसन अनि राष्ट्रिय शहरी स्वास्थ्य मिसन। यो एउटा केन्द्र प्रायोजित योजना हो जसले राज्यहरूलाई वित्तीय सहायता प्रदान गर्दछ। अहिले यसको नयाँ अपडेट के आएको छ भने बजेटमा यसको आवंटन भइरहेको छ कि वित्त वर्ष 25-26 को निम्ति राष्ट्रिय स्वास्थ्य मिशनको 37,227 करोड रुपियाँ आवंटित गरिएको छ, जुन चाहिँ पछिल्लो वर्षको आधारित अनुमान भन्दा 3% धेर हो।
0: मतलब भारत सरकारले अहिले स्वास्थ्य क्षेत्रमा केवल आर्थिक बजेट मात्र नबढाएर पूर्वाधार र मान्छेहरूलाई सुविधा र सबैलाई स्वास्थ्य उपचारसम्म पहुँच सुनिश्चित होस् र सहज सरल होस् त्यसको दिशामा कदम।
1: अब यो टेक्निकल डेभलपमेन्ट पनि के छ भने वर्ष 2025 मिशनको बल एआई आधारित डायग्नोस्टिक अनि डिजिटल स्वास्थ्य रेकर्डको माध्यमले स्वास्थ्य सेवाहरूको डिजिटलीकरण पनि गर्नुभएको छ। आयुष मिशन कन्क्लाभ 2025 पारम्परिक स्वास्थ्य प्रणालीलाई मजबुत बनाउनको निम्ति अप्रेल 25 एउटा विशेष कन्क्लाभ पनि आयोजित गरियो।
0: मङ्गलजी, अब यो त नेसनल हेल्थ मिसन भयो कि एउटा समग्र रूपमा देशवासीलाई, विशेष गरी गरिब परिवारलाई, आदिवासीलाई, तपाईँको सिड्युल कास्टलाई, जो एकदम पछौटे वर्ग छन्, र यसमा अब आर्थिक रूपमा पछौटे जेनरल कास्टलाई पनि यो सबै सुविधा प्राप्त हुँदैछ। यसको मानदण्ड नै आर्थिक गरिदिएको छ र गरिबी रेखामा जो पनि आउन सक्छ र त्यो गरिबी रेखामा आउने प्रत्येक व्यक्तिले यो पाउँछ। र यसको निम्ति भारत सरकारले, प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा ठूलो घोषणा गर्नुभयो, त्यो चाहिँ हो प्रधानमन्त्री जन आरोग्य योजना, माने आयुष्मान भारत। भारतलाई आयुष्मान, अब हामीले कसैलाई आशीर्वाद दिँदा के भन्छौ, आयुष्मान भव, होइन? अब घरमा सानो, आफूभन्दा सानो कोही आयो, भेटघाट गर्यो, ढोक गर्यो भने हामीले आशीर्वादमा भन्छौ आयुष्मान,
1: आयुष्मान।
0: र प्रधानमन्त्री नरेन्द्र मोदीले देशको एउटा सेवकको रूपमा, अभिभावकको रूपमा देशको जनतालाई, गरिब जनतालाई यो आयुष्मान भारत योजना बमोजिम के कति लाखसम्मको क्यासलेस स्वास्थ्य उपचारको सुविधा प्रदान गर्नुभएको छ त, यसबारे अलिकति प्रकाश पारिदिनु।
1: यो आयुष्मान भारत, जसलाई पीएमजेवाई पनि भनिन्छ, आयुष्मान भारत योजना, भारत सरकारको एउटा प्रमुख स्वास्थ्य बीमा पहल हो, जसको अन्तर्गत तृतीय अनि द्वितीय हस्पिटलमा भर्ना हुँदा इन्सुरेन्स कभरेज प्रदान गरिन्छ, वित्तीय सहायता दिइन्छ। यो प्रोग्राम 12 करोड भन्दा बेसी गरिब अनि असुरक्षित परिवारहरूलाई लाभ पुर्याउनको निम्ति गरिएको हो।
0: कति
1: बताउँदैछु म, आयुष्मान भारत योजना, प्रधानमन्त्री जन आरोग्य योजना यसलाई भनिन्छ, एउटा स्किमको तहत यसको उद्देश्य समाजको आर्थिक रूपले कमजोर वर्गलाई सहायता गर्नु हो, जसको स्वास्थ्य सुविधाहरू चाहिएको छ। स्किम, यस स्किममा प्रधानमन्त्रीद्वारा 23 सेप्टेम्बर 2018 शुरू गरिएको यो स्वास्थ्य बीमा स्किम भारतमा लगभग 50 करोड नागरिकहरूलाई कभर गर्दछ। प्रति वर्ष 5 लाख को स्वास्थ्य बीमा को निम्ति योग्य ठहराइएको छ। यसको अन्तर हस्पिटल में भर्ना भएपछि प्रति परिवार 5 लाख को फाइनेंशियल सुख सुविधा गरिन्छ। यस उद्देश्य सामाजिक आर्थिक अनि जातिक जनगणना सेक्शन 2011 को तहत लाभार्थीहरुको निम्ति पनि चिन्हित गरिएपछि उनको परिवारलाई पनि यसको अन्दर सामेल गरिएको छ।
0: मंगल जी, यो तपाईले जुन भन्नुभयो आयुष्मान कार्ड 5 लाख को कभरेज पुगेको छैन र
1: त्यसमा पनि छ, यसमा कतिवटा सेक्सन अहिले छ जसमा कि आयुष्मान भारतको लाभलाई मुख्य रूपले सामाजिक अनि आर्थिक जाति जनगणना मा सूचित गरिब अनि कमजोर परिवार अनुसूचित जाति जनजातिको निम्ति उहाँको परिवारहरूलाई महिला प्रधान परिवार अनि कतिपय विशेष व्यावसायिक श्रेणीहरूमा आउनेहरू प्रति परिवार जहाँ चाहिँ मजदुर ठेला लगाउने हकरहरूलाई पनि लिन सकिन्छ। यिनीहरूको प्रति परिवारलाई 5 लाख रुपियाँ क्यासलेस बिमा प्रदान गरिन्छ। हालैमा 70 वर्ष भन्दा अधिक उमेरको सबै वरिष्ठ नागरिकलाई यसमा सामेल गरिएको छ।
0: धनी होस् या गरिब
1: होस्
0: 70 वर्ष माथि
1: हजुर 70 वर्ष पहिला चाहिँ थिएन, यो अहिले सामेल गरिएको छ। यसमा विशेष श्रेणीमा एससी एसटी परिवार, विकलाङ परिवार अथवा कमाउने वाला सदस्य नभएको खण्डमा पनि 16 देखि 69 वर्षसम्मको श्रेणीमा राखिएको छ, उनीहरूलाई पनि यो सहायता यो लाभ दिएको छ। संक्षेपमा यो योजना मुख्य रूपले समाजको आर्थिक रूपले कमजोर वर्गको निम्ति हो जो चाहिँ 5 लाखसम्म चिकित्सा कभर गर्दछ।
0: श्रोतागण, एक समय थियो जब स्वास्थ्य उपचार र सुपर स्पेशलिटी हस्पिटलमा केवल धनी वर्गले मात्र जानु आँट गर्थ्यो, कारण असाध्य बिमारीमा लाखौं रुपियाँको खर्च हुन्थ्यो। तर प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वास्थ्य मिशन बमोजिम र आयुष्मान भारत योजना बमोजिम प्रत्येक गरीब परिवारलाई 5 लाख रुपियाँसम्मको क्यासलेस यानी नगद विहीन उपचार, त्यो पनि ठूल्ठूलो सुपर स्पेशलिटी हस्पिटलमा जो भारत सरकारले इम्प्यानल गरेको छ र यसको खर्च 60% केन्द्र सरकारले र जुन राज्यमा यो योजना लागू हुन्छ त्यो राज्यले 40% खर्च बिहोर्नु पर्छ। जस्तै 100 रुपियाँ खर्च आयो भने पूर्ण रूपले 60 रुपियाँ केन्द्र सरकारले र 40 रुपियाँ राज्य सरकारले प्रदान गर्नेछ र यस योजनाले आज देशको करिब करिब 50 करोड जनतालाई लक्षित गरिएको छ र एउटा डाटा अनुसार यसको 30 करोड भन्दा बढी मानिसहरूले आयुष्मान भारत कार्ड बनाइसकेका छन् र 19 करोड भन्दा बढी मानिसहरूले विभिन्न असाध्य रोगहरूमा आयुष्मान कार्डको माध्यमले उपचार पनि गराइसकेका छन् र यस्तो आयुष्मान भारत योजना राष्ट्रिय स्वास्थ्य मिशन बारे छलफल गर्न हामीसित डाक्टर मंगल अग्रवालजी हुनुहुन्थ्यो र मंगल चन्द्र अग्रवालजी तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस चर्चा चौतारी कार्यक्रममा सहभागी हुनुभयो। तपाईँलाई पुनः धन्यवाद र नमस्कार।
1: नमस्कार, धन्यवाद।

श्रोताहरू, अहिले समय भएको छ रात्रिको 10:30 अनि 10 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 MHz तरङ्गलाई। कार्यक्रम आजका फनकारको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि बिहान 6:20 पुनः हाम्रो भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी याङसेन अनि प्राविधिक मित्र लोपसाङलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।